0: श्रेष्ठाहरूको एउटा पुस्तक निस्क्यो, त्यहाँ मेरो कविताहरू छन्, अनि यहाँ एकाडेमीले निकाल्ने पुस्तकहरूमा पनि छन्, त्यहाँनिर मेरो बायोग्राफी सहितै छ। अब त्यस धेरैवटा उसले चाहिँ
1: भनेको अब तेस्रो पुस्तकाकृतिहरू पनि आउने
0: हजुर, मेरो तयारीमा छु म
1: कविता सङ्ग्रह,
0: हजुर कविता सङ्ग्रह नै
1: भनेको अलिक बढी
0: कविता नै, मेरो कविता नै एकदमै राम्रो उत्कृष्ट भएको कारणले, कविताबाटै म चिनिएको भएको कारणले म कविता नै गई लेख्छु।
1: अनि अहिले यो साहित्यिक जुन यात्रा पनि सँगसँगै जोडिएको भएर संसदमा त्यति धेरै तिखो अथवा त्यति चोटिलो अथवा खरो रूपमा उत्रिनको लागि गाह्रो भयो तपाईँलाई
0: अलिकति? यो हाम्रो साहित्यकार कस्तो हुन्छन् भन्ने लाग्छ भने मलाई तपाईँलाई जस्तो मैले देख्छु म त्यस्तै भन्छन् सायद, अलिकति न तपाईँहरूले नदेखेको कुरा पनि देख्छन् साहित्यकारहरूले, त्यो चाहिँ कृतिबाट पनि तपाईँहरूले देख्न सक्नुहुन्छ होइन,
1: जहाँ पुग्दैन रवि
0: त्यहाँ, त्यो त हो। हाम्रै लक्ष्मीप्रसाद देवकोटाले पनि उद्देश्य के लिनु चन्द्रयिका भन्नुभएको थियो, त्यति बेला चन्द्रमामा कोही गएका थिएनन् होइन, उहाँले जुन बेला चाहिँ त्यो दृष्टिकोण
1: राख्नुभयो,
0: परिकल्पना एउटा साहित्य आविष्कार पनि हो, त्यो दूरदर्शिता पनि हुन्छ साहित्यकारसँग, पछि हुने कुरा पनि अगाडि। मैले एउटा यो हाम्रो संविधान 72 जारी भइसकेपछि मलाई त्यहाँ थुप्रै कुराहरू खड्किएको महसुस भयो, अनि त्यस पछाडि मैले एउटा कविता एउटा नयाँ युद्ध भनेर कविता लेखेको थिएँ कि, मलाई यो जेन्जी मुभमेन्ट भयो अनि त्यति बेला त्यो कविताको त्यो त्यसलाई हेर्दाखेरि मैले त्यति बेला जुन किसिमको मलाई कुराहरू आयो त्यो भाव आयो होइन, पछि चाहिँ त्यो देखियो कि समाज, त्यो खालको परिकल्पना चाहिँ साहित्यकारमा हुन्छ।
1: साहित्यको पाटोलाई पनि सँगसँगै यता सांसदको पाटो पनि सँगसँगै कानुन निर्माणको पाटो पनि सँगसँगै यो सजिलै सम्भव छ त एउटै व्यक्तिमा यस्तो विभिन्न प्रकारको भूमिका?
0: त्यो चाहिँ समयको माग अनुसार मान्छेले आफूलाई बाँड्दो रहेछ। मैले चाहिँ म राजनीतिकै हुन्छु अनि यहाँ आएर यो खालको प्लेटफर्म पाउँछु म यहाँ पुग्छु भनेर चाहिँ मलाई त्यस्तो थिएन। म सुरुमा चाहिँ 14 वर्षको उमेरदेखि सामाजिक क्षेत्रमा काम गरेँ अनि त्यहाँ गर्दै गर्दै आएपछि विशेष गरेर मैले सामाजिक क्षेत्रमै बढी आफूलाई केन्द्रित गरेँ। राजनीतिमा चाहिँ म यता साहित्यको पाटोमै थिएँ, त्यस पछाडि मैले यो भातृ संगठन महिला सङ्घमा आबद्ध भएर काम गरेँ, पार्टीको नेतृत्व त्यसरी गरे। मैले जुन क्षेत्रलाई चाहन्थे त्यही क्षेत्र पार्टीले पनि थियो।
1: सदस्यको रूपमा हुनुहुन्छ कानून न्याय तथा मानव अधिकार समितिमा, तपाईँसँग तपाईँले हालै कारागारको पनि केही निरीक्षण गर्नुभयो, त्यो पाटोमा तपाईँले पाएको कुरा समितिमा अथवा संसदमा यो प्रस्तुत भइसक्यो कि अथवा यो निरन्तर रूपमा आइरहेको छ?
0: मैले चाहिँ कानून न्याय समितिमा चाहिँ मानव अधिकारको पनि कुरा आउँछ, त्यहाँ कानूनका कुराहरू आउँछन् विभिन्न खालका, अब कानूनसँग चाहिँ सबै कुरा सम्बन्धित हुँदो रहेछ, बाँच्न पाउने अधिकार होइन, आफूले कानूनी उपचारदेखि लिएर सबै कुरा केन्द्रित हुने भएकोले अहिले मैले अब यहाँबाट समितिबाटै चाहिँ त्यस्तो खालको अवसर मैले अहिलेसम्म पाएको छैन होइन, निरीक्षण गर्ने अनुगमनमा जाने त्यो पाएको छैन समितिले। अब यो फर्स्ट सिफ्टको यो आर्थिक वर्षको
1: अहिले कतिपय सांसदले चाहिँ सायद अवलोकन पनि गर्नुभयो,
0: उपसमितिमा रहेका साथीहरू चाहिँ
1: जानुभयो,
0: म चाहिँ गएँ, उपसमितिमा चाहिँ म छैन, त्यही भएर हामी सबैले चाहिँ अवसर पाइनौ, केही केही सांसदहरू जानुभयो।
1: व्यक्तिगत रूपमा
0: मेरो जिल्लामा गएर मैले सम्बन्धित ठाउँमा निरीक्षण अवलोकन खबरदारी गर्ने काम मेरो चाहिँ भइरहेको,
1: यता नपठाएको भएर त्यो झोकले उतातिर
0: त्यस्तो होइन होइन, मेरो चाहिँ हाम्रो बााउन्ड्री हुन्छ नि होइन, म क्षेत्राधिकार हुन्छ, त्यो क्षेत्राधिकारभित्र रहेर म त एउटा सांसद पनि हो होइन, मेरो अधिकार के हो भन्ने कुरा बुझेको पनि छु र मेरो समितिबाट मैले के गर्न पाउँछु भन्ने कुरा नि थाहा छ।
1: तपाईँले व्यक्तिगत रूपमा भेटेको देखेको ठाउँबाट पाउनु भएको छ कि?
0: मैले चाहिँ मैले झापा चाहिँ एकदमै दुर्व्यसनको जोन, किनभने बोर्डर हो त्यहाँ चाहिँ मेक्सिमम युवाहरू चाहिँ लागू पदार्थ दुर्व्यसनीमा फँसेका छन्, यो कुराले चाहिँ एकदमै मलाई मनमा पीडा दिएको छ, यसलाई कसरी हामीले न्यूनीकरण गर्न सकिएला भन्ने कुरा चाहिँ मैले तपाईँहरूसँग पनि मैले कुरा गरेको थिएँ क्या, अब सञ्चार माध्यम पनि मुख्य हो नि त हाम्रो लागि, त्यस पछाडि गरेको थिएँ, अब यसलाई कम गर्नको लागि चाहिँ राज्यको तर्फबाट निभाउनु पर्ने भूमिका समाज परिवार होइन विद्यालय थुप्रै खालका ठाउँहरू छन्, कसरी गर्न सकेला भन्ने र यसलाई किन चाहिँ यो रोकिँदैन त होइन, किन लागू पदार्थ चाहिँ ओसार पसार भएको चाहिँ प्रहरीहरूले पनि देख्दैन कि, जसले ओसार पसार गर्छ र बिक्री वितरण गर्छ त्योसम्म किन प्रशासन पुग्दैन भन्ने प्रश्न चाहिँ मेरो मनमा एकदमै खड्किएको छ र त्यसलाई राज्यले बहुआयामिक ढङ्गबाट चाहिँ हेर्नुपर्छ र बाउ आइन कार्यक्रमहरू चाहिँ सञ्चालन गर्नुपर्छ भन्ने लाग्छ मलाई यसलाई न्यूनीकरण गर्नको लागि।
1: अनि अहिले अब तपाईँ महिला अब एउटा सीमान्तकृत वर्ग समुदायबाट नि प्रतिनिधित्व गर्ने यो समान कामको समान ज्याला नपाएको विषय वर्षौंदेखि उठिराखेका छ, तपाईँ यसबारेमा पनि केही बोल्नुपर्छ काम गर्नुपर्छ भन्ने सोचिराख्नु भएको छ?
0: एकदमै यो चाहिँ समान काम समान ज्याला चाहिँ महिलाहरूलाई चाहिँ पटक्कै दिँदैन, त्यो त मेरो प्रत्यक्ष आँखाले पनि हेरेको छु होइन, अरू ठाउँमा यो कुरा मैले उठाउने पनि गरेको छु। अब महिलालाई त यति धेरै भार छ कि महिलाले आय आर्जन गरेर आउँदाखेरि पनि घरमा डबल तिर्बल काम गर्नुपर्छ एक त होइन, त्यसलाई राज्यले कुनै हिसाबले पनि महिलाको कामलाई गणना गरेको छैन अहिलेसम्म। र अनि जुन श्रम गर्ने महिलाहरू छन् अब सरकारी निकायमा त पद अनुसार पाइहाल्छन् होइन, तर विशेष गरेर श्रमिक जोहरू हुनुहुन्छ उहाँहरू चाहिँ ठगिनु भएको छ। श्रमिक त एक हिसाबले प्रोफेसनल लाइफमा आउने पनि श्रमिकै नै हुन् होइन, बाहिर लेबरहरू पनि श्रमिकै हुन्, तर एउटै मापदण्ड छैन, उहाँहरूले पाउने ज्यालादारी पनि बराबरी पाउनुहुन्न। पुरुषले त्यही काम गर्दा पुरुष भएकोले बढी पाउनुहुन्छ र महिलाहरूले चाहिँ त्यही काम गर्दाखेरि महिला भएकोले कम पाउनुहुन्छ।
1: अब त्यसको बारेमा यस्तै भाषण गर्दै हिँड्ने कि अथवा अब कानुनी रूपमा पनि लड्नको लागि तपाईँले केही नेतृत्वलाई भूमिका खेल्नु?
0: हिजो चाहिँ सदनमा हिजो छलफल पनि भएको थियो, त्यो छलफलमा चाहिँ मैले भाग लिएन, अन्य मान्यज्यूहरूले चाहिँ कुरा उठाउनु भएको छ होइन, समान कामको
1: दीर्घकालीन औषधि के हो त, किनभने
0: त्यो त राज्यले नै कानून बनाएर लागू गर्नु पर्यो र त्यस्ता श्रमलाई विभेद गर्ने ठग्नेहरूलाई चाहिँ कारवाहीको दायरामा ल्याउनु पर्यो र एउटै मापदण्ड बनाउनु पर्यो।
1: कानून ल्याउनको लागि तपाईँले के गर्नु?
0: उति नै घण्टा काम गरेको हुन्छ नि त होइन, समयको लिमिटेसन हेर्ने भने नि एउटै हुन्छ, तर पनि उसलाई महिला भएको कारणले पारिश्रमिक यति समय कि तपाईँलाई महिलालाई त प्राकृतिक रूपमा पनि विभेद छ पो त, तपाईँलाई यो कुरा कति थाहा छ। मैले एउटा कविता काँक्रा र गट्टा भन्ने लेखेको छु कि, त्यो कवितामा मैले भनेको छु कस्तो लैङ्गिक हिसाबले हेरिन्छ कि, जस्तै तपाईँले बजारमा जानुभयो भने लोकल कुखुरा किन्न खोज्नुभयो भने पोथी अलिक सस्तो दिने रहेछ होइन, भालेको अलिक महँगो पर्दो रहेछ कि, अनि त्यो पशुमा किन विभेद गरेको कि मान्छेले, मान्छेको दृष्टिकोण त्यहाँसम्म छ भनेपछि समाजमा तपाईँलाई समाजमा जति शिक्षित भए पनि हामी त शिक्षित हो नि त, पढ्न लेख्न जान्ने मान्छे शिक्षित हो, तर शिक्षित होइन साक्षर भन्छु कि, शिक्षित हुनलाई त
1: साक्षर
0: मात्रै मेक्सिमम मान्छेहरू साक्षर मात्रै देख्छु के मेरो समाज।
1: अब त्यसको कानुन कस्तो बन्नुपर्छ त मानेजी, यो जुन समान कामको समान ज्याला जुन खालको छैन विभेदको अवस्था छ,
0: त्यो विभेदलाई चिर्नको लागि त कानुन चाहिँ अब दरबिल खालको बनाउनु पर्यो र कार्यान्वयन पक्ष पनि फितलो हुनु भएन। नेपालमा कानुन चाहिँ थुप्रै राम्रा कानुनहरू बन्छन् बनेका पनि छन् जसको कार्यान्वयन फाटो चाहिँ एकदमै विक छ, किनभने त्यो वर्ग समुदायको पहुँचै पुग्दैन, नपुगेपछि कानुन कार्यान्वयन हुँदैन। यहाँ बनेका कानुनहरूले त ठुला मान्छेहरूलाई त एकदमै लाभ पुगेको छ नि, कानुनमा हुने लाभ चाहिँ अरूले लिन्छन् होइन, तर त्यो सीमान्तकृत दलित पिछडि परेको वर्गले त्यो कानुनको लाभै लिन पाएनन् कि, त्यो कानुन घुमाएर उनीहरूमाथि थुपरिएको अवस्था छ।
1: जुन खालको कानुन निर्माणको बाटोमा तपाईँले काम गर्नु पर्दाखेरि यसमा संसदमा रहेका महिला सांसदहरूको बीचमा यस्तो खालको कुनै खालको छलफल केही भएको छ अनौपचारिक उपचार?
0: त्यो पहिले चाहिँ महिला ककस हुन्थ्यो अरे, अहिले चाहिँ महिला समन्वय समिति भन्ने पनि हटेको छ कि,
1: त्यो नहुँदाखेरि
0: महिला ककस पनि छैन। अब यो विषयमा हामी थुप्रै राष्ट्रपतिको सांसदहरूसँग पनि महिला सांसदहरूसँग हाम्रो अधिकारको निमित्त चाहिँ पहिले जति महिलाहरू हुनुहुन्थ्यो उहाँहरू जस्तो जस्तो धरातलबाट आए पनि हाम्रो अधिकारको निमित्त लड्नुभयो खडा हुनुभयो, त्यसलाई स्थापित गर्दै नयाँ कानून नयाँ विधिको सृजना गर्नको लागि हामी एक हुनुपर्छ भनेर मैले चाहिँ भन्ने गरेको छु। हुन्छ चाहिँ भन्नुहुन्छ तर हाम्रो त्यो खालको ककसहरू बनेको छैन अहिले। अब अहिले त संविधान पुनरावलोकनको बहस ठुलो चलिरहेको छ, यसमा महिलाका मुद्दा के हुने होइन, आगामी थप कुराहरू कानूनमा के परिवर्तन गर्नुपर्ने भन्ने बहसहरू चलाउनु पर्ने अवस्था छ। त्यस विषयमा कतिको सचेत हुनुहुन्छ सत्ता पक्षका मान्यज्यूहरू त्यो कुरा बुझ्ने बाँकी छ।
1: अनि जस्तो मैले अघि पनि भन्नुभयो कि एकजना महिला अफिसमा काम गर्छ भने पनि घरमा फर्किँदाखेरि त्यो कामैमा फर्किन्छ भने
0: सबै
1: त्यो खालको अहिलेको जुन
0: सबै एकदमै
1: छ, यो चाहिँ यो घरको कामलाई पनि एउटा मूल्याङ्कन गरेर त्यसको उचित मूल्य र त्यसको उचित पारिश्रमिकको व्यवस्था गर्नको लागि पनि कानुनै हो कि अथवा घरबाट नै केही त्यस्तो सङ्घर्ष अथवा केही गर्न सकिन्छ, अभियान चलाउन सकिन्छ?
0: सङ्घर्ष त आफैबाट सुरु गर्ने हो,
1: कसरी गर्ने?
0: सङ्घर्ष आफूबाट सुरु गरेपछि नै कानुनमा लड्न पनि सजिलो हुन्छ, किनभने कानुनले एउटा कुरा दियो भने त्यो घरमा मैले यस्तो छ कानुन भनेर त लागू हुँदैन, मान्दैन नि घरको मान्छेहरूले, होइन? हाम्रो चाहिँ सांस्कृतिक रूपान्तरणका कुराहरू छन्, होइन? संस्कार संस्कृतिदेखि नै त्यो हुँदै हुँदै आयो, कतिपय कुरामा त नजानी नजानी म भित्र पनि छ नि, प्रत्येक मान्छे. जस्तै मैले चाहिँ घरमा चाहिँ मेरो घरमा हेर्दा चाहिँ मेरो छोरा छ, होइन? सबैभन्दा ठुलो मेरो बाबु हो, बाबुलाई चाहिँ मैले सबै काम उसले ठुलो भएको उसले पनि मैले गर्ने कामहरू उसले गर्यो, तर सबै घरमा हेर्दाखेरि देखिँदैन त्यो. छोराले
1: परिवारको सदस्यकोमा बुझाइ कमजोर भयो भने पनि
0: श्रीमानले कहीँ कहीँ सहयोग गरेको देखिन्छ, तर प्राय अब 80% श्रीमानहरूले सहयोग गरेको देखिँदैन घरमा.
1: अनि त्यो सहयोग गर्ने कि नगर्ने भन्ने कुरा चाहिँ उसले घरको मानव श्रीमान होला, ससुरा होला, उसले कति पढेको छ लेखेको छ भन्ने कुरा
0: फरक नपार्ने रहेछ यो कुरामा त. उसले कस्तो संस्कार सिकेको छ र कसरी उसले महिलालाई हेर्छ, उसको हुर्काई कसरी छ, होइन? उसले कसरी हुर्कियो र त्यो हिसाबले नै हो के घरमा त. घरमा चाहिँ अहिलेका बच्चाहरूले पनि छोराहरूले त्यस्तो काम गरेको देखिँदैन नि त. किन भन्दाखेरि त्यो काम भनेको चाहिँ महिलाले मात्रै, छोरी हुने बित्तिकै भाँडा अलिछुलि सानैदेखि उसले भाँडा माल्न आमाले गरेको देखेपछि लुगा धुन अघि सरेको हुन्छ के, छोरा त अब बरु बुवाले जे जे गरेको छ त्यो गर्न जान्छ नि त.
1: त्यसपछि छोरा मान्छेलाई कसरी बुझाउने त्यो कानुनी बनाएर
0: आपसी समझदारीमा पनि बुझाउन सकिने भयो. अनि अर्को कुरा चाहिँ अब जति पनि हामी कार्यक्रमहरू गर्छौँ नि, जस्तै लैङ्गिकताको सवालमा म पुरुषहरू एउटा पनि कुनै कार्यक्रम देखिनुहुन्न नि त,
1: लैङ्गिकता सम्बन्धी
0: कार्यक्रममा देखिनुहुन्न नि त. त्यो बहस चाहिँ पुरुषहरूलाई पनि राखेर चलाउँ.
1: समयको लागि, कुराकानीको लागि धेरै धेरै धन्यवाद सुमनजी.
0: हस् धन्यवाद, मलाई पनि आफ्ना कुराहरू राख्ने मौका दिनुभयो. यहाँलाई धेरै धेरै यहाँको टिमलाई धन्यवाद दिन चाहन्छु.
1: र यससँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ. संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ. विशेषतः संसद र सांसदलाई जनताप्रति र जनतालाई सांसद र संसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएका छौं. आजको संवाद श्रृंखला हेलो सांसदमा नेपाली कांग्रेसका सांसद मनमाया विकसनसँग कुराकानी गर्यौं. संसदको सहभागिताको अनुभव, कानून निर्माण प्रक्रिया र अरू विभिन्न महिलालाई एउटा अधिकारको हिसाबले मूलधारमा ल्याउनको लागि भइरहेका विभेदको प्रसंगमा पनि उहाँसँग कुराकानी गर्यौं. अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद हेलो सांसदमा सुन्नुहुनेछ. तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धिताललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो.
3: अहिले बिहानको ठिक 6 बज्यो.

0: समाज विहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज
1: पालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
2: साझा खबरको सबैभन्दा शुरूमा वातावरण प्रदूषण गर्ने विभिन्न 12 उद्योगलाई सरकारले कार्यवाही गरेको प्रसंग.
3: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नदी प्रदूषण गरेको भन्दै सिर्सिया आसपासमा संचालित 12 उद्योगलाई कार्यवाही गरेको छ. जगदम्बा स्टील, हुलास स्टील, शिवशक्ति घिउ उद्योग, सुशील वनस्पति प्राली, अन्नपूर्ण भेजिटेबल प्रडक्शन, अशोक स्टील सहित 12 उद्योगलाई 10-10 लाख रूपियाँ जरिमाना गराएको हो. सिर्सिया नदी आसपास पर्न संचालित उद्योगहरूलाई प्रदूषण नियन्त्रण गर्न मन्त्रालयले करिब 1 महिनाको समय दिएर सूचना निकालेको थियो. तर उक्त सूचनालाई व्यवस्था गर्दै वातावरणीय मापदण्ड उल्लंघन गरेपछि कार्यवाही गरेको मन्त्री गौरी कुमारी यादवको सचिवालयले जनाएको छ. वातावरण विभागको प्राविधिक सहितको अनुगमन टोलीले 12 र पर्साका 21 उद्योगको स्थलगत निरीक्षण गरी फोहोर पानीको नमूना संकलन गरेको थियो. परीक्षणबाट 12 उद्योगले मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि मन्त्रालयले प्रति उद्योग 10 लाख रूपियाँका दरले जरिवाना गर्ने निर्णय समेत गरेको हो. उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतका अनुसार कार्यवाहीमा परेका उद्योगमध्ये मध्यप्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने 6 उद्योगलाई वातावरण संरक्षण ऐन 2076 बमोजिम अधिसम्मको कार्यवाही गर्न पत्राचार गरिएको छ. मन्त्रालयका अनुसार तोकिएको समयभित्र जरिवाना नतिर्ने उद्योगलाई वातावरण संरक्षण ऐन 2076 दफा 35 बमोजिम तिब्बर जरिमाना लाग्नेछ.
2: चौतर्फी विरोध र आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्य समता शुल्क हटाएको छ. बिरामी, अभिभावक तथा सरोकारवाला निकायबाट सेवामै थप 3% शुल्क असुल्ने गरिएपछि आलोचना भएको थियो. सरकारले निर्णय फिर्ता लिएको छ. आर्थिक विधेयक 2083 मार्फत निजी स्वास्थ्य संस्थामा 3% स्वास्थ्य समता शुल्क लगाउने व्यवस्था गरिएको थियो. यस अनुसार निजी अस्पतालमा उपचार गराउने बिरामीले सेवा शुल्क बापत थप 3% शुल्क तिर्नुपर्ने बाध्यता बनेको थियो. उक्त शुल्क गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार तथा स्वास्थ्य सम्बन्धी पूर्वाधार निर्माणमा खर्च गरिने व्यवस्था पनि सरकारले गरेको जनाएको थियो. प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत निर्णय सार्वजनिक गर्दै निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता शुल्क तत्काल कार्यान्वयन गर्दा नागरिकमाथि थप आर्थिक भार पर्ने र निराशा बढ़ने देखिएकाले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि यस्तो निर्णय लिइएको सामाजिक सञ्जाल मार्फत नै जानकारी गराइएको छ. शिक्षा समता शुल्क खारेज भएसँगै अभिभावकको 7 अर्ब भन्दा बढ़ी रूपियाँ जोगिने देखिएको छ. गत आर्थिक वर्ष 2083-84 को बजेटमा उल्लेख गरिएको 3% शुल्क कार्यान्वयन नगर्ने प्रधानमन्त्री बालेन्द्र शाहले घोषणा गरेसँगै अभिभावकको उक्त रकम जोगिने देखिएको हो. हाल देशको कुल गारस्त उत्पादन मध्ये निजी क्षेत्रबाट संचालित माध्यमिक तहसम्मको विद्यालय तथा शिक्षण संस्थामा कुल 3.6331% बराबरको खर्च हुने चौथो नेपाल जीवनस्तर सर्वेक्षणले देखाएको छ. यस अनुसार हाल 66.7 करोड़ रूपियाँको नेपाली अर्थतन्त्रमा यो शीर्षकमा मात्रै 2.39 अर्ब 72 करोड़ रूपियाँ खर्च हुने देखिन्छ. यसमा लाग्ने 3% करको दर अनुसार वार्षिक 7.19 करोड़ 35,38,000 रूपियाँ अभिभावकको जोगिनेछ. यदि सरकारले 3% शिक्षा समता शुल्क कर लगाएको भए यो रकम सरकारको खातामा जम्मा हुन्थ्यो. तथ्याङ्क अनुसार देशभर 10,473 निजी विद्यालय छन्. ती विद्यालयमा 38 लाख विद्यार्थीले पठन पाठनमा सहभागिता जनाइरहेका छन्. प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने पछिल्लो समयमा विद्युतमा लगाइएको कर पनि हटाउन माग गरेको छ. संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विद्युतमा लगाइएको 5% मूल्य अभिवृद्धि कर भ्याट पनि फिर्ता लिन सरकारसँग माग गर्नुभएको हो. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता शुल्क तत्काल लागू नगर्ने सरकारी निर्णयको स्वागत गर्दै उहाँले चालू आर्थिक वर्षदेखि मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने घरयासी उपभोक्तामाथि लगाइएको 5% भ्याट फिर्ता लिन पनि सरकारसँग माग गर्नुभएको हो. विद्युत विलासिताको वस्तु नभई आधारभूत आवश्यकता भएको उल्लेख गर्दै सरकारको नीति नै परस्पर विरोधाभासी देखिएको उहाँले उल्लेख गर्नुभयो. समता शुल्कका बारेमा सरकारको निर्णय कार्यान्वयन भएको एक साता नबित्दै फिर्ता लिइएपछि अपरिपक्व निर्णय नगर्न उपभोक्ता अधिकार कर्मीहरूले सरकारलाई सुझाव दिएका छन्। शिक्षा र स्वास्थ्यमा लगाइएको करले निम्न आय भएका उपभोक्ता बढ़ी मारमा पर्ने अधिकार कर्मी प्रेमलाल महर्जनले सीआईएनसँग बताउनुभयो.
4: त्यो सबै वर्ग भनेको त तपाईँको धनी वर्ग नेपालमा कति नै छ र अहिले पनि नेपाल सरकारकै तथ्याङ्क अनुसार चाहिँ 60% चाहिँ जनता अहिले पनि निम्न वर्गीय छ, त्यो साथै 30% त गरिब छ, खाने खानासँग माने खाद्यसँग पहुँच धेरै कम भएकाहरू छ। ती 30% जनतालाई पनि यो लाग्छ, जसले चाहिँ तपाईँको शिक्षा र स्वास्थ्य विशेष गरेर यो अहिले शिक्षामा यो कर हटाएको छ, यो कर हटाउनु आफ्नो ठाउँमा छँदैछ तर लगाउनै हुँदैन थियो, उनीहरूलाई कति मर्क पर्थ्यो भने यो गरिब जनतालाई, उनीहरूको लागि शिक्षा पनि टाढा हुन्, भोग त आफ्नो ठाउँमा छ, स्वास्थ्य आफ्नै ठाउँमा समस्या छ, त्योभन्दा पनि अब केही गरी चाहिँ आफ्नो शिक्षा सन्तानलाई पढाउनुको लागि चाहिँ जुन किसिमले मेहनत गर्नुपर्ने त्यसको दुग्न मेहनत गर्नुपर्ने छ, हेर्दाखेरि पो सानो तर यो धेरै मेहनत गर्नुपर्ने अवस्था आउन सक्छ, जसको कारणले नेपाली जनता आम नेपाली जनतालाई अत्यन्त कष्टकर हुन्।
3: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लाली गुराँस सहकारी र तपाई हाम्रो सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार लाली गुराँस सहकारीका 35 जना बचतकर्ताले बचत फिर्ता गराएका हुन् भने तपाई हाम्रो सहकारीका 90 जनाको बचत फिर्ता भएको छ। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ता लाई रकम फिर्ता गरिएको छ। क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने जनाइएको छ। समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानून बमोजिम निरन्तर रूपमा अघि बढ़ने समेत समितिले जनाएको छ।
2: बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आज बिहान 4:40 बझाङको कोट देवल केन्द्रबिन्दु भएर 4.2 म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ। बझाङ सहित बैतडीका केही भूभागमा भूकम्पको धक्का महसुस गरिएको थियो। अहिलेसम्म क्षतिको विस्तृत विवरण प्राप्त नभएको बझाङका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
3: पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने हुनुभएको छ। हिजो एक प्रेस विज्ञप्ति मार्फत स्वदेश फर्किन लागेको जानकारी दिँदै देउवाले सरकार प्रतिरोधात्मक र अलोकतान्त्रिक प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने आशंका व्यक्त गर्नुभएको छ। नेपालमा विकसित पछिल्ला राजनैतिक घटनाक्रमलाई निरन्तर नियालिरहेको उल्लेख गर्दै देउवाले आज फरक विचारप्रतिको असहिष्णुता, राज्य शक्तिको प्रतिशोधपूर्ण प्रयोग, राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन साथै भौतिक र मनोवैज्ञानिक त्रास सृजना गरेर प्रतिपक्षलाई दबाउने प्रविधि कुनै पनि लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन सक्दैन भन्नुभएको छ। हिंसा, त्रास र असहज राजनैतिक वातावरणको पृष्ठभूमिमा गत फागुनमा निर्वाचन भए पनि जनताले युवा पुस्ताको हातमा नयाँ जनादेश सुम्पिएको यथार्थलाई कांग्रेसले सम्मान गरेको समेत विज्ञप्तिमा उल्लेख छ। देशलाई एकता, विश्वास र सहकार्य चाहिएकाले आफू स्वदेश फर्कन लागेको बताउँदै देउवाले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद र संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण नेपाली जनतासँग आग्रह समेत गर्नुभएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा समुदायलाई नै विपद प्रतिकार्य अभियानमा जोड्ने सरकारी योजना
5: 7 दिनको र 18 दिनको चाहिँ विपद स्वयंसेवक तालिमको चाहिँ पाठ्यक्रम स्वीकृत गरेको छ। जसले चाहिँ तपाईँको तालिम गराए पनि त्यो पाठ्यक्रम अनुसार नै गर्नुपर्ने हुन्छ र त्यसमा हामी चाहिँ यो साझेदारी मोडेलमा त्यो काम गरिराखेका छौँ।
3: वैदेशिक रोजगारी ठगी सम्बन्धी उजुरी तथा मुद्दा अब अनलाइन मार्फत दर्ता गर्न सकिने लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
7: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
8: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ
7: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
9: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
3: कार्यक्रम साझा आवाज,
7: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
10: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
11: प्रोप्राइटर मधुमाया जीजी पढे होइन प्रोप्राइटर बनेछु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
12: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
13: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
14: पसिनाको सम्मान, समानताको अभियान,
15: कार्यक्रम साझा आवाज।
16: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
17: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
3: डडेलधुराको आलिताल गाउँपालिका 1 को माला गाउँका 24 परिवार 4 वर्षदेखि टेन्ट मुनि बस्न बाध्य भएका छन्। 2079 सालको पहिरोपछि गाउँ उच्च जोखिममा परेपछि बस्ती स्थानान्तरण गर्नुपर्ने निर्णय गरिएको थियो, तर निर्णय कागजमै सीमित हुँदा स्थानीय अझै सुरक्षित घर पाएका छैनन्।
19: जब वर्षायाममा पानी पर्न थाल्छ, हावाले त्रिपाल हल्लाउँछ, साना बालबालिका आमाको काखमा सर्छन्। यो कुनै एक रातको कथा होइन। डडेलधुराको आलिताल गाउँपालिका 1 माला गाउँका 24 परिवारले 4 वर्षदेखि भोग्दै आएको यथार्थ हो। 2079 सालको पहिरोले गाउँ नै जोखिममा परेपछि उनीहरूले आफ्ना घर छाडे। त्रिपाल टाँगेर जीवन बिताइरहेका उनीहरूको वर्षायाम शुरू भएसँगै डर फेरि बल्झिएर आउँछ। स्थानीय दान बहादुर औजी:
20: समस्या धेरै छ म्याडम, समस्या भन्दा त्रिपालहरू दिया टेन्टहरू धेरै खराब भइसकेका छन्, अनि त्यहाँ बस्ने अवस्था छैन, अनि खोला एउटा पारी गर्ने पनि समस्या छ। तनाव तनावमै छौ म्याडम, के भनौ हजुरलाई, टेन्टमै बसबास छौ अहिले पनि, हामीले वारी पारी गर्ने समस्या छ। अब 10 दिन भन्दा छन् त्यो ठाउँ त चेकअप गरिसकेका थियो उनले, अब यसमा बसौँ भन्दा थिए, अब तनाव तनावैमा छौ म्याडम, के गर्ने, त्यस्तै छ जिन्दगी।
19: माला गाउँका स्थानीयको दिनचर्या पनि अनौठो छ। बिहान आफ्नै गाउँ पुगेर खेतीपाती, पशुपालन र घरधन्दा गर्छन्, तर साँझ परेपछि फेरि त्रिपाल मुनिको अस्थायी बासमा फर्किन्छन्। पानी परेका दिन त दिनभरि नै टेन्टभित्र बस्नुपर्ने बाध्यता छ। 6 जनाको परिवार सहित 4 वर्षदेखि त्रिपालमै बसिरहनु भएका सुनिता औजी भन्नुहुन्छ:2079 सालको पहिरोपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माला गाउँको बस्ती स्थानान्तरण गर्नुपर्ने निष्कर्ष सहित परिपत्र गरेको थियो, तर 4 वर्ष बितिसक्दा पनि पुनस्थापनाको काम अघि बढ्न सकेको छैन। आलिताल गाउँपालिका 1 का वडा अध्यक्ष यज्ञ बहादुर देउवाले बस्ती स्थानान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको र आवश्यक प्रक्रिया पूरा गर्ने काम भइरहेको बताउनुभयो।
21: यसपालि तपाईँको त्यो ठाउँबाट अर्को ठाउँ सार्ने भनेर लगभग
10: अन्ति फाइनल रूपमा पुगेको रिपोर्ट हामीलाई लगभग दुई तिन दिन अगाडि गाउँपालिकामा परिपत्र आएको छ। त्यहाँबाट बस्ती भन्ने ठाउँमा हामी सार्दैछौँ। अहिले
19: पहिरो प्रभावित परिवारलाई विभिन्न सरकारी निकाय तथा बहुद्देश्य विकास समाज र ग्रामीण महिला विकास तथा एकता केन्द्र लगायत संस्थाले त्रिपाल र केही राहत सामग्री समेत केही राहत सामग्री दिएका छन्। तर राहतले केही समय धाने पनि स्थायी समाधान भने दिन सकेको छैन। स्थानीयको मुख्य माग सुरक्षित र स्थायी आवास नै हो। डडेलधुराका प्रमुख जिल्लाधिकारी अमर बहादुर ओलीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अध्ययन गरिसकेको र सोही अध्ययनका आधारमा स्थानान्तरण प्रक्रिया अघि बढ़ने जानकारी दिनुभयो। आलिताल गाउँपालिकाका अनुसार मालागाउँ मात्र होइन बलौचा, ओभा, धुपखेडा, खिन्नेभाडी, कोइराला र घोगा लगायतका बस्ती पनि पहिरोको उच्च जोखिममा छन्। ती बस्तीको पनि स्थानान्तरण आवश्यक रहेको गाउँपालिकाले जनाएको छ। जोखिम पुष्टि भइसकेपछि पनि वर्षौंसम्म स्थानान्तरण हुन नसक्दा स्थानीयले हरेक वर्ष वर्षायामसँगै ज्यानको जोखिम मोल्नु परेको छ। भावना पौडेल, सीआईएन रेडियो अमरगढ़ी, डडेलधुरा।
2: जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमा नेपालको संविधानले परिकल्पना गरेको सहकारिता, समन्वय र सह अस्तित्वको मर्म अनुसार बनाउन सरोकारवालाहरूले सुझाव दिएका छन्। हिजो ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा भएको विषयगत समितिको बैठकमा जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमा यस्तो माग गरिएको हो। ऊर्जा र जलस्रोत क्षेत्रका दुई विधेयकहरूलाई अहिले मन्त्रालयको प्राथमिकतामा राखेर अगाडि बढ़ाइएको छ। मन्त्रालयले तीनै तहलाई एकै ठाउँमा राखेर राय माग गरेको हो। छलफलमा प्रदेश र स्थानीय तह सरकारका प्रतिनिधिहरूले स्रोतमाथिको स्वामित्व र व्यवस्थापनमा स्पष्टता खोजेका छन्। बैठकमा सात प्रदेशका ऊर्जा जलस्रोत मन्त्रालयका प्रतिनिधिहरूले स्रोतमाथिको स्वामित्व र व्यवस्थापनमा स्पष्टता खोजेको मन्त्रालयका अधिकारीहरूले बताएका छन्। उनीहरूले संघ सरकारले बनाउने हरेक कानून र नीतिमा प्रदेश र स्थानीय तहको अधिकार र क्षेत्राधिकारको विषयलाई पनि स्पष्टता बनाउन माग गरे। संघ सरकार र प्रदेश सरकारले बनाउने कानूनमा एकरूपता हुन आवश्यक रहेको प्रदेश मन्त्रीहरूले बैठकमा बताएका छन्। उनीहरूले प्रदेश सरकारले संघीयताको मर्म अनुरूप काम गरिरहेको भन्दै कानूनमा स्पष्ट नहुँदा काम गर्न अप्ठ्यारो भएको गुनासो पनि सुनाए।
3: भारतको कोलकाता बन्दरगाहमा 30,000 मेट्रिक टन यूरिया मल बोकेको तेस्रो जहाज आइपुगेको छ। नेपालका कृषकहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यका साथ मल ल्याइएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार हाल निरन्तरको वर्षाका कारण भारततर्फ मालवाहक रेलको सञ्चालन केही प्रभावित भएको छ। त्यसकारण हिजो नेपाल आइपुग्नुपर्ने 1,250 मेट्रिक टन यूरिया मल बोकेको रेल अब हिजो नेपाल आइपुगेको हो। साथै 2,500 मेट्रिक टन डीएपी मल बोकेको अर्को रेल पनि भोलि नेपाल आइपुग्ने जानकारी गराइएको छ। यूरिया मलको आपूर्तिलाई थप व्यवस्थापन तीव्रता दिन कोलकाताबाट विराटनगरतर्फ 300 मेट्रिक टन तथा भैरवाबाट 450 मेट्रिक टन यूरिया मल ट्रक मार्फत लोड भई प्रस्थान गरिसकेको समेत मन्त्रालयले जनाएको हो। बाँकी रासायनिक मल पनि चरणबद्ध रूपमा नेपाल भित्र्याइने र आवश्यकता अनुसार देशभर वितरण गरिने मन्त्रालयले जनाएको छ।
2: वैदेशिक रोजगारी ठगी सम्बन्धी उजुरी तथा मुद्दा अब अनलाइन मार्फत दर्ता गर्न सकिने भएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागको अनलाइन उजुरी तथा मुद्दा व्यवस्थापन प्रणालीको उद्घाटन गर्नुभयो। नयाँ व्यवस्था अनुसार पीड़ितहरूले विभागमा भौतिक रूपमा उपस्थित नभई आवश्यक प्रमाणसहित घरबाटै अनलाइन मार्फत उजुरी दर्ता गर्न सक्नेछन्। श्रम मन्त्रालयले यसबाट सेवाग्राहीको समय, खर्च र झन्झट कम हुने दावी गरेको छ। मन्त्री यादवले स्वदेशी श्रमिकको गुनासा सम्बोधन गर्न पनि छिट्टै अर्को अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याइने जानकारी गराउनुभयो।
3: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार कुपोषणको समस्या बढ़दै जाँदा भोकमरीबाट प्रभावित जनसंख्याको सबैभन्दा ठूलो हिस्सा अफ्रिकामा रहेको पाइएको छ। खाद्य सुरक्षा र पोषण सम्बन्धी संयुक्त राष्ट्रसंघको वार्षिक प्रतिवेदनले विश्वव्यापी रूपमा भोकमरी क्रमशः घट्दै गएको देखाए पनि विभिन्न क्षेत्र बीचको अवस्था भने असमान रहेको जनाइएको हो। खाद्य तथा कृषि संगठन एफएओका कृषि खाद्य अर्थशास्त्र विभागका निर्देशक डेभिड लारवुडले भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ सरेको बताउनु भएको छ। चीनले विगत 25 वर्षमा भोकमरी नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ भने भारतले पनि समस्या समाधानका लागि प्रयास तीव्र पारेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकाले आफ्नो दशकौं पुरानो विद्यार्थी भिसा प्रणालीमा व्यापक हेरफेर गर्दै नयाँ नियम सार्वजनिक गरेको छ। अमेरिकी गृह सुरक्षा विभागले भिसा दुरूपयोग रोक्न, सुरक्षा जाँच कड़ा बनाउन र विदेशी विद्यार्थीमाथि संघीय निगरानी बढ़ाउन निश्चित समयावधिको भिसा नियम ल्याएको हो। सेप्टेम्बर 15 लागू हुने नयाँ व्यवस्था अनुसार F1 र J1 भिसामा आउने विद्यार्थीलाई अधिकतम 4 वर्षको बसाई सीमा तोकिएको छ। नयाँ नियम लागू भएसँगै अब अध्ययन पूरा भएपछिको थपिएको समयलाई 60 दिनबाट घटाएर 30 दिन बनाइएको छ। साथै तोकिएको अवधिभन्दा बढ़ी समय अमेरिका बस्नु परेमा संघीय सरकारको अनुमति अनिवार्य गरिएको छ र अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनलाई तत्काल 69 करोड़ डलर थप ऋण उपलब्ध गराउने घोषणा गरेको छ। युक्रेनले आर्थिक स्थिरता कायम राख्न, स्थिति र सुधारमा आवश्यक कार्य गर्न दबाव दिइरहेको अवस्थामा रूसले आफ्नो आक्रमण तीव्र जारी राखेको छ। सन् 2022 शुरूआतमा रूसले युक्रेनमाथि आक्रमण गरेर शुरू भएको दुई देश बीचको युद्ध हाल 5 वर्षसम्म चलिरहेको छ। युक्रेनले रूसको निरन्तर आक्रमण अवधि चुनौतीपूर्ण र बाह्य वातावरण र जोखिमको असाधारण अवस्थाबाट नाजुक आर्थिक र वित्तीय स्थिति कायम रहेको भन्दै आईएमएफले युक्रेनको ऋण कार्यक्रमको प्रदर्शनलाई समग्र रूपमा सन्तोषजनक रहेको समेत उल्लेख गरेको छ।
2: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डसमा शुरू भएको ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ। गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 8 विकेटले पराजित भएको हो। नेपालले दिएको 158 रनको लक्ष्य नामिबियाले 37.3 ओभरमा 2 विकेटको क्षतिमा पूरा गर्यो। नेदरल्याण्डसको पिचमा नेपाली ब्याटरहरू संघर्ष गर्नुपरेको थियो। यो जितपछि लीग 2 अंक तालिकामा नामिबिया 29 खेलमा 24 अंकका साथ 6 स्थानमा उक्लिएको छ। नेपालको पनि समान अंक छ तर नेट रन रेटमा अगाडि छ। नेपालले अब दोस्रो खेलमा भोलि नेदरल्याण्डसको सामना गर्नेछ। मा हुने काभा पुरूष भलिबल च्याम्पियनशीपको पहिलो खेलमा नेपालले आज काजकस्तानसँग खेल्ने भएको छ। सार्वजनिक खेल तालिका अनुसार उज्बेकिस्तानले बंगलादेश तथा पाकिस्तानले श्रीलंकाको सामना गर्नेछ। 6 टोली सहभागी च्याम्पियनशीपमा सिंगल राउण्ड रोबिनका आधारमा खेल खेलाइनेछ। शीर्ष 4 रहने टोलीले सेमी फाइनल खेल्नेछन्। 5 र 6 स्थानमा रहने टोलीले 5 स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। सेमी फाइनल जुलाई 28 र फाइनल खेल जुलाई 29 तारीकमा हुनेछ। पहिलो सेमी फाइनलमा शीर्ष स्थान र 4 स्थानमा रहने टोली भिड्नेछन्। दोस्रो सेमी फाइनलमा 2 र 3 स्थानमा रहने टोलीले प्रतिस्पर्धा गर्नेछन्। काभा पुरूष भलिबल च्याम्पियनशीप खेल्न हरि हजुर थापाको कप्तानीमा 12 सदस्यीय नेपाली टोली पाकिस्तान पुगिसकेको छ। नेपाली पुरूष भलिबल टोलीले पहिलो पटक एमआईभीको विश्ववरीयताको मान्यता प्राप्त प्रतियोगिता खेल्न लागेको हो।
3: विपदपछि राहत खोज र पुनस्थापनाको तयारी, नागरिकको चासो, सरकारको रणनीति बारेको कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घाम 1 शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100 4777 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब विपदपछि राहत खोज र पुनस्थापना को बारेमा सरकारको तयारीको कुरा। सरकार संघको समन्वय र पहलमा सरकारी तथा गैर सरकारी निकायले समुदायलाई नै विपद प्रति कार्यमा सहभागी गराउन काम गर्दै आएका छन्। सुरक्षाकर्मी, विपद व्यवस्थापन, प्राधिकरणको योजनाका बारेमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीसँग कुराकानी गरेका छौं।
5: नीतिगत र कानून रूपमा पनि त्यस प्रकारको तयारी गरेका छौँ। संस्थागत संरचनागत रूपमा चाहिँ हामी तयारी गरेका छौँ र कार्यात्मक रूपमा पनि हामी फिल्डमा खटिनै राखेका छौँ। हाम्रा खोज उद्धार कर्मीहरूदेखि लिएर हाम्रो जति पनि स्रोत साधन छ त्यसलाई हामीले म्याक्सिमम रूपमा चाहिँ परीक्षण गरिराखेका छौँ। र यसमा अर्को कुरा पनि हामी ध्यान दिनुपर्ने के भने अब राज्यले मात्रै सबै गर्छ भन्ने होइन, हामी नागरिक पनि सचेत हुनुपर्ने हुन्छ। जस्तो कि राज्यबाट आएका सूचनाहरू, पूर्वानुमानहरूलाई चाहिँ इमान्दारीपूर्वक पालना गर्ने, राज्यले यो नगर अथवा यो गर्दाखेरि खतरा हुन सक्छ भनेको सन्दर्भमा त्यसलाई चाहिँ हामीले जिम्मेवारी पूर्ण तरिकाले चाहिँ पालना गरिदियौँ भने त्यसबाट हुने आधुनिक जनजनको क्षति चाहिँ न्यूनीकरण गर्न सकिन्छ। उदाहरणको लागि जस्तो कि हामी चाहिँ यात्रा गर्न चाहिँ आज चाहिँ त्यो सडकमा मानौँ मुगली नारायणगर सडकमा मानौँ जोखिमपूर्ण छ, त्यहाँ चाहिँ यात्रा नगर्नु भनिसकेपछि त्यहाँ यात्रा गर्न भएन नागरिकले पनि होइन, म जोखिम मै लिन्छु म जसरी पनि यात्रा गर्छु भन्नुभयो भने त हामी त के गर्न सक्छौँ भन्दाखेरि हामी जसरी रोक्नुपर्ने हुन्छ फेरि होइन। त्यो भएको हुनाले हजुरहरूले हामीलाई सहयोग गर्नुभयो भने हजुरहरूलाई नै फाइदा हुन्छ, हामीलाई नै तपाईँको चाहिँ राम्रो हुन्छ। त्यो भएको हुनाले
1: सरकारलाई सहयोग गर्ने भनेको नहिँड्नु भनेको बाटोमा नहिँडिदिएर मात्रै हो कि अथवा मौसम जन्ने कुनै विपदको घटना कतै भयो अथवा केही त्यहाँ विपदका संकेतहरू आइसकेको अवस्थामा पनि सरकारलाई कसै गरी सहयोग गर्न सक्छ?
5: एकदमै सरले भनेको एकदमै महत्वपूर्ण कुरा छ। एउटा त हामीले दिएका निर्देशनहरू अथवा हामीले दिएका सूचना अनुसार हजुरले चाहिँ त्यही अनुसारको व्यवहारहरू गरिदिनु भयो, त्यही अनुसार हजुर सचेत भइदिनु भयो भने त्यो पनि एउटा सहयोग हो भने अर्को कहीँ कतै तपाईँले चाहिँ जोखिमपूर्ण देख्नु भएको छ, मानव पहिरोको जोखिमहरू छ अथवा बाढी डुबानको चाहिँ जोखिमहरू देख्नु भएको छ भने हजुरले मैले अगाडि भनेको जस्तै 1234 नम्बरमा अथवा हजुरले थाहा पाएका चाहिँ नजिकका व्यक्तिहरूलाई जिम्मेवार व्यक्तिहरू जस्तो स्थानीय तह हुनसक्छ, वडा सदस्य अध्यक्ष जीवहरू हुन सक्नुहुन्छ अथवा चाहिँ जिल्ला प्रशासन कार्यालय अथवा हाम्रो जिल्ला सुरक्षा समितिको चाहिँ संयन्त्र हुनसक्छ अथवा प्रदेश अथवा केन्द्र कसलाई चाहिँ दिने हो त्यही अनुसारले तपाईँले रिपोर्टिङ गरिदिनु भयो भने त्यहाँ चाहिँ हामी मिटिगेसनका काम त्यसलाई चाहिँ तपाईँको रिस्क रिडक्सनका लागि गर्नुपर्ने कामहरू गर्छौँ र जसले गर्दा क्षति न्यूनीकरण हुन सक्छ त्यो सूचना दिएर पनि हजुरहरू चाहिँ यो सहयोग गर्न सक्नुहुन्छ राज्यलाई।
1: मौसमी विपदबाट धेरैले क्षति भोग्नु परेको छ, वडा पालिका प्रदेश सङ्घमा उद्धार टोली समिति बनाइएको हुन्छ अरे, तर साँच्चै विपद पर्दा नजिकको छिमेकी नै काम लाग्छन्, स्रोत साधन नभए पनि जुगाड गरेरै भए पनि प्रयास गर्छन्, अनि विकट गाउँमा त झन् उद्वेग लाग्दो अवस्था छ। यसपालि हिमाल पहाड तराई अनि जोखिमयुक्त ठाउँमा एकै सबै ठाउँमा एकै प्रकारको उद्धारको योजना छ कि अथवा फरक फरक छ भनेर सोध्नु भएको छ।
5: यो प्रश्न पनि एकदमै महत्वपूर्ण प्रश्न छ। त्यही भएको हुनाले जस्तो कि तपाईँको चाहिँ सधैँ चाहिँ अब चाहिँ सुरक्षाकर्मी उद्धारको लागि पुग्छ भन्ने छैन, टाइम लाग्न सक्छ किनकि तपाईँको चाहिँ बाटोहरू बिग्रिएको हुनसक्छ अथवा विभिन्न मौसमी प्रतिकूलताको कारणले गर्दा तपाईँको उद्धारकर्मीहरू समयमा नपुग्ने सन्दर्भमा अब हामीले चाहिँ समुदायले नै बलियो बनाउनुपर्छ भनेर काम गरिराखेका छौँ। अहिले पनि हामीले के गरिराखेको छौँ भन्दाखेरि विभिन्न पालिकासँग मिलेर हाम्रो चाहिँ त्यहाँको पालिका त्यस्तै गरेर हाम्रो सशस्त्र प्रहरी बल नेपालले पनि त्यो काम गरिराखेको छ, त्यस्तै हाम्रो विकास साझेदारहरूले पनि त्यसमा सहयोग गरिराख्नु भएको छ। हामीले विपद स्वयंसेवा आधारभूत तालिम गराएर प्रत्येक पालिकामा चाहिँ 24 जना को चाहिँ विपद स्वयंसेवक तालिम सञ्चालन गर्ने 24 जनालाई त्यो प्रकारको तालिम दिने भनेर चाहिँ त्यो अभियान नै हामीले अगाडि बढाएका छौँ। आजै मात्रै पनि हेर्नुभयो भने बर्दियाका 3 पालिकामा ठाकुर बाबादेखि लिएर मधुबन लगायतका पालिकामा विपद स्वयंसेवक तालिम चाहिँ सञ्चालन भएको छ। हामीले यो वर्ष चाहिँ यो आर्थिक वर्ष 82-83 10 बढी पालिकामा हामीले यो प्रकारको तालिम चाहिँ बनाएका छौँ। त्यसै सशस्त्र परिवहन नेपालले पनि त्यो प्रकारको चाहिँ तपाईँको चाहिँ तालिमहरू दिएको छ।
1: यो प्राधिकरणले छुट्टै तरिकाले तालिम अनि सशस्त्रले छुट्टै हो कि एकै
5: होइन? यसमा हाम्रो एउटा पाठ्यक्रम छ भनेको हाम्रो विपद जोखिम न्यूनीकरण त व्यवस्थापन कार्यकारी समितिले 7 र 18 चाहिँ विपद स्वयंसेवक तालिमको चाहिँ पाठ्यक्रम स्वीकृत गरेको छ। जसले चाहिँ तपाईँको तालिम गराए पनि त्यो पाठ्यक्रम अनुसार नै गर्नुपर्ने हुन्छ र त्यसमा हामी चाहिँ यो साझेदारी मोडेलमा त्यो काम गरिराखेका छौँ है। त्यो कारणले गर्दा यो यसको कन्सेप्ट मैले भन्न खोजेको कुरा के हो भने यो भनेको समुदायले बलियो बनाउनुपर्छ भन्ने कुरा।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
21: ऋण असुलीबाट समस्याग्रस्त सहकारीका 125 बचतकर्ताको रकम फिर्ता, वातावरण प्रदूषण गर्ने 12 उद्योगलाई 10-10 लाख जरिवाना, 30,000 मेट्रिक टन यूरिया बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो,
1: शिक्षा र स्वास्थ्य समता शुल्क कार्यान्वयन नहुने, विद्युतमा लगाइएको 5% मूल्य अभिवृद्धि कर पनि फिर्ता लिन प्रमुख प्रतिपक्षी दलको माग, चाँडै स्वदेश फर्किने पूर्व प्रधानमन्त्री देउबाको सन्देश, सरकारले धरपकड गर्ने शंका,
21: वैदेशिक रोजगारी ठगी सम्बन्धी उजुरी तथा मुद्दा अब अनलाइन मार्फत दर्ता गर्न सकिने, विपद प्रतिकारका लागि समुदायलाई नै सहभागी गराइँदै तालिमका लागि पाठ्यक्रम तयार,
1: भोकमरीबाट प्रभावित जनसंख्याको ठूलो हिस्सा अफ्रिकामा, अमेरिकाद्वारा विद्यार्थी भिसामा नयाँ नियम सार्वजनिक, युक्रेनलाई तत्काल 69 करोड़ डलर थप ऋण दिने आईएमएफको घोषणा,
21: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित, भोलि नेदरल्याण्डसँग खेल्ने काबा पुरूष भलिबल च्याम्पियनशीपको पहिलो खेलमा नेपालले आज कजाकिस्तानसँग खेल्दै।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब छ बाँस शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ
2: सरकारले लगाएको शिक्षा र स्वास्थ्य समता शुल्क शुरूमा लगाउने भन्यो र पछि फेरि नलगाउने भनेर प्रधानमन्त्रीले सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुभएको छ र यही बीचमा कतिपय मन्त्री र प्रधानमन्त्रीको बीचमा कुराकानी नमिलिरहेको खबरहरू पनि सार्वजनिक भइराखेका छन्। एउटा मन्त्रीले लगाउने अर्को तर्फबाट नलगाउने निर्णय सार्वजनिक भइरहँदा शंका पनि बढ्दै गरेको देखिन्छ। यहाँ एउटा ढोका अथवा यो कुनै सिंहदरबारभित्रको एउटा स्थान जस्तो देखाइएको छ। दुईजना व्यक्तिहरू लमक लमक लम्किँदै अगाडि बढ़िराखेका छन् र सिंहदरबारभित्रका एकजना कर्मचारी पछाडिबाट हेर्दैछन्। तल चाहिँ यस्तो लेखिएको छ, कुन चाहिँ सरकारको कुरा गर्नुभा, कर लगाउने कि कर हटाउनेवाला?
3: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
4: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
6: अब बस्ने मन्त्री परिषद बैठकमा यो समता शुल्क हटाउने प्रस्ताव लैजाने र राजपत्रमा प्रकाशित गर्ने कार्य सरकारले गरेको छ, त्यो सबै काम अर्थ मन्त्रालयबाटै हुन्छ र अर्थमन्त्रीसँगै छलफल भएर यो विषय बनेको हो भन्ने कुरामा दुई मतै छैन। अब प्रधानमन्त्रीको घोषणाले समता शुल्क यति बेला निष्क्रिय भएको छ, अझ भनौं स्थगन भएको छ, यसलाई कार्यान्वयन गर्न मन्त्री परिषदको बैठकमा निर्णय गर्नुपर्छ र आजै सम्भवतः मलाई जहाँसम्म लाग्छ आज नै हुनुपर्छ। मन्त्री परिषदको बैठक बस्छ र सोही बैठकबाट यो समता शुल्क फिर्ता लिन्छ र औपचारिक निर्णय लिन्छ, त्यसपछि सरकारले उक्त निर्णयबारे संसदलाई जानकारी पनि गराउँछ र यो एउटा प्रक्रियामा जान्छ। त्यस कारण यी सबै जे जे कुराहरू आइरहेको छन् है अर्थमन्त्री र प्रधानमन्त्री बीच, त्यस्तो कहाँ त्यो सम्भव हुन्छ? यो किनभने प्रधानमन्त्री भएको देशमा प्रधानमन्त्री मन्त्री परिषदमा लाने कुराहरू सबै कुरा अर्थमन्त्रीबाटै हुन्छ र फेरि पनि यहाँलाई जानकारी गरौं, जे जति बजारमा या समाचारमा हल्ला आएका छन् त्यस्तो केही छैन सत्यता। हिजो एक घण्टासम्म उहाँहरूको छलफल भएको छ,
22: होइन अब धोलीखेल गएर रातारात भेट्नुपर्ने होइन, सभापति र अर्थमन्त्री मात्रै बस्नुपर्ने स्थिति पनि त बन्यो नि त होइन?
6: होइन तपाईँलाई एउटा कुरा भनौँ, धुलीखेल यो विषय धुलीखेल अर्थमन्त्री र प्रधानमन्त्री जानुभयो भनेर तपाईँले भन्नुभयो नि, निर्वाचन पछाडि
22: सभापति र अर्थमन्त्री
6: माफ गर्नु होला, सभापति र अर्थमन्त्री यसभन्दा अगाडि कयौं पटक नगरकोटको रिसोर्टमा गएर बस्नुभएको छ, उहाँहरू बेला वक्त उहाँहरूको पारिवारिक घुमघाम चलिरहेको हुन्छ, यसलाई त हामीले कहीँ उहाँहरूको पारिवारिक घुमघाम भयो उहाँहरू कहीँ गएर बस्नुभयो भनेदेखि त्यसलाई अर्कोतिरबाट व्याख्या गर्नु त्यति जरुरी हुन्छ जस्तो मलाई लाग्छ।
22: हिजोको अवस्था फरक थियो नि त राजीवजी, आजको अवस्था फरक छ नि त।
6: होइन यस्तो हुन्छ, परिस्थिति जस्तो भयो नि साथीभाइ मित्रता आफ्नो फेरि छुट्टै टुट रहिहाल्छ नि, रहँदैन र तपाईँ र म हिजो पत्रकारिता गर्दै गएका सँगै साथी हौ भन्ने बित्तिकै आज म सांसद भएँ, अब तपाईँ र मेरो घुम्न जाने बित्तिकै तपाईँ र मेरो सम्बन्धमा फरक आयो भन्न मिल्छ र?
22: त्यो त मिलेन, त्यो त ठिकै हुन्छ होइन, तर अहिले किनभने सत्ताको बागडोर होइन मेरुदण्ड मन्त्रालय सम्हालेका व्यक्तिमाथि चाहिँ अब बालिनजीले प्रधानमन्त्रीजीले चाहिँ उहाँलाई हरेक कुरामा बाइपास गर्दै हुनुहुन्छ क्या, उद्योगीहरूसँगको भेटको कुरा गर्नु, व्यवसायहरूसँगको भेटको कुरा गर्नुहोस्, अर्को सांसद चाहिँ के अरे हाम्रो के राणाजी हुनुहुन्छ विदुषीजीलाई चाहिँ साइडमा राखेर वार्ता गर्ने छलफल गर्ने कुरा हेर्नुहोस्। म त हिजो विद्या भट्टराईलाई शिक्षकको आन्दोलन थियो त्यति बेला केपी शर्मा ओलीले शिक्षकका नेताहरूलाई लगेर बालुवाटारमा अलगै भेटेको, विद्याजीले चाहिँ गुनासो गरेको पो दृश्य झल्झल्ती सम्झे त अहिले
6: होइन, प्रधानमन्त्रीले व्यवसायीसँग बुझ्नु, उहाँहरूको गुनासो सुन्नु, त्यहाँ अर्थमन्त्री उपस्थिति नहुनुले अर्थमन्त्री र प्रधानमन्त्री बीचको समस्या आयो भन्ने कुरा लाग्दैन हेर्नुहोस् त। किन भन्नुहुन्छ भने व्यवसायीसँगको भेटमा उद्योग मन्त्री पनि साथमा हुनुहुन्न होइन, त्यस्तै गरी अन्य सरकारवाला व्यवसायीहरूको त्यहाँ उपस्थिति हुँदाखेरि सरकारवाला मन्त्रालयका मन्त्रीहरू पनि त उपस्थित हुनुहुन्न नि त, त्यो कुरा लाने हो त तपाईँले अरू मन्त्रीसँग पनि प्रधानमन्त्रीको विवाद भयो भनेर समाचारका हेडलाइनहरू बनाउन सकिन्थ्यो होला नि। उद्योग मन्त्री चाहिँ किन जानु भएन त्यो कार्यक्रममा, या शिक्षा मन्त्री किन त्यो व्यवसायहरूको भेटमा शिक्षा मन्त्री किन जानु भएन त्यहाँ भन्न सकेला, कृषि मन्त्री कृषि उद्योगसँग जोडिएका विषयहरूमा चाहिँ कृषि मन्त्री किन हुनु भएन भनेर प्रश्न गर्न सकिएला, अर्थमन्त्री नै किन हुनु भएन, प्रधानमन्त्रीले अहिले टोटल व्यवसायीहरूसँग भेटघाट गरिरहनु भएको छ, त्यहाँ कोही मन्त्रीहरूलाई उपस्थित उहाँले राख्नु भएको छैन अगाडि, त्यस कारणले गर्दा यसलाई समाचारमा अर्थमन्त्रीसँग मात्रै जोड्नुपर्छ भन्ने चाहिँ हुँदैन हेर्नुहोस्, किनभने उहाँले प्रधानमन्त्रीले पटक पटक अन्य विभिन्न क्षेत्रका व्यक्तिहरूसँग नि भेटिराख्नु भएको छ, कहिले सांसदहरूसँग भेट्नुहुन्छ, कहिले कोसँग भेट्नुहुन्छ, अब सांसदसँग भेटेको बेला सभामुखसँग किन भेट्नु भएन भन्ने प्रश्नहरूले धेरै उसमा लाँदैन,
22: यो
6: प्रधानमन्त्रीले व्यवसायीहरूसँग भेट्नु, उहाँहरूसँग कुरा गर्नु एउटा सुखद कुरा हो, किनभने बजार सुधारका लागि उद्योग क्षेत्रमा भएका समस्या समाधानका लागि के गर्न सकिन्छ भनेर प्रधानमन्त्रीले चासो राख्नु गलत रहेन। अब यसमा अर्थमन्त्रीले आफ्नो लाइनबाट काम गरिराख्नु भएको हुन्छ, तर मैले जोड्न खोजेको कुरा के हो भनेदेखि हरेक चिजमा लगेर अर्थमन्त्री र प्रधानमन्त्री सँगसँगै किन भएनन् भन्दाखेरि उद्योग मन्त्री किन भएनन् भन्ने पनि प्रश्न आउन सक्छ, र हामीले यसलाई विवादमा लगेर कुरो चाहिँ कहाँ भन्दाखेरि हामीलाई लगेर फुटाउनुमै बढी जोड छ क्या, अनि
22: मिल्नुहोस् राम्रोसँग मिल्नुहोस्, माया प्रेम बढोस् होइन, रविजी र बालनजीमा होइन, सोनिमजीलाई पनि टक्क मिलाएर जानु परो, उहाँलाई चाहिँ के अरे राजीनामा दिँदा, यो उद्योग मन्त्री मलाई हिजो सुन्दैछु गौरी कुमारी यादवलाई अब प्रहरीबाट पक्राउ गर्न नसकिसके पछाडि चाहिँ राजीनामा दिँदा दबाब आयो अरे हाम्रो प्रधानमन्त्रीज्यूको सचिवालयबाट, अब सबै झुटा मात्रै हुन् भने त हावा नचल्ने कसरी पात लिएला र यसरी त चल्छ र भने क्या
6: होइन, यस्तो हुन्छ कहिलेकाहीँ हावा नचलिदिएपछि मन कसैलाई के लाग्छ भने जबरजस्ती फेदमा गएर हातले भएन हल्लाएर रुख चाहिँ रुखका पात चाहिँ हल्लाइदिउँ
22: भन्ने पनि सकिन्छ र अहिले
6: होइन हल्लाउने प्रयास हो, हल्लिएको त कहाँ मैले नि भनेको छु र हल्लाउने प्रयास मात्रै हो यो, बाहेक केही पनि होइन अहिलेलाई, अहिले अहिले बुझ्नुपर्ने कुरा के हो, प्रधानमन्त्रीले जे चिज गरिराख्नु भएको छ उहाँले यो सम्भवत प्रधानमन्त्रीले यसरी व्यवसायीहरूलाई छुट्टा छुट्टै बसेर भएका समस्याहरूको समाधानका लागि के गर्न सकिन्छ भनेर एउटा पहल कदमी उठाउनु भएको छ, त्यसमा कुनै पनि मन्त्रीहरू अहिले उहाँले मन्त्रीहरूलाई बोलाएर त्यसमा उपस्थित गराउनु भएको छैन, त्यति मात्रै हो मैले
22: तपाईँलाई भन्दैन। गौरी कुमारी यादवलाई कृषि मन्त्रीलाई पक्राउ गर्न निर्देशन त दिएकै हो नि, टेलिफोन त भएकै हो नि होइन आइजीपी साहबलाई,
6: अब यो यो विषय पनि म तथ्यमा नरहेको कारणले गर्दा होइन होइन होइन यो यो विषयमा र त यो मैले पनि समाचार सञ्चार माध्यमबाट मात्रै सुनेको विषय हो, त्यसलाई मैले अहिले टिका टिप्पणी गर्नुपर्छ भन्ने लाग्दैन, यदि यो कुरा कहीँ थियो भने म तपाईँसँग म प्रश्नता पार्ने प्रयास गर्दै, जसरी मैले हिजो अर्थमन्त्री र प्रधानमन्त्रीको भेटघाट भएर यो निर्णय भएको भनेर जसरी भने त्यसमा म त्यो अहिले म भन्न सक्छु।
22: होइन उहाँलाई चाहिँ राजीनामा दिन दबाब दिएको कुरा पनि सुन्नु भएको छैन तपाईँले प्रधानमन्त्रीको किसान क्याबिनेटबाट,
6: त्यो त त्यही मिडियाबाट मात्रै हो, अरू चिज मैले कहीँ पनि सुनेको छैन, आधिकारिक त कुनै हाम्रो पार्टीलाई नि म तथ्यमा नरहेको कारणले गर्दा होइन होइन होइन यो यो विषयमा र त यो मैले पनि समाचार सञ्चार माध्यमबाट मात्रै सुनेको विषय हो, त्यसलाई मैले अहिले टिका टिप्पणी गर्नुपर्छ भन्ने लाग्छ।

0: भएको छैन।
1: राष्ट्रिय स्वतन्त्र पार्टीमाथि धेरै भरोसा छ जनताको, होइन, विश्वास पनि छ, दुई तिहाई नजिक पनि हुनुहुन्छ तपाईँहरू चाहिँ, किनभने सरकारलाई र सत्तालाई चाहिँ अब यतिखेर साथ नै दिनुपर्छ, यो व्यक्ति फेल हुने वा चाहिँ पार्टी फेल हुने भन्ने भन्दा पनि स्टेट फेल हुन्छ कि भन्ने डर पनि छ, होइन, सबैलाई। तर आजको दिनमा समग्रतामा हेर्दाखेरि यो अहिले अस्ति एउटा नयाँ प्रोभिजन पनि त आयो नि त, होइन, यो के अरे संसदीय दलको नेतालाई सभापतिले चाह्यो भने फिर्ता बोलाउन सक्ने, कतै यो बालिन प्रति वा चाहिँ त्यो टिम प्रति आशंका हो पार्टीको?
0: होइन, यसमा केही पनि आशंका छैन, आशंका गर्नुपर्ने कुरा पनि छैन, किनभने पार्टी पद्धति पार्टीकै घोषणा पत्रको आधारमा सरकारले चुनाव जितेर गएको हुन्छ। चुनाव जितेर जाने भनेको राष्ट्रपतिले कुन मुद्दा लिएर चुनाव जित्यो भन्दाखेरि एउटा घोषणा पत्र थियो, प्रतिबद्धता थियो, त्यो पार्टीले निर्धारण गरेको थियो र पार्टीकै अन्तर्गत सांसदहरू सबै कुरा र पार्टीकै सरकार हो, यो पार्टीले बनाएको सरकार हो। त्यस कारणले काहीँ न काहीँ पार्टीले आफ्नो लगाम लगाउन खोज्छ, सक्छ, त्यो चिज भनेको स्वाभाविक हुन्छ, किनभने भोलि राष्ट्रपतिको प्रतिबद्धता पत्र अनुरूप सरकारले काम गर्छ कि गर्दैन भन्ने कुरा पार्टीले नियालिरहेको हुन्छ। यदि प्रतिबद्धता पत्र अनुसार काम भएन भनेदेखि काहीँ न काहीँ फेरि त्यसमा विचार गर्ने, पुनर्विचार गर्ने हक उसलाई रहन्छ। तर यसको आशय के होइन भन्दाखेरि चाहिँ यी सबै कुरा आउनु चाहिँ प्रधानमन्त्रीलाई लगाम लगाउनु, प्रधानमन्त्रीकालाई अप्ठ्यारो बनाउनु भन्ने कुरा होइन, सहजीकरणका लागि नै हुन्छन्। यसमा मलाई कहीँ पनि दुविधा सस्तो लाग्दैन र यी जुन तपाईँले अघि नै जहाँ भन्नुभयो विधानमा संशोधन भएको कुरा, यो सभापतिज्यू र वरिष्ठ नेताजी वरिष्ठ नेता बीच भएको छलफलबाटै यी सबै कुराहरू निर्णय भएका हुन् भन्ने मलाई लाग्छ र हो पनि त्यही।
1: तर आजको दिनमा चाहिँ जसरी अब हिजो सोनी मार्गलेजीले पनि भन्नुभएको थियो, पार्टीको विधि नीति र सिद्धान्तले चाहिँ गाइड गर्नुपर्छ सरकारलाई, होइन, तर सरकारले कतै ट्र्याक्स नै बिगार्न खोजिरहेछ, बाटो बिराउन त खोजिरहेछ छैन सरकार?
0: होइन होइन, त्यो ट्र्याक बिगार्ने भन्ने होइन, कहिले काहीँ काम गर्दै जाँदाखेर बिग्रिन सक्छ, त्यो नियतले हुन्छ भन्ने कुरा होइन, काम गर्दै जाँदाखेरि त्यस्तो बन्न सक्छ, त्यति बेला चाहिँ नहोस् भन्नका लागि सरकारले आफ्नो ठाउँबाट सल्लाह दिने या यस्तो नगर्नुहोस् है भनेर अभिभावकको त्यो निर्वाह गर्ने कामहरू हुन सक्छ।
1: सम्पत्ति शुद्धिकरणका नाममा होस् कि भ्रष्टाचारका नाममा होस् कि हरेक नाममा चाहिँ जसरी भटाभट व्यक्ति पक्राउ पर्छन्, क्लिन चिट पाएर फुत्त निस्कन्छन्, यो किन भइरहेछ भने क्या एक दर्जन भन्दा बढी निर्णयहरू उल्टिएछन् क्या सरकारको अहिले?
0: मलाई त्यही त कवि अर्जुन पराजुलीको कविताको एउटा लाइन याद आएको छ, भ्रष्टाचार गर्न यो देशमा मिल्छ तर भ्रष्टाचारमाथि छानबिन गर्न मिल्दैन भनेर उहाँले एउटा लाइन लेख्नुभएको थियो। यो यो त्यही भएर के हुन्छ भने होइन यस्तो हुन्छ, त्यत्तिकै भ्रष्टाचार गर्न हुन्छ भनेदेखि त्यत्तिकै पक्राउ गरियो भनेर भन्न मिल्दैन है, मैले त्यही लाइनबाट मात्रै मैले भन्न खोजेको। र एउटा कुरा के भन्नुहुन्छ भने हाम्रो सरकार परिवर्तन भएको, सत्ता त परिवर्तन भएको छैन अझै, त्यो चाहिँ हामीले मान्नुपर्छ, किनभने सत्ता परिवर्तनमा काहीँ न काहीँ सत्ता परिवर्तन हुनको लागि केही त्रुटिहरू भए, तर खैर केही छैन, सत्ता परिवर्तन हुन्छ ढिलो चाँडो हुनै पर्छ, किनभने सधैँभरि भ्रष्टाचार व्यतिथि यो उमाथि कोही पनि बस्न सक्दैन, त्यो असम्भव कुरा हो, किनभने सरकारले नियत सफा राखेको छ, कुनै राजनीतिक प्रतिशोध होइन यहाँ, किनभने विगतमा प्रश्न उठेका व्यक्तिहरूमाथि आज छानबिनको प्रयास भएका हुन्, त्यसमा केही असहयोग भयो होला, विभिन्न ठाउँमा मैले अघि नै भने सत्ता छ, पुरानै सत्ता दर्विलो भएर बसेको छ, ऊ अझै पनि गर्विलो भएर काम गर्न चाहन्छ तर जनताका लागि त स्वीकार्य छैन। अब त्यसका लागि चाहिँ सरकार आलो काँचो भयो काम गरेन भनेर भन्ने ठाउँ छैन, किनभने सरकारले आफ्नो ठाउँबाट प्रयास गरेको छ, इमान्दारिताको साथ यति बेला प्रयास गरेको छ भन्दा मलाई अप्ठ्यारो लाग्दैन, किनभने त्यो देखिन्छ। र हिजोका दिनमा कोही व्यक्तिहरू आफूलाई सुकुम्बासी भनेर सो घोषणा गरेर हिँडेका मान्छेहरूका आज अरबौं सम्पत्ति देखिदेखि कहाँबाट आए भनेर प्रश्न उठाखेर के त्यसको स्रोतको विषयमा कुरा हुँदैन र
1: स्वाभाविक प्रमाणले देखाउनु पर्ने होला नि त, मौखिक त सबैले भनिदिन्छ नि,
0: होइन प्रमाण होइन, मेरो त खोज्न सकिन्छ नि त प्रमाण, सबै कुरा यस्तो हुन्छ तपाईँको, मैले मेरो तैँले मेरो गाडी छ भने तेरो गाडी कहाँबाट किनिस् भनेर मलाई सोध्न सकिन्छ, मेरो घर छ भनेदेखि तेरो घर कहाँबाट आयो भनेर सोध्न सकिन्छ, किन सोध्न सकिँदैन, तेरो हिजोको औकात के थियो, तेरो हिजोको हैसियत के थियो भनेर मलाई प्रश्न गर्न सकिँदैन, मजाले सकिन्छ र त्यसको जवाफ मैले दिनु पनि पर्छ। र कोही व्यक्तिमाथि हिजो आफूलाई सुकुम्बासी नेता भनेर घोषणा गर्दा त्यो व्यक्तिको सम्पत्ति कहाँबाट आयो भनेर त पहिलो दृष्टिमै प्रथम दृष्टिमै यी प्रश्नहरू उठ्छन् र उठेका हुन्, त्यही अनुरूप भएका हुन्, तर त्यसको सही जवाफ सहित यी काम भए कि भएनन् भन्ने कुरा हो। तर केही छैन, अझै पनि मुद्दा त यो अन्तिम किनारा लागिसकेको विषय त होइन, तर मैले अघि नै भनिसकेँ हामीले सरकार परिवर्तन गर्यौं, सत्ता परिवर्तन भएको होइन।

0: न्यायालयप्रतिको आशंका हो तपाईँको?
1: होइन, मैले न्यायालयप्रतिको आशंका गरेको होइन, तर न्यायालयमा जुन किसिमको नियुक्ति हुन्छ त्यो प्रति चाहिँ मैले आशंका गरेकै हो, न्यायालयको न्यायप्रति आशंका होइन मेरो।
0: आजको बीपीको 44 औं स्मृति दिवस रहेछ, बीपीलाई कसरी सम्झिनुहुन्छ राजीवजी?
1: विश्वेश्वर प्रसाद कोइराला इतिहासको एउटा कालखण्डको गर्विलो र दर्विलो नेता हो, त्यो रूपमा म उहाँलाई लिन्छु। किनभने त्यो समयमा राणा शासन र त्यस पछाडिको समयमा राजनीतिक स्थायित्व दिनका लागि उहाँले गरेका प्रयास, उहाँले ल्याएका सिद्धान्तहरू र त्यही सिद्धान्तको जगमा उभिएको नेपाली कंग्रेसले नेपाली राजनीतिमा लामो समयसम्म शासन सत्ताको बागडोर सम्हाल्यो। त्यस कारणले गर्दाखेरि बीपी कोइरालाको योगदान ठूलो छ होला। बीपी कोइरालाले जे सोचेर उहाँले आफ्नो सिद्धान्त प्रतिपादन गर्नुभयो र अप्लाई गर्न खोज्नुभयो, त्यही समयमा महेन्द्र जस्ता एउटा राष्ट्रवादी नेता, राष्ट्रवादी राजा पनि त्यही समयमा थिए। कतिपय इतिहासकारहरूले भन्छन् बीपी र महेन्द्र एकै समयमा जन्मिनु देशका लागि दुर्भाग्य थियो, किनभने यिनीहरू फरक फरक समयमा जन्मिनु पर्थ्यो पनि भन्छन्। ठिक छ, खैर केही छैन, इतिहासका दुईजना सम्झिन लायक पात्र हुँदै गर्दा बीपी कोइराला एउटा इतिहासको सम्झन लायक पात्र हो। त्यसलाई कंग्रेसले आफ्नो सिद्धान्त, बीपीको समाजवादलाई आफ्नो सिद्धान्तको रूपमा अहिले पनि आफूलाई भन्छ, ठान्छ, तर त्यो सिद्धान्तलाई कति रूपमा कंग्रेसले पालना गरौ गरेन भन्ने कुरा चाहिँ अर्को प्रश्न रहन सक्छ। तर बीपी एउटा नेपाली राजनीतिको एउटा समयको मियो हो, जसले लामो समयसम्म त्यो मियोमै राजनीतिलाई घुमाउन सफल हुनुभयो। र होला अब त्यतिखेर उहाँले भने जस्तो एक छाक खाना, एक सरो कपडाबाट फेरिएर आज परिस्थिति अर्को बनेको होला, तर पनि त्यो मूलभूत सिद्धान्तबाट अहिले पनि देश पर छैन।
0: हस्, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद राजीव खत्रीजी, नमस्कार।
1: हस् हस्, धेरै धेरै धन्यवाद।
0: हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्री, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पालिका बहसमा उपस्थित हुनेछ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: स्थानीय तहको आवाज र अभ्यासलाई देशव्यापी गराउन नेपाली बहसमा पालिका बहस पनि बिहान 6 बजे देशैभरि पालिका बहस।
0: पालिका बहसमा यतिखेर डनेलधुराको अझैमेरो गाउँपालिकाका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघका कोषाध्यक्ष उमेश भट्ट हामीसँग हुनुहुन्छ। भट्टजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसको पालिका बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
5: नमस्कार, धन्यवाद।
0: अब स्थानीय तहको अहिलेको गतिविधि सुनाउनुहोस्। नयाँ सरकार आएको छ होइन, केन्द्रमा चाहिँ अब स्थानीय तहकै जनप्रतिनिधि आउनु भएको छ, तपाईँहरू त खुसी हुनुहुन्छ होला नि त होइन? अहिले
5: अब खास गरी अहिले हामी स्थानीय सरकारको दोस्रो कार्यकालको उत्तरार्धतिर छौं। उत्तरार्धको पनि हामी अन्तिम वर्षको बजेट धेरै जसो पालिकाले सार्वजनिक गरिसकेको अवस्था छ, पारित गरिसकेको अवस्था छ, कार्यान्वयन चरणमा हुनुहुन्छ। यो अवस्थासम्म आउन्जेलसम्म नयाँ सरकार आइसकेपछि जो खालका अपेक्षाहरू हामी स्थानीय सरकारले पनि गरेका थियौं त्यो खालका अपेक्षाहरू पूरा हुन सकेका छैनन्। खास गरी जुन ढंगबाट विगत वर्षदेखि नै वित्तीय हस्तान्तरणको कुरा, वित्तीय संघीयतालाई बलियो बनाउने कुरा, प्रशासनिक संघीयतालाई बलियो बनाउने कुरा, राजनीतिक संघीयतालाई बलियो बनाउने कुरा थियो। यो कुरामा वर्तमान दुई तिहाई सरकार र ठूलो जनमत सहितको आएको सरकारबाट खासै त्यसमा ऊर्जा खपेको देखिँदैन, त्यसमा खासै सुधार भएको पनि देखिँदैन, बरु त्यसमा काहीँ न काहीँ रूपमा संकुचन लाउने कार्य भएको हामी देख्छौं। त्यसैले यो कुरामा हामी अलिकति सचेत र सतर्क देखिन्छौँ।
0: अब स्थानीय तहका अहिलेका समस्याहरू के हुन्? अब संहिता लागू भइसके पछाडि धेरै कन्ट्राडिक्सनहरू पनि छन्, किनभने प्रदेश स्थानीय तह संघ बीचको तादम्यता चाहिँ त्यति राम्रोसँग नमिलेका खबरहरू पनि आइ नै रहन्छन्। अहिले स्थानीय तह के स्वस्फूर्त रूपमा बलियो प्रभावशाली बन्दै गएको छ?
5: अब हामीले खास गरी स्थानीय सरकारहरूका कामलाई मुख्यतया तीनटा काममा हामी यो विभाजन गर्छौँ। एउटा भनेको सेवा प्रवाह, दोस्रो भनेको विकास निर्माण, तेस्रो भनेको शासन प्रणालीका कुराहरू छन्। त्यसो हेर्दाखेरि हामी सेवा प्रवाहमा स्थानीय सरकारहरू अब्बल छौँ भन्ने हाम्रो दावा छ। विकास निर्माणमा हामी औसत रूपमा छौँ, त्यो ठिकै अवस्थामा छौँ। र शासन प्रणाली संस्थागत गर्ने सवालमा चाहिँ केही कुराहरू सुधार गर्नुपर्ने कुराहरू छन्। यसका लागि हामीले हाम्रा संस्था सदस्य पालिकाहरूको क्षमता वृद्धि लगायतका कुराहरू हामी गरिरहेको अवस्था छ। अब यो कुराकानी गर्दै गर्दाखेरि मैले अघि पनि भने यहाँ यति बेला राजनीतिक संहिता, वित्तीय संहिता र प्रशासनिक संहिता हेऱ्यौँ भने प्रशासनिक संहिताको मुख्य पहलको रूपमा रहेको निजामती कानून अहिलेसम्म, कर्मचारीको कानून अहिलेसम्म पारित भएको अवस्था छैन, र जसको कारणले अहिले थुप्रै यो प्रशासनिक क्षेत्रमा लामो समयदेखि झन्डै 10 वर्षसम्म पालिका लेभलमा स्थानीयमा काम गरेका कर्मचारीमा आफ्नो भविष्यप्रति के हो भन्ने अवस्था सिर्जना भएको छ। यो अवस्था अन्त्य गर्नका निमित्त त्यहाँ 12 थरी कर्मचारीहरू जो यो स्थानीयमा काम गरिरहेका छन् यसलाई एउटै थरीका बनाउने किसिमबाट, कानून ल्याउने किसिमबाट जुन अवरोधमा संघीय कानून नआएर परेको छ यसले काहीँ काहीँमा डिस्टर्ब भएको महसुस गरेका छौँ। दोस्रो भनेको हामीले वित्तीय संघीयतामा अहिले पनि समानीकरण अनुदानमा प्रत्येक वर्ष कटौती हुने अवस्था, रोक्का गर्ने अवस्था बनेको छ। सशर्त अनुदानको भोल्युम बढेको अवस्था छ, समानीकरण अनुदान घटेको अवस्थामा छ। यसो गर्दाखेरि हामीले जो पालिकाले विकास बजेटको रूपमा रहने मुख्य अनुदानको रूपमा जो समानीकरण अनुदान छ त्यो अहिले पनि घटेको छ। समयमा निकासा नदिने, समयमा वित्तीय हस्तान्तरण नगर्ने प्रवृत्ति अहिले पनि कायम भएको अवस्था हामी देख्छौँ भने हामीले राजनीतिक संहितामा पनि काहीँ काहीँ रूपमा अहिले झन् पछिल्लो चरणमा हामी देख्दैछौँ स्थानीय सरकारले पाएका संविधान अनुसार पाएका अधिकारमा पनि काहीँ काहीँ रूपमा संकुचन लाउने कार्य हामी यो संघीय सरकारबाट हामी काहीँ काहीँ रूपमा भएका देख्दैछौँ। अहिले निर्देशन दिने, पत्रचार गर्ने एउटा खालको स्थिति जो सिर्जना हुँदैछ यसले काहीँ काहीँ रूपमा संघीयतालाई कमजोर बनाउने प्रयत्न भएको महसुस गरेका छौँ।
0: अब आजको दिनमा चाहिँ घर घरमा सिंहदरबार आयो, स्थानीय तहका प्रतिनिधि आइसकेपछि नागरिकहरू एकदमै डेलिभरीमा चाहिँ सहज हुन्छ, खुसी हुन्छन् भनेर चाहिँ यसको यो मर्मलाई चाहिँ अंगीकार गरेर संघीयता र स्थानीय तहमा जनप्रतिनिधिहरू आए, घर घरमा सिंहदरबार पनि आयो, सेवा सुविधा पनि आयो। तर कतिपय ठाउँमा के हो भने घर घरमा सिंहदरबार आयो होइन, तर कतिपय स्थानीय तहले चाहिँ सिंहहरू जन्माए भन्ने पनि आरोप लाग्छ क्या तपाईँहरूलाई, होइन? के छ अवस्था अहिले? अझै मेरो गाउँपालिकाको अवस्था के हो? डडेलधुरामा चाहिँ कतिको विकास गर्नुभयो? सिंह त बन्द भएन तपाईँ आफ्नो कार्यकालमा।
5: अब यस्तो छ, अब एउटा कुरा के भने एउटा आंशिक घटनालाई लिएर 753 वटालाई नै त्यसमा मुस्नु भनेको त्यो पनि एउटा अतिमा हुन्छ। एउटा कुनै पालिकामा भएको त्यो जान अन्जान वा अर्को कुनै कारणले भएको कमी कमजोरीलाई सबै पालिकामा यस्तै छ भनेर प्रचार गरिनु पनि यो एउटा अतिरञ्जना हो भन्ने हामीले बुझेका छौँ। त्यसैले म के अनुरोध गर्न चाहन्छु भने हाम्रा पालिकाहरू स्ट्रङ छन्। मैले भने सेवा प्रवाहमा आज कसैले पनि प्रश्न उठाउने ठाउँ छैन, सेवा प्रवाहमा हाम्रा पालिकाहरूले एकदम स्ट्रङली काम गरेका छन्। हामी हेरौँ 74 भन्दा पूर्वको अवस्था के थियो, त्यहाँको भौगोलिक त्यहाँका जनसमुदायले पाइरहेको सेवा प्रवाहमा कस्तो अवस्था थियो, त्यहाँको विकास निर्माणको अवस्था के छ, त्यहाँको त्यो कुराको तुलना मात्रै गऱ्यौँ। तथ्याङ्कहरूले अस्ति भर्खरै यो संघीय प्रतिनिधि सभामा अहिलेको अर्थमन्त्रीज्यूले यो बजेटका सिद्धान्त र प्राथमिकताकरणहरू पेश गर्दै गर्दाखेरि जुन ढङ्गबाट 10 वर्षको अवधिको उहाँले तथ्याङ्कसहित पेश गर्नुभएको छ यसले पनि पुष्टि के गर्छ भने भौतिक पूर्वाधारको अवस्था हिजो के थियो, आज के छ, हिजो सेवा सुविधाको अवस्था, जनताले पाउने सेवा सुविधामा के थियो, आज के छ, स्वास्थ्यमा हिजो अवस्था के थियो, आज के छ, शिक्षामा हिजो कहाँ थियो, आज के छ भन्ने कुरा तथ्याङ्कले पनि पुष्टि गरिरहेको छ भने काहीँ काहीँ रूपमा काम भएका छन् भन्ने कुराहरूको प्रत्याभूति भएको छ।
0: अझै मेरोमा कस्तो छ अवस्था? अझै मेरोका नागरिकहरू उमेश भट्टजीसँग खुसी छन् सबै?
5: अब अस्ति भर्खरै हामीले 31 गते सार्वजनिक सुनवाई गरेका थियौँ, त्यो पनि तेस्रो पक्षलाई हामीले अनुरोध गरेर सार्वजनिक सुनवाई गरिदिनु पर्यो, यो अभिमत सर्वेक्षण गरिदिनु पर्यो भनेर गरेका थियौँ। त्यसमा धेरै गुनासा आलोचना भन्दा पनि सुझावहरू नै बढी आएका थिए। त्यसले पनि यहाँका जनताहरू आधारभूत रूपमा सन्तुष्ट हुनुहुन्छ भन्ने हामीलाई लागेको छ। त्यही अनुसार हामीले काम गर्दै जाँदाखेरि हामीले मुख्यतया त्यहाँका जनतालाई विश्वास गरे नै जसरी मलाई दोस्रो कार्यकालमा पनि त्यो जिम्मेवारी दिनुभएको छ यसले पनि के पुष्टि गर्छ भने कहीँ कहीँ रूपमा त्यहाँका जनतालाई सन्तुष्टि बनाउने कुरामा हाम्रो टिम म एक्लै भन्दा पनि हाम्रो सम्पूर्ण जनप्रतिनिधिको टिम कर्मचारीको टिमले कहीँ कहीँ रूपमा त्यो योगदान हामीले गरेका छौँ। त्यो प्रतिफल स्वरूप आएको छ जसको आज हामी केही तथ्याङ्कहरू दिन चाहन्छौँ। आज हाम्रो गाउँपालिका सुदूरपश्चिममै यस्तो गाउँपालिका हो जसले पूर्ण संस्थागत डेलिभरी गराएको छ। घरमा एउटा बच्चा पनि जन्मिन्न, सबै जति पनि बच्चा जन्मिन्छ स्वास्थ्य संस्थामा जन्मिन्छ। त्यस्तो संस्था गत वर्ष हामीले घोषणा गर्यौँ, यो वर्ष सुनिश्चित गरेका छौँ। सबै बच्चाले खोप पाएका छन् र मुख्यतया हामीले हाम्रो नारा अन्तर्गत विभिन्न एक्टिभिटी गरेका छौँ। त्योमा भनेको गाउँको पैसा गाउँमै रोकौँ, कसरी जसरी हुन सकिन्छ गाउँमा आइसकेको पैसालाई बाहिर नल्याउँ, कृषिमार्फत रोजगारीका अवसर सिर्जना गरौँ भन्ने कुरा गरेका छौँ। हामीले दलहन बालीमा, दुधमा, मासुमा, तरकारीमा, अन्डामा हामी आत्मनिर्भरका छौँ, आलुमा आत्मनिर्भर भएका छौँ। यसका लागि थुप्रै हामीले एक्टिभिटीहरू गरेका छौँ कि हामीले स्वास्थ्यमा हामीले हरेक 45 मिनटमा स्वास्थ्य संस्थामा पुग्ने कुराको सुनिश्चितता गरेका छौँ। त्यसका लागि हामीले एम्बुलेन्स सेवा दुईटा सुरुवात गऱ्यौँ, हामीले चिकित्सकीय सेवा गाउँमै दियौँ, ल्याब सेवा, भिडियो एक्सरे लगायतका थुप्रै सेवाहरू हामीले गाउँमा ल्याएका छौँ।
0: अब पूर्व प्रधानमन्त्री तथा नेपाली कंग्रेसकै सभापति शेरबहादुर देउवाले 7 पटकसम्म निर्वाचन जितेको ठाउँ हो त्यो, होइन? तर तपाईँ त माओवादीका तर्फबाट भनौँ न त्यो तत्कालीन समयमा, अहिले त नेकपा बनिसक्नु भएको छ, तपाईँहरू पनि 2 पटक जित्नुभयो होइन? जनताले यति मिठो माया गरेका रहेछन्, धेरै ठूलो खर्च गरेर त जित्नु भएको होइन नि त, मन जितेर गर्नुभयो कि खर्च गरेर जित्नुभयो?
5: अब खर्च गर्न सक्ने त मेरो हैसियत पनि छैन,
0: तर लाखौँ खर्च गर्नुभयो उमेश भट्टजीले भन्ने छ क्या निर्वाचनमा।
5: मैले खर्च गरेको, यदि कसैले यो अनुचित रूपमा खर्च गरेको भन्ने कसैलाई लाग्छ भने म त्यस पुष्टि गर्छ भने म के दावा गर्न चाहन्छु भने म यो पदमा एक सेकेन्ड पनि बस्ने नैतिकता मसँग रहन्न। एक दोस्रो कुरो, खर्च किन गर्ने, के का लागि गर्ने भन्ने कुराहरू छ। मुख्यतया मान्छेको मन जितेर हामी यो ठाउँमा पुगेका छौँ। यदि खर्च हामीले गर्नु परेका हुन्छ भने अनुचित लाभ हामीले लिएका तथ्यहरू हुन्थे। अनुचित लाभ लिएको भए काहीँ काहीँ रूपमा अख्तियारमा जुन नियमनकारी निकायमा उजुरी परिसकेका हुन्थे। आजका मितिसम्म हाम्रो पालिका यस्तो छ, कुनै पनि कर्मचारीले, जनप्रतिनिधिले कसैले पनि अख्तियारमा यो जवाब दिन जानु परे अवस्था छैन। त्यसैले पनि हाम्रो गाउँपालिकामा सुशासनको अवस्था के छ भन्ने कुरा यही कुराले पनि पुष्टि गर्छ। हामीले फरक राजनीतिक पार्टी, मलाई लाग्छ अरू पालिकामा, धेरै पालिकामा गएको छु गाउँपालिका राष्ट्रिय महासङ्घको तर्फबाट, म अरू पालिकाहरूमा अरू पार्टीहरूबाट गरेका राजनीतिक दलहरूलाई संयुक्त अनुगमन गराउने, पत्रकारहरूलाई अनुगमन गराउने प्रचलन धेरै कम मात्रामा छ। हामी प्रत्येक वर्ष 2-3 अरू पार्टीका फरक आस्थाका राजनीतिक दलहरूलाई पनि ल तपाईँहरूले अनुगमन गरिदिनु पर्यो, यो लिस्ट हामीसँग छ, हामीले गरेका कामहरू तपाईँहरू गरिदिनुहोस् है अनुगमन भनेर हामीले नै अनुगमन गराउने गरेका छौँ। यसबाट पनि उहाँहरूबाट राम्रै फिडब्याक आउने गरेको छ।
0: गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिलाई पनि श्रमसँग आबद्ध गर्न महिनाको एक दिन अनिवार्य श्रम भन्ने पनि रहेछ, अहिले त्यो कहाँ पुग्यो, भइरहेछ?
5: त्यसलाई पनि हामीले अगाडि बढाएका छौँ। सार्वजनिक स्थानमा कुनै कुनै रूपमा श्रमसँग जोडिनुपर्छ। मुख्यतया अहिले समस्या देखा परेको, मनोविज्ञानले काम गरिरहेको देशव्यापी रूपमा जो समस्या छ, माटो र पसिनालाई नजोडिने जो समस्या छ, यसलाई जोडिएर अगाडि बढ्नुपर्छ भन्ने मान्यता राखेर त्यो स्कुल लेभलमा र हामी आम समुदाय लेभलमा त्यो किसिमबाट अगाडि बढाउनुपर्छ भन्ने मान्यता राखेर हामीले यो कार्यक्रम अगाडि बढाएका हौँ। यो कार्यक्रम पनि अगाडि बढिरहेको छ।
0: अब एउटा कुरा मेस सर, किनभने अब त्यहाँ तरकारी उत्पादन गर्ने होइन, त्यसपछि कोल्ड स्टोरका कुराहरू, डडेलधुरामा राम्रो तरकारी उत्पादन, तरकारी कृषकहरू पनि छन्, कतिपय रूपमा त्यहाँको तरकारी चाहिँ बाहिरतिर पनि निर्यात हुन्छ, मलाई लाग्छ धेरै ठाउँहरूमा चाहिँ त्यहाँको तरकारी पनि पुग्छ, ताजा तरकारीहरू उत्पादन त गर्छन्, त्यसको बजारीकरणको कुरामा, किसानहरूलाई त्यसमा प्रमोट गर्ने कुरामा अहिलेको अवस्था के छ? जस्तो धेरै ठाउँमा त वैदेशिक रोजगारका लागि कतिपय युवाहरू बितिसकेको स्थिति, कतिपयले गाउँ छोडेर स्थानीय तहै आए पनि गाउँ छोडेर चाहिँ शहरतिर पसेको परिस्थिति छ, तर त्यहाँको ठ्याक्कै आजको आँकडा के हो? त्यहाँ चाहिँ सबै नागरिकहरू सन्तुष्ट भएर गाउँमै छन्, त्यतै छन्?
5: अब यसो छ, हाम्रो कृषिसँग व्यवस्थित गर्नका लागि हामीले कृषि एम्बुलेन्स सेवा पनि गरेका छौँ, कृषकहरूको सञ्जाल पनि हामीले बनाएका छौँ पालिका स्तरको, उहाँलाई बजारीकरण गर्नका निमित्त सहजीकरण गर्ने कार्य पनि गर्ने गरेका छौँ, तथापि पनि अलिकति मुख्यतया कृषि क्षेत्रमा देखिएको जो जंगली जनावर मुख्यतया बाँदर र बदेलको समस्याको कारणले अलिकति त्यो कृषिप्रतिको आकर्षण घट्दो क्रममा छ र त्यसलाई पनि हामीले व्यवस्थित गर्ने कुरा सोचिरहेछौँ। अब जो बसाइसराईको समस्या छ, यो बसाइसराईको समस्या त देशभरिमा जुन किसिमबाट बसाइसराई छ त्यो बसाइसराईबाट हामी पनि प्रताडित नै छौँ, तर केही केही परिवारहरू अहिले फेरि यो तराईबाट गइसक्नु भएको फर्किने क्रम पनि सुरुवात भएको छ। अलिकति त्यो एकदम न्यून संख्यामा छ, त्यसलाई अलिकति बढोत्तरी गर्नुपर्छ भन्नेमा हामी छौँ।
0: अब अहिले चाहिँ अझै मेरोमा तपाईँले गरेका काम, अब यो हुन त अब जाने सङ्घारमा पनि हुनुहुन्छ, 7-8 महिना कति बाँकी छ होइन यहाँहरूको कार्यकाल चाहिँ, त्यहाँ एकदमै मैले राम्रो काम गरेँ अझै मेरोमा, एकदम चाहिँ जनताले चाहिँ यसको चाहिँ अपनत्व लिए, यो कामको चाहिँ प्रशंसा गरे भन्ने खालको के छ त्यहाँ? पर्यापर्यटनको क्षेत्रमा होस् वा कृषिका क्षेत्रमा होस् वा अन्य होइन सुशासनका क्षेत्रमा होस् नागरिक तहका क्षेत्रमा होस्,
5: अब मुख्यतया हामीले गरेको एउटा महत्वपूर्ण काम मध्येको हाम्रो गाउँपालिकाको नाम नै अजयमेर गाउँपालिका छ, जो अजयमेर कोटको नामबाट छ, डोटी राज्यको राजधानी रहेको हो र त्यसको उत्खनन कार्य हामीले पुरातत्व विभागसँग उत्खनन कार्य सुरुवात गरेर त्यसको हामीले जीर्णोद्धार कार्य पनि अगाडि बढाएका छौँ, क्रमिक रूपमा त्यो अगाडि बढिरहेको छ। र अर्को महत्वपूर्ण कुरा भनेको अजयमेर कोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका निमित्त छलफलको बहसको सुरुवात भएको छ र अब सम्भवत नेपालको तर्फबाट प्रस्ताव गर्नुपर्ने प्रस्ताव भएमा त्यसभित्रको पहिलो नम्बरमा हाम्रो अजयमेर कोट रहेको व्यवहार पनि हामी जानकारी गराउन चाहन्छौँ। त्यो सँगसँगै हामीले हाम्रा स्थानीय समग्र स्रष्टाहरू, कला संस्कृतिहरू, भूगोल संस्कृति, पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसार र त्यसपछिको मनोविज्ञान जोड्नका निमित्त हामीले स्थानीय पाठ्यक्रम र पाठ्य पुस्तक निर्माण गरेका छौँ। शिक्षा क्षेत्र मुख्य पूर्वाधार

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 7 बज्यो।

0: मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-5-10-16-094, 98-4-76-39-691।
3: अनि तयो कागज के मेची वा झिल्काई के पर्सनल नम्बर ब्लक लै बजी पर्सनल मोबाइल नम्बर मे उनी टेलिकमर बाई अफिसर आएर ब्लक लै र खलखाई
4: अनि बैंकरी
3: बैंकरी चर चाहिँ तले लल्पर्दी
4: चम लल्पर्दी न आफै न मोबाइल नम्बर फेर दिया बजेर ब्लक तयाई भिसा आफै न ब्याङ्क दे पनि जानकारी पिम परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी ब्रेक्या सचेत तल परिम
3: सतर्क तन ठगी तब्द क्या जोगिन
5: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
7: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

प्राविधिक शिक्षा पढ्ने शुभ अवसर। पुनः प्रवेश परीक्षा 2083 सम्बन्धी सूचना। एसईई 2082 पूरक परीक्षाबाट न्यूनतम 2 GPA अङ्क प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरूलाई सीटीबीटीबाट सम्बोधन प्राप्त। यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा रिक्त रहेको केही सीटमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि हेल्थ असिस्टेन्ट, मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गतेसम्म। आवश्यक कागजातहरू ग्रेडसिट नेटबाट डाउनलोड गरेको प्रष्ट बुझिने कपी, हालसालै एसई उत्तीर्ण गर्नेहरूको हकमा एसई प्रवेश पत्र सक्कलको प्रतिलिपि, जन्म दर्ता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्र सक्कलको प्रतिलिपि, फोटो हालसालै खिचेको 35x45 mm, आवेदन दस्तुर 1000 मात्र। विस्तृत जानकारीको लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङ नगरपालिका 4 द्वारेगौडा बागलुङ, सम्पर्क नम्बर 068-420-001, 420-003, 98-56-21-917, 98-56-36-567, 98-51-20-736।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: me a extreme energy drink.
1: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा। त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा। बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट

0: हुनुहुन्छ। त्यसैले छिटो छिटो पिसाब लाग्ने, हात गोडा पोल्ने, झमझमाउने, भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने, घाउ चोट निको हुन बढी समय लाग्ने, महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने, उमेर अनुसार बच्चाको हाइट कम भएको, शरीरका जोर्नीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तोसुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ। सम्झिनुहोला, उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण, रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ।
1: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला।
2: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेभर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ।
3: अग्रिम बुकिङ तथा नाम दर्ताका लागि सम्पर्क
4: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
3: सम्पर्क नम्बर 067-420-227,
4: 98-472-5597,
3: 98-511-9918।
4: याद गर्नुहोला, डाक्टर आउने मिति
5: यही साउन 9 गते शनिबार।
6: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो

0: सामाजिक सञ्जाल जी छ्यानले जाँचीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिव वेबसाइट ना यूआरएल चेक लना आक्षेप घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परेमो मुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: बिरामी वर्गहरूमा खुसीको खबर हजुरहरूको विश्वासिलो कुस्मा बडा गाउँको बागलुङ मेडिकल हलमा मणिपाल शिक्षण अस्पताल पोखराका कन्सल्टेन्ट न्यूरो सर्जन डाक्टर पुष्पराज कोइराला यही साउन 9 गते शनिबार आउँदै हुनुहुन्छ। त्यसैले छारे मिर्गी रोग हातखुट्टा काँप्ने ढाड दुख्ने हातखुट्टा पोल्ने तथा झमझमाउने नसा च्यापिने प्यारालाइसिस न्यूरोपेथिक दुखाई बिर्सिने रोग अर्थात अल्जाइमर ब्रेन ट्युमर टाउको दुख्ने तथा रिंगटा लाग्ने लगायतका समस्या भएका बिरामीहरूले समयमै सम्पर्क गरी स्वास्थ्य लाभ गर्नुहोस्। याद गर्नुहोस् टाउको सिटी स्क्यान गर्नुपर्ने बिरामीहरूले एक दिन अगाडि नै सम्पर्क गर्नुपर्नेछ। फेरि पनि सम्झनुहोस् मणिपाल शिक्षण अस्पताल पोखराका कन्सल्टेन्ट न्यूरो सर्जन डाक्टर पुष्पराज कोइराला आउने दिन यही साउन 9 गते शनिबार उक्त दिन बिहान 9 बजेबाट 10 बजेसम्म मात्रै बिरामी परीक्षण हुने भएकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: बागलुङ मेडिकल हल बडगाउँ चौर कुस्मा पर्वत
6: सम्पर्क नम्बर 067-420-227
5: 98-4-22-597
6: 98-5-11-81-918
7: रेडियो दिदी बहिनी 95.0

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: पहिलो तराई भयो, दोस्रो सहरी क्षेत्रलाई लिएको छ अहिले. अब काठमाडौँमा हरेक वर्ष डुबान हुन थाल्यो, पहिला हुन्थेन. त्यस्तै अन्य सहरी क्षेत्र पनि छ, ती चाहे तराईका सहरी क्षेत्र हुन्, चाहे उपत्यका दाङ अथवा सुर्खेत जस्ता उपत्यकाका सहरी क्षेत्रहरू हुन्. ती क्षेत्रहरूमा सहरी कारणले बस्तीहरू निर्माण भए, सड़कहरू कंक्रिट भए, जमिन मुनि पानी सोसिएर जाने क्रम रोकियो, परेको पानी सबै खोलामा जाने भए, नालीहरू साना छन् शुरूदेखि नै, त्यसले बढ्दो वर्षालाई चाहिँ ठेक्न नसक्ने भयो. सँगै जलवायु परिवर्तनको प्रभावको रूपमा आकस्मिक ठूलो पानी पर्ने, ठूलो बाढ़ी आउने घटनाहरू पनि छन्. त्यसले शहरी क्षेत्र दोस्रो भयो र तेस्रो चाहिँ नदी उपत्यकाका क्षेत्र लिन्छौँ हामी. ती भनेका जति पनि नदीनालाहरू छन्, ती नदीनालाहरूको छेउ हुँदै सड़कहरू विस्तार भए, बजारहरू विकास भए र ती चाहिँ जोखिमयुक्त स्थानमा देखिन्छन्. उदाहरणको लागि पछिल्लो मेलम्ची बजार केही वर्ष अगाडि जुन बाढ़ीले चाहिँ करिब करिब सखापै बनाए, त्यस्तो थुप्रै बजारहरू नदी उपत्यकाको क्षेत्रमा छन्. ती क्षेत्र चाहिँ अति जोखिममा देखिन्छन् बाढ़ीको दृष्टिकोणले.
4: पहाड़मा पहिरो जन्ने बाढ़ी, हिमालमा हिमताल फुटेर आउने बाढ़ी, तराईमा डुबान, सहरी डुबान लगायतका कुराहरू तपाईँले जुन गरिहाल्नु भयो, हाम्रो देशमा विशेष गरी कस्ता बाढ़ीले चाहिँ एकदमै बढ़ी जोखिम अथवा क्षति पुर्याइरहेको चाहिँ कुन बाढ़ीलाई लिन सकिन्छ?
3: विगतमा त रिभर एन्ड फ्लड भन्छौँ हामी, ठूला नदीहरूमा आउने बाढ़ीले ठूलो क्षति पुर्याइरहेको थियो. किनभने अलि पहिला 10-20 वर्ष पहिला हेऱ्यौँ भने हाम्रो विकास निर्माण अहिलेको जस्तो पहाड़ी क्षेत्रमा होइन समग्र क्षेत्रमा चाहिँ भएको थिएन. तर पछिल्लो समय चाहिँ ट्रेन्ड कस्तो देखिएको छ भने ससाना खोलाहरू खोल्सीहरूमा 81 बाढ़ी आउने, त्यसमा पहिरो पनि माथि जोडिएर आउने, डेभरेज फ्लो भन्छौँ हामी, गेग्रियान भावहरू पनि जोडिने, र त्यसले गर्दाखेरि चाहिँ आकस्मिक रूपमा स्थानीय स्तरमा सानो खोला वा खोल्सीको छेउछाउ रहेका बस्ती समुदाय अथवा यात्रा गरिरहेका यात्री, कतिपय अवस्थामा त गाड़ीहरू पनि बगाएको पुरिएको अवस्थाहरू छ. भनेपछि अहिले पछिल्लो समय चाहिँ जोखिम पहाड़ी क्षेत्रतर्फ बढ़ेको देखिन्छ. र सँगै जलवायु परिवर्तनको प्रभावको रूपमा जुन बढ़दो तापक्रम, हिम नदीहरूको पग्लने क्रम बढ़ेको, हिमतालहरू विस्तार भएको, थप विस्तार भएको र फुटेको, त्यस्ता घटनाहरू पनि पछिल्लो समय बढ़दै गएका छन्. त्यसकारण हिमताल विस्फोटजन्य घटनाहरू अहिले चाहिँ अर्को जोखिमको क्षेत्र छ.
4: तपाईँले जलवायु परिवर्तनको कुरा ठ्याक्कै जोड़िहाल्नुभयो. पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण बाढ़ीको प्रकृति र समयमा कस्ता किसिमका परिवर्तन देखिएका छन्? समग्र नेपालकै अवस्थालाई हेर्दा बाढ़ीमा जोखिम कतिको बढ़ाएको छ जलवायु परिवर्तनको कारणले गर्दा?
3: जलवायु परिवर्तनको वर्षाको तौर तरिकामा सीधा प्रभाव देखिन्छ. विभिन्न अध्ययन प्रतिवेदनहरूले पनि त्यसलाई पुष्टि गरेको छ. त्यो भनेको लामो समय सुक्खा रहने र 81 ठूलो पानी पर्ने, त्यस्ता घटनाक्रमहरू चाहिँ निरन्तर बढ़िरहेका छन् हरेक वर्ष जसो. त्यसले गर्दाखेरि आकस्मिक बाढ़ी, जसलाई हामी ससाना नदीहरूमा आउने, खोला खोल्सीहरूमा आउने बाढ़ीको रूपमा बुझ्छौं, जुनको पूर्वानुमान गर्न पनि अलिक कठिन, किनकि एकदम सानो क्षेत्रमा अत्यधिक वर्षा हुन्छ र 81 बाढ़ी आउँछ र त्यसको पूर्व सूचना दिन पनि अलिक कठिन र त्यहाँ चाहिँ क्षति बढ़िरहेको छ. त्यसकारण जलवायु परिवर्तनको मुख्य प्रभाव वर्षाको तौर तरिकामा प्रभाव भनिराख्दाखेरि चाहिँ आकस्मिक बाढ़ी र आकस्मिक डुबान शहरी क्षेत्रमा, त्यो चाहिँ अहिले बढ़ेको देखिन्छ. अब जलवायु परिवर्तनको त वृहत प्रभाव छ, त्यसको जलस्रोतको क्षेत्रमा, कृषिको क्षेत्रमादेखि ट्रान्सफेयर भन्छौँ हामी, माथिल्लो हिमालय क्षेत्रमा हिम रेखाहरू माथि सरिरहेका छन्, हिम पग्लने दर बढ़िरहेको छ, होइन हिमतालहरू विस्तार भइराखेका छन् धेरैतिर छ. तर अब जोखिममा विपदमा आएर हेर्दाखेरि चाहिँ मुख्य त दुईटा, एउटा पहाड़ी क्षेत्र तराईको क्षेत्रमा चुरेको क्षेत्रमा 81 पानी परेर चाहिँ आउने आकस्मिक बाढ़ी, अर्को हिमताल विस्फोटजन्य बाढ़ी.
4: अब चाहिँ हामी बाढ़ीको पूर्वानुमान र अप्नाइने विधिहरूको बारेमा कुराकानी गरौं. तपाईँहरूले नियमित रूपमा यो बर्खायाममा मनसुन अवधिभर बाढ़ीको हरेक अवस्थामा राति दिउँसो पनि चेतावनी प्रणाली रूपमा सक्रिय गर्नुहुन्छ, मेसेजहरू दिइराख्नु भएको छ. जल तथा मौसम विज्ञान विभागले बाढ़ी आउनु अघि त्यसको पूर्वानुमान कसरी गर्छ र यसमा प्रयोग हुने मुख्य प्रविधि र मोडलहरू के हुन्?
3: अब बाढ़ी पूर्वानुमान हामीले 2-3 तथ्याङ्कहरूमा आधारित भएर गर्छौं. पहिलो तत्कालको अवस्था, हालको अवस्था, अहिले कहाँ के भइरहेको छ, कहाँ कति वर्षा भइराखेको छ, त्यो वर्षामा आधारित भएर वर्षा भएको नदी जलाधारको क्षेत्रमा, तल्लो क्षेत्रमा जहाँ बाढ़ी आउँछ, माथिल्लो जलाधारको क्षेत्रमा वर्षाको अनुगमन नियमित हाम्रो रियल टाइम भन्छौँ, अहिले नै के भइराखेको छ भन्ने हाम्रो सेन्सरहरू देशव्यापी रूपमा जडान भएका छन्। करिब करिब हामीसँग 500 जति वर्षमापक स्वचालित उपकरणहरू देशभरि जडान भएका छन्। त्यसले दिने सूचनाको आधारमा तल्लो क्षेत्रमा आउन सक्ने बाढीको केही दिनपछि आउने बाढी हुन्छ, त्यो ठूला नदीमा 6-8 पछाडि आउने बाढी र साना नदीहरूमा 1/2 अथवा 1 पछाडि आउने बाढी। त्यसो भएर हामी तत्कालको डेटामा आधारित भएर बाढीको जोखिमको आकलन गर्छौँ र तत्कालै हामी त्यसलाई पूर्व सूचनाको रूपमा प्रवाह गर्छौँ पहिलो। अब दोस्रो, हामी निरन्तर 5-7 यताको जमिनको माटोमा पानीको मात्रा हेर्छौँ। अहिले विभिन्न भूपग्रह प्रविधिहरूले हामीलाई कुन क्षेत्रमा, कुन जलाधारमा, कुन जिल्लामा, कुन पालिकामा कति चाहिँ जलवाष्प चाहिँ माटोमा छ, किनभने जति धेरै माटोमा पानीको मात्रा रहन्छ त्यति नै धेरै जोखिम चाहिँ सानो पानी पर्दाखेरि पनि ठूलो बाढी आउने जोखिम, पहिरो जाने जोखिमहरू हुन्छ। त्यसकारण त्यसलाई अवलोकन गर्छौँ। दोस्रो, त्यसको आधारमा हामी भोलिको पूर्वानुमान के छ, पर्सिको पूर्वानुमान के छ, वर्षाको निको पर्सिको के छ, अहिले हामीले 3 गरिरहेको अवस्थामा 3 वर्षाको पूर्वानुमान हेर्छौँ र ती पूर्वानुमान गरिएको वर्षाको तथ्याङ्क अघि मगिले भनेको अहिले तत्कालको वर्षाको अवस्था, तत्काल जमिनमा रहेको चिस्यानको अवस्था, यी समग्र अवस्थालाई चाहिँ हामी हाइड्रोलोजिकल मोडलमा दिन्छौँ। हाइड्रोलोजिकल मोडल भनेको चाहिँ त्यस्तो मोडल हो जसले वर्षा र अघि मैले भनेका तथ्याङ्कहरू दिने बित्तिकै उसले आज आउन सक्ने, भोलि आउन सक्ने, पर्सि आउन सक्ने बाढीको एउटा चाहिँ आकलन गर्छ, पूर्वानुमान गर्छ। भनेपछि त्यस्ता कम्प्युटर मोडलहरू जुन हामीले अहिले करिब करिब देशव्यापी रूपमै प्रमुख नदीनालाहरूमा ती कम्प्युटर मोडलहरू विकास गरेका छौँ। करिब करिब 1 अगाडिदेखि हामीले सुरुवात गर्यौँ पूर्वानुमान गर्ने मोडल विकास गर्न र आजको दिनमा आइपुग्दाखेरि महाकाली बाहेक, महाकालीको जलाधार चाहिँ भारतमा पनि पर्छ, त्यस कारणले हामीलाई भारततर्फको डेटाको सीमितताले त्यहाँनिर चाहिँ हामीले पूर्वानुमान 3 गर्न आफ्नै मोडल छैन, हामीले ग्लोबल मोडलहरू युज गर्छौँ। तर अन्य कर्णाली, पश्चिम राप्ती, बबई, नारायणी, बागमती होइन कोशी जस्ता नदीहरू र तिनका उपजलाधारहरूमा चाहिँ हामीले 3 पूर्वानुमान गर्ने गरेका छौँ। अब यसमा ठ्याक्कै नामै भन्नुपर्दा हेकेचएमएस माइक 11 भन्ने, हेकेचएमएस भनेको चाहिँ अमेरिकन आर्मीले डेभलप गरेको मोडल हो, त्यस्तै हेक माइक 11 भन्ने मोडल प्रयोग गर्छ अर्को, त्यो चाहिँ डेनिस साइडोलोजिकल इन्स्टिट्युटले प्रयोग चाहिँ विकास गरेको, यस्ता मोडलहरू चाहिँ हामीले अहिले प्रयोग गरेका छौँ जुन विश्वव्यापी रूपमा विकसित देशहरूले पनि प्रयोग गर्छ।
4: अहिले पछिल्लो समयहरूमा पनि अलि अगाडिदेखि नै मुख्य नदीहरूमा चाहिँ जलस्तर अथवा त्यसको जलप्रवाह यति पुग्यो, खतराको सूचकमा पुग्यो भन्ने खालको कुराहरू पनि धेरै आउँछन्। नदीहरूमा जलस्तर मापन गर्ने प्रणाली अर्थात् यो हाइड्रोलोजिकल स्टेसनहरूले चाहिँ कसरी काम गर्छन्? अहिलेको पूर्वानुमान चाहिँ त्यहाँ चाहिँ कतिको सठिक र भर पर्दछ?
3: हामीले करिब करिब 60 नेपालमा जल तथा मौसम मापन गर्ने काम सुरु गर्यौँ। यो विभाग पनि त्यो सँगै करिब 40-45 वर्ष अगाडि स्थापना भयो र विधिवत रूपमा हामीले जल तथा मौसमी मापन प्रक्रियालाई चाहिँ नै विधिवत बनायौँ, देशव्यापी सञ्जालहरू स्थापना गर्यौँ, त्यसलाई विस्तार र विकास गर्दै आयौँ। र नदीको कुरा गर्दाखेरि चाहिँ नदीमा हामीले सुरुवाती अवस्थामा करिब 100 केन्द्रहरू राखेको देखिन्छ भने हालको अवस्थामा आइपुग्दा करिब 300 हाराहारीमा हामी नदीमा अवलोकन गर्ने संयन्त्र हामीले विकास गरेका छौँ। त्यसमा 2 उपकरणहरू हुन्छन्, एउटा चाहिँ मान्छेले नाप्ने म्यानुअल भन्छौँ हामी, त्यहाँ व्यक्तिहरू खटाइएको हुन्छ, उसले हरेक दिन 3 चाहिँ नदीको जलस्तर नाप्छ, त्यहाँ राखिएको स्टाफ गेज भनिन्छ, कति माथि आयो, कति मिटर माथि आयो, कति छ तह भनेर चाहिँ मापन गरिन्छ। भने अर्को चाहिँ त्यस्तो सूचनाले, म्यानुअल सूचनाले चाहिँ हामीलाई पूर्व अनुमान र पूर्व सूचनामा त्यति सहयोग पुर्याउँदैन, किनभने त्यो दिनको 3 नापिन्छ, बाढी चाहिँ जुनसुकै बेला पनि जान सक्छ। त्यस कारणले हामीले हाम्रो म्यानुअल अवलोकन प्रणालीलाई स्वचालित बनाउँदै आयो, यो करिब करिब 15 जति भयो हामीले सुरुवात गरेको स्वचालित बनाउन, र आजको दिनमा आइपुग्दाखेरि हाम्रो भएका मध्ये करिब 300 हाराहारीका स्टेसनमध्ये करिब 200+ भन्छौँ हामी, 220 जति केन्द्रहरू स्वचालित भइसकेका छन् र आगामी केही वर्षभित्र हामी सबै स्वचालित बनाउँदै पनि छौँ। र त्यो स्वचालित उपकरण भनेको चाहिँ विभिन्न सेन्सरहरू हुन्छन्, ती सेन्सरले चाहिँ त्यसको क्षमता त हरेक 2-3 एकचोटि मापन गर्ने पनि हुन्छ, तर हामीलाई त्यो आवश्यक छैन। हामीले चाहिँ हरेक 10 एउटा डेटा चाहिँ त्यो सेन्सरले मापन गर्छ, त्यहाँ भएको कम्युनिकेसन मोडम रहन्छ त्यहाँ, त्यसले चाहिँ त्यहाँ प्रयोग गरिएको एनटिसी एनसेल लगाएको सिम कार्ड मार्फत हाम्रो सर्भरमा चाहिँ सिधा डाटा आउँछ। त्यस कारणले अहिले चाहिँ हामी हरेक स्वचालित उपकरण भएका नदीहरूको 10-10 मिनटमा तथ्याङ्क प्राप्त गर्छौं, जसको आधारमा हामीले पूर्व सूचनामा काम गरिरहेको छ।
4: अघि तपाईँले भन्नुभएको थियो सासाना खोल्सा खोल्सीहरूमा चाहिँ तत्कालै बाढी आउन सक्छ र अलिक ठूला नदीहरूमा चाहिँ केही समयपछि आउन सक्छ अथवा त्यो ढिलो हुन्छ भनेर, बाढी आउनुभन्दा कति समय अगाडि चाहिँ हामीले त्यसको जानकारी समग्रमा हेर्दा चाहिँ अलिक ठूला खालका बाढी आउनु अगाडि चाहिँ कति समय अगाडि चाहिँ हामीले जानकारी पाएर त्यहाँ मान्छेलाई जानकारी गराउन सक्छौँ?
3: दुईटा छ, एउटा हामी पूर्वानुमान गर्छौँ 3 दिनको, आज भोलि पर्सि भनेर प्रमुख नदीहरूको, र त्यस कारणले पूर्वानुमान बुलेटिनमा हरेक दिन बिहान 8 बजे जारी हुने पूर्वानुमान बुलेटिनमा हामी आज भोलि र पर्सिको बाढीको आकलन गर्छौँ। तर त्यो पूर्वानुमान भनेको चाहिँ कहिलेकाहीँ मिल्दैन, भनिन्छ कुनै पनि पूर्वानुमान 100% मिल्दैन, किनभने त्यहाँ धेरै कुराहरूले प्रभाव पारिरहेको हुन्छ। तर पनि पूर्वानुमानको नजिक, हामीले गरेको आकलनको नजिक हामीले पाएका छौँ, पछिल्लो समय 90% जति पूर्वानुमान मिलेको पनि पाएका छौँ, भनेको 100 पूर्वानुमानमा 90 मिल्छ भन्न सकिन्छ, त्यो सुधार पनि हुँदै गएको छ। अब जहाँसम्म तत्काल सूचना पठाउने सन्दर्भ छ, हामी त्यो सन्दर्भ चाहिँ सर्टेन्टी अथवा निश्चिततामा नपुग्दासम्म मान्छेहरूलाई तिम्रो घर छोड भन्न चाहिँ मिल्दैन। त्यस कारणले पर्सिको पूर्वानुमानमा आधारित भएर आज नै कुनै पनि मान्छेलाई यात्रामा रोक लगाउने अथवा चाहिँ घरहरू छोडेर चाहिँ तिमी सुरक्षित ठाउँमा जाऊ भन्दै गर्दाखेरि कहिलेकाहीँ नमिल्न पनि सक्छ। त्यो जोखिमलाई हामीले चाहिँ एउटा कन्सिडर गरेर हामी चाहिँ के गर्छौँ त भन्दाखेरि, ठूला नदीहरूको हकमा 6-8 घण्टा अगाडि आउन सक्ने बाढीको तात्कालिक पूर्वानुमान गर्छौँ र त्यसको आधारमा चाहिँ अन्तिम सूचना पठाउँछौँ। तपाईँ सतर्क रहनुहोस्, तपाईँ सुरक्षित रहनुहोस्, तपाईँ सुरक्षित ठाउँमा जानुहोस्, यी 3 क्याटेगोरीमा चाहिँ हामी सूचनाहरू पठाइरहेका छौँ। ठूला नदीहरूमा मैले अघि पनि भने कोशी, गण्डकी, कर्णाली, बागमती, महाकाली जस्ता नदीहरूमा हामी 6-8 घण्टाको अगाडि, कतिपयमा 10 घण्टा अगाडि पनि हुनसक्छ सूचना पठाउन सक्छौँ भने, ससाना नदीहरूको हकमा चाहिँ आकस्मिक बाढीलाई हेरेर तत्कालिक भारी वर्षालाई भूपग्रहहरूले देखाएको विभिन्न चित्र नक्साका आधारमा गरिएको विश्लेषण आधारमा लिएर हामी कहिलेकाहीँ त्यो 1/2 घण्टा अगाडि मात्रै पनि हुनसक्छ, तर हामी सामान्यतया 1-3 घण्टा अगाडि चाहिँ पठाउँछौँ।
4: अहिले हामी जल तथा मौसम विज्ञान विभागका बाढीविद विनोद पराजुलीसँग कुराकानी गरिरहेका छौँ। अब चाहिँ हामी यो पूर्वानुमानपछि पूर्व चेतावनी प्रणाली र यसको प्रयोगको बारेमा कुराकानी गरौँ। पूर्वानुमान सँगसँगै पूर्व चेतावनी पनि आवश्यक हुन्छ मानिसहरूलाई जानकारीको लागि। नेपालमा बाढी सम्बन्धी पूर्व चेतावनी प्रणाली चाहिँ कसरी सञ्चालन भइरहेको छ, विशेष गरी बाढी प्रभावित क्षेत्रहरूमा?
3: अब हामीले पूर्व चेतावनी प्रणाली जब स्थापना गर्यौँ सन् 2014, करिब 12 वर्ष भएछ सुरु गरेको, त्यति बेला हामीले प्रमुख नदीहरूबाट सुरु गर्यौँ र त्यसमा चाहिँ हामीले के गर्थ्यौँ भन्दाखेरि, हामीले पूर्व अनुमान अथवा पूर्व सूचना जारी गर्ने, त्यहाँ भएको जल सतह भालको अवस्था र हाम्रो जलाधारको समग्र विश्लेषणको आधारमा चाहिँ नि पूर्वानुमान सम्बन्धी सूचना, त्यो बुलेटिन अथवा विशेष बुलेटिन अथवा सूचना मात्रै पनि तयार पार्ने, जारी गर्ने, त्यो चाहिँ सम्बन्धित तत्कालीन अवस्थामा हामीले गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई सोको जानकारी तत्कालै गराउने र गृह मन्त्रालय मार्फत सम्बन्धित जिल्लाहरूमा त्यो सूचना पुग्ने, सम्बन्धित जिल्ला हुँदै तत्कालीन समयमा गाविसहरूमा जान्थ्यो, अब अहिले पालिकाहरू स्थापना भएसँगै अहिले चाहिँ ठ्याक्कै हाम्रो संयन्त्र कस्तो छ भने, यो बीचमा हाम्रो राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको पनि स्थापना भयो र अहिले चाहिँ समग्र जिम्मेवारी विपद व्यवस्थापनको प्राधिकरणले लिइरहेको छ। हामी पहिलो सूचना प्राधिकरणलाई पठाउँछौँ, प्राधिकरण मार्फत त्यो सूचना प्रदेश, प्रदेश हुँदै जिल्ला, जिल्ला हुँदै स्थानीय सरकारसम्म जान्छ, स्थानीय सरकार हुँदै त्यो समुदायसम्म जाने एउटा अथेन्टिक गभर्मेन्ट च्यानल छ। त्यो च्यानलले सूचना प्रवाह मात्रै गर्दैन, त्यसले चाहिँ पूर्व तयारी र प्रतिकारको लागि तयारी पनि गर्दछ, कसलाई कहाँ सार्नुपर्छ, कुन बस्ती जोखिममा छ, तिनीहरूलाई सुरक्षित स्थान कहाँ हुन सक्छ, कहाँ सार्ने र त्यसको व्यवस्थापन कसरी गर्ने, त्यसमा सुरक्षा निकाय, रेड क्रस लगायत विभिन्न सरकारवटा अन्य संघ संस्थाको समन्वयमा त्यो काम हुन्छ। तर हामीले गभर्मेन्टको त्यो अथेन्टिक च्यानलबाट पठाइरहेको सूचना कहिलेकाहीँ ढिलो पुग्न सक्छ, त्यस कारण हामी सिधा जनतामा पुग्नको लागि पनि प्रयास गरिरहेका छौँ। त्यसको लागि चाहिँ हामीले पूर्व चेतावनी प्रणालीमा हामीले जारी गरेको पूर्व अनुमान सेन्सरले दिएको तथ्याङ्कको आधारमा, हाम्रो मोडलले दिएको पूर्वानुमानको आधारमा, विभिन्न भूपग्रहका तस्विरहरूको आधारमा अथवा अन्य विविध राडार वेदर रेडारले दिएको सूचना, यी समग्रको विश्लेषण प्रभाव मार्फतको त्यो एउटा निश्चित सूचनालाई हामी विभिन्न अन्य माध्यम, आम सञ्चारका माध्यमबाट एसएमएस मार्फत एनटिसी एनसेल सँग समन्वय गरिरहेका छौँ, त्यस्तै 1155 नम्बरको टोल फ्री हटलाइन सेवा पनि हामीले सञ्चालन गरिरहेका छौँ, ती विभिन्न माध्यमबाट हामी पठाउँछौँ, सँगै आम संचार जगतसँग पनि हाम्रो सिधा समन्वय सम्पर्क रहन्छ, हाम्रा सूचनाहरू आम संचारका माध्यमबाट पनि प्रभाव भइरहेको छ। त्यस हाम्रो विश्वास चाहिँ के हो भने, यो समग्र प्रणालीमा हामी कुनै न कुनै माध्यमबाट जोखिममा रहेको जनतालाई, बस्तीलाई समुदायलाई सूचना पुर्याउन सकिरहेका छौँ भन्ने हो। तर तथापि केही सीमितताहरू अझै पनि देखिन्छन् जसमा हामी काम गरिरहेका छौँ।
4: अघि तपाईँले भन्नुभयो जस्तो पूर्वानुमानमा चाहिँ स्वचालित उपकरणहरूको प्रयोग भए जस्तै यो चेतावनी प्रणालीमा चाहिँ स्वचालित उपकरणहरूको प्रयोग चाहिँ कतिको भइरहेको छ?
3: अहिले पछिल्लो समय केही वर्ष मात्रै भयो हामीले स्मार्ट साइरन भन्छौँ समुदाय स्तरमा साइरनहरू जडान शुरू गरिएको छ र त्यसको मुख्यत जिम्मेवारी स्थानीय सरकार र कतिपय अवस्थामा समन्वयको किसिमबाट विपद प्राधिकरणले पनि गरिरहेको छ र कतिपय साइरनहरू हामी आफूसँग पनि सम्बन्धै छन्। अब हामीले त्यस्ता साइरनहरू चाहिँ मुख्यत प्रमुख नदीनालाहरूमा प्रमुख बाढी जोखिमयुक्त समुदायहरूमा हिमताल विस्फोटबाट आउन सक्ने बाढी र त्यसबाट जोखिमयुक्त समुदायहरूमा स्थापना शुरू गरेका छौँ र त्यो धेरै ठाउँमा त्यस्तो साइरनहरू जडान गरिएको छैन। तर ती त्यस्ता साइरनहरू हुन् जुन साइरनलाई हामी रिमोटली ट्रिगर गर्न सक्छौँ अथवा बजाउन सक्छौँ। जस्तै भेरी नदीको चाहिँ चेपाङ भन्ने सुर्खेतको एउटा बस्तीमा साइरन जडान गरिएको छ, त्यो साइरन मैले यहाँ बसेर बजाउन सक्छु। यदि बाढी आउँदैछ भेरीमा भने त्यो साइरन सुर्खेतको जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी अथवा चाहिँ तोकिएको व्यक्तिले त्यसलाई बजाउन सक्नुहुन्छ अथवा स्थानीय सरकारमा रहेको विपद सम्पर्क व्यक्तिले अथवा सोही समुदायले त्यस्तो किसिमको स्वचालित किसिमको एउटा प्रविधि पनि पछिल्लो समय आएको छ। र सँगै अब अन्य स्वचालितको कुरा गर्दाखेरि चाहिँ हाम्रो एसएमएसको आधारमा पनि कतिपय अवस्थामा साइरनहरू ट्रिगर हुन सक्छन्। तर अब त्यसमा केही जोखिम पनि छ, कहिलेकाहीँ त्यो बजेन भने के गर्ने भनेर हामी त्यसको वैकल्पिक रूपमा अघि पनि मैले भने एसएमएस जस्तो प्रणव सेवा जुन हात हातमा सबैको मोबाइल छ र मोबाइलमा एसएमएस पठायो भने कम्तीमा हेर्नुहुन्छ र त्यो अनुसार चाहिँ व्यवहार गर्नुहुन्छ भने त्यसरी पनि काम गरेको।
4: अहिले तपाईँले भन्नुभएको थियो महाकाली नदीको चाहिँ सीमा पारको समस्या भएकोले गर्दा केही तथ्याङ्कहरू आफूले लिन नसकिरहेको कुरा गर्नुभएको थियो। सँगसँगै हाम्रा धेरै नदीहरू तिब्बतबाट अथवा चीनतर्फबाट आउने भएकोले त्यताबाट आउने बाढीको पनि कुरा छ। यी समग्रलाई हेर्दा सीमा पार नदीहरूबाट आउने बाढीको जानकारी पाउन चाहिँ छिमेकी देशहरूसँग समन्वय अथवा प्रविधि आदान प्रदान कस्तो भइरहेको छ, विभागले गर्छ अथवा मन्त्रालय, तपाईँहरूले चाहिँ कसरी त्यसको जानकारीहरू प्राप्त गरिरहनु भएको छ?
3: यसको लागि चाहिँ भारत सरकारसँग हाम्रो विगत लामो समयदेखिको समन्वय छ र केही दुई देशीय सम्झौताहरू पनि छन् तथ्याङ्क आदान प्रदानको। त्यसमा परराष्ट्र मन्त्रालय मार्फत हाम्रो तालुक मन्त्रालय हुँदै हामीले सिधा त्यहाँको भारतको सम्बन्धित निकायसँग सिधा सम्पर्क अहिले कायम छ। पछिल्लो भारतसँगको बैठक चाहिँ हाम्रो गत दुई महिना अगाडि मात्रै काठमाडौँमा सम्पन्न भएको थियो र त्यसमा पनि हामीले महाकाली नदी जस्तो जलाधार जो भारतमा पनि पर्छ ती जलाधारको तथ्याङ्कहरू हामीलाई भारतले उपलब्ध गराउने र नेपालका जति पनि जलाधार ती सबै भारततर्फ बहन्छन् ती जलाधारका तथ्याङ्क हामीले पनि भारतलाई दिने गरी एउटा चाहिँ सहमति र एग्रिमेन्ट एउटा भएको छ, सम्झौता भएको छ। त्यसलाई हामीले कार्यान्वयन गर्न अहिले कोसिस गरिरहेका छौँ र प्रारम्भिक रूपमा हामीले हाम्रा तथ्याङ्कहरू स्वचालित रूपमा भारतको विभागमा पठाउने, जुन तथ्याङ्क हामी हाम्रा स्वचालित उपकरण मार्फत प्राप्त गर्छौँ ती तथ्याङ्क हामीले सिधा भारतलाई उपलब्ध गराउने, भारतले पनि महाकाली बेसिन सँगै अन्य हाम्रो दक्षिणी क्षेत्रमा भएका प्रमुख नदीका तल्लो क्षेत्रका भारततर्फका केन्द्रहरूको तथ्याङ्क पनि साझेदारी गर्ने, त्यसमा 12 भारतका केन्द्र र हाम्रो 100 बढी चाहिँ नेपालको केन्द्रहरू चाहिँ परेका छन् त्यो संयुक्त एउटा चाहिँ साझेदारीमा। त्यो काममा चाहिँ भारतसँग भइरहेको छ भने चीनतर्फ चाहिँ हाम्रो औपचारिक समन्वय चाहिँ अहिलेसम्म थिएन, तर एक महिना अगाडि मात्रै चीन सरकारको एउटा प्रतिनिधिमण्डलसँग नेपालको जल तथा मौसम ऊर्जा जलस्रोत सिंचाई मन्त्रालय परराष्ट्र मन्त्रालय सहितको एउटा बैठक सम्पन्न भयो। त्यसले चाहिँ के ढोका खोलेको छ भने अब हामी आगामी दिनमा भारतसँगको जस्तै समन्वय र सहकार्य गर्न अगाडि बढेका छौँ। तथापि अनौपचारिक रूपमा सम्बन्धित जिल्लाहरूमा जुन तिब्बत चीन सरकारको तिब्बत क्षेत्रका सम्बन्धित जिल्लाहरू र नेपालको सम्बन्धित जिल्लाको बीचमा चाहिँ मासिक रूपमा जुन बैठकहरू हुन्छ त्यसमा पनि यी विषयहरू उठे र अहिले चाहिँ कम्तीमा चीनतर्फबाट त्यस्तो जोखिमयुक्त सूचनाहरू केही हदसम्म भने पनि आउने गरेका छन्। त्यसमा कुनै त्यो बायोलेटरल एग्रिमेन्ट अथवा भनौँ द्विपक्षीय सम्झौता बमोजिम नभएर त्यो चाहिँ एउटा मानवीयताको नाताले चाहिँ ती सूचनाहरू पठाइरहेको छन्, त्यो पनि हामीलाई उपयुक्त नै प्रभावकारी नै सिद्ध भएको छ। तथापि हामी आगामी दिनमा चाहिँ चीनसँग पनि एउटा दुई देशीय सम्झौता मार्फत अगाडि बढ्न कोसिस गरिरहेका छौँ र हामी निरन्तर सम्पर्कमा छौँ।
4: नेपालको भूगोल अथवा नेपालका समग्र विपदको अवस्थालाई हेर्दाखेरि हामीले सीमा पार सूचनाहरू सहज रूपमा प्राप्त गर्न कतिको आवश्यक छ हाम्रो विपद व्यवस्थापनको दृष्टिले?
3: एकदमै आवश्यक छ। हाम्रा दुई छिमेकी देशहरू अत्यन्तै विकासको तीव्र विकासको चरणमा छन् र उहाँहरूसँग हामीसँग भन्दा उच्च प्रविधि होइन क्षमता सेटेलाइट उपग्रहदेखि अनेकन प्रविधिहरू छन् र त्यो प्रविधि मार्फतको सूचना हामीलाई एकदमै आवश्यक पर्ने नै भयो। तथापि हामी आफ्नै देशभित्र सिर्जना अथवा उत्पन्न हुने खोला नालाहरूको त सेन्सरहरू मार्फत हामीले पनि विकसित देशहरू जसरी नै काम गरिरहेको अवस्था अहिले, तथापि जति पनि सीमापार नदीहरू छन् त्यसमा चाहिँ सीमाभन्दा बाहिरको चाहिँ जुन विपद हुन्छ त्यसको प्रभावको लागि हामीलाई तिनै देशहरूको सूचनाको खाँचो छ। त्यस कारणले उहाँहरूसँगको जुन समन्वय सहकार्य छ र विश्वास हाम्रो के हो भने आगामी दिनहरूमा अब केही महिना अथवा वर्ष चाहिँ लाग्न सक्छ, तर चीनसँग पनि हाम्रो त्यो औपचारिक समन्वय कायम हुन्छ र हामी विपद व्यवस्थापनमा चाहे त्यो हिमताल विस्फोटजन्य विपद होस् अथवा अन्य पहिरोबाट उत्पन्न हुन सक्ने बाढी अथवा नदी थुनिएर उत्पन्न हुन सक्ने बाढी अथवा भारी वर्षाकै कारणले उत्पन्न हुन सक्ने समग्र बाढीहरूमा चाहिँ त्यो समन्वय एकदमै खाँचो छ र हामी त्यसतर्फ अगाडि बढ्यौँ।
4: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी नेपालमा बाढीको जोखिम, पूर्वानुमान, पूर्व चेतावनी र सावधानीका उपाय बारेमा जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाका प्रमुख एवं बाढीविद विनोद पराजुलीसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
5: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 को इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
7: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
6: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
7: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरिका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी नेपालमा बाढ़ीको जोखिम, पूर्वानुमान, पूर्व चेतावनी र सावधानीका उपाय बारेमा जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख एवं बाढ़ीविद विनोद पराजुलीसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब बाढ़ीको जोखिम बारेको सूचना तथा संचार प्रवाहको बारेमा चर्चा गरौं। पछिल्लो समय सर्वसाधारणसँग बाढ़ीको जोखिमसँग सम्बन्धित सूचना पुर्याउन कतिको सहज भइरहेको छ त?
3: शुरूआतमा गएर हेर्ने भने करिब करिब 1.5 दशक अगाडि हामीले हाम्रो सूचना जारी गरेर वेबसाइटमा राख्ने काम मात्रै गर्थ्यौं। अब वेबसाइटमा राखे पछाडि तत्कालीन समयमा आम संचार माध्यमले त्यसलाई हेर्ने, बुझ्ने र आफ्नो संचार माध्यम मार्फत प्रवाह गर्ने काम मात्रै एकमात्रै उपाय हामीले पूर्व अनुमान र पूर्व सूचना जनस्तरसम्म पुर्याउनको लागि प्रयोग भइरहेको थियो। केही हदसम्म त्यसले त काम त गर्यो, आजका दिनमा पनि त्यसले काम गरिरहेकै छ। तर कस्तो हुँदो रहेछ भने अति जोखिममा रहेको अति विपन्न समुदाय हुँदो रहेछ। संकट आसन्न समुदाय चाहिँ यो विभिन्न संचारको पहुँचबाट चाहिँ नै बाहिर हुँदो रहेछ। हामीले क्षति त्यति घटाउन सकेको महसुस भएन। त्यस पछाडि हामी बिस्तारै कसरी त्यो प्रकोपमा पर्न सक्ने, विपदमा पर्न सक्ने व्यक्तिलाई सिधै विपद हुन अगाडि सूचना पुर्याउन सक्छौं, ताकि उसले त्यो सूचनालाई हेरोस्, बुझोस्, पढोस् र उसले आफूलाई सुरक्षित गर्न सकोस्। आफूलाई मात्रै होइन आफ्नो परिवार, आफ्नो समाज रहेका जोखिमयुक्त बस्ती घरहरूलाई चाहिँ सुरक्षित गर्न सकोस् र आफ्नो वस्तुभावदेखि लिएर हिँड्न मिल्ने सम्पत्ति, पैसा, सरसामान पनि जोगाउन सकोस्, त्यसतर्फ हाम्रो चाहिँ नै चासो रह्यो र हामी जल तथा मौसम विज्ञान विभागले त्यसतर्फ सूचनालाई प्रभावकारी बनाउन कामहरू शुरू गर्यौं। र त्यसमा शुरूआती चरणमा सन् 2016 हामीले एकैसाथ 2-3 अन्य विकल्पहरू चाहिँ प्रवेश गरायौं। त्यसमा पहिलो चाहिँ हामीले सामाजिक सञ्जालको प्रयोगकर्ता नेपालमा ह्वात्तै बढ़ेको अवस्थामा फेसबुक, ट्विटर जस्ता तत्कालीन समयमा ती सामाजिक सञ्जालहरूमा हाम्रो पेजहरू स्थापना गर्ने र त्यसमार्फत सूचना प्रवाह गर्ने आम नागरिक सरकारवाला सबैले त्यसलाई फलो गर्नुहुन्छ। हामीले छिनछिनको सूचना त्यहाँ दिन सक्छौं र त्यो सूचना चाहिँ एकतर्फ सामाजिक सञ्जालमै पढ्नुहुन्छ, सेयर हुन्छ, होइन त्यो जनस्तरसम्म पुग्छ। अर्को चाहिँ सामाजिक सञ्जाल मार्फत आम सञ्चार जगतले पनि पाउनुहुन्छ र त्यसलाई प्रवाह गर्नुहुन्छ। त्यो चाहे एफएम रेडियो होस्, चाहे रेडियो होस्, चाहे टेलिभिजन होस्, अनलाइन पत्र पत्रिका हुन्छन्, रियल टाइममा चाहिँ सूचना प्राप्त त्यसमा हामीले काम गर्यौं 2016। सँगै हामीले 1155 नम्बरको टोल फ्री सेवा सञ्चालन शुरू गर्यौं। नेपाल टेलिकम र एनसेलसँग समन्वय सम्झौता नै गरेर हामीले चाहिँ 1155 नम्बरको हटलाइन सेवा शुरू गर्यो, जहाँ दूर दराजका जो कोहीले पनि सम्पर्क गरेर निशुल्क रूपमा सूचना लिन सक्नुहुन्छ, जुन आजका दिनसम्म पनि प्रभावकारी देखिन्छ। तेस्रो पनि हामीले सोही वर्ष शुरू गर्यौं, भलै त्यसको कार्यान्वयन चाहिँ हामीले 2017 सन् 2017 करिब 9 वर्ष अगाडिदेखि गरेका थियौं। त्यो भनेको एसएमएस प्रणाली। अब मान्छेले सूचना लिन पनि कतिपयलाई असहज होला, अप्ठ्यारो होला, अथवा लिनुपर्छ भन्ने जानकारी नहोला, अथवा लिनु जोखिमको बारेमा कुनै आकलन नै नभए पछाडि सूचना लिने नलिने पनि त्यसमा चाहिँ भएन। त्यसकारणले त्यसलाई माथ गर्नको लागि चाहिँ हामीले के गर्यौं त भन्दाखेरि एसएमएस चाहिँ पठाउने, देशभरि बाढ़ीग्रस्त क्षेत्रहरू हामीले अध्ययन गर्यौं, बाढ़ी गएका क्षति भएका क्षेत्रहरू हामीले समुदायहरू, बस्तीहरू, पालिकाहरू अथवा नदी जलाधारहरू पहिचान गर्यौं र ती नदीहरू क्षेत्र अहिले 273 त्यस्ता क्षेत्रहरू छन् जहाँ हामी अहिले करिब करिब सेमी अटोमेटिक भन्छौँ है, अर्ध स्वचालित किसिमबाट एसएमएस पठाउँछौँ। भनेको हामीसँग एसएमएस अलरेडी रेडी छ, त्यहाँ बाढ़ीको जोखिम देखिने बित्तिकै हामी त्यसलाई हाम्रो सफ्टवेयर सिस्टम मार्फत एनटीसीएनसीएलको एक्सिस मार्फत चाहिँ हामी सिधा एसएमएस पठाउँछौँ र त्यो झनै प्रभावकारी भयो। चौथो र पाँचौं भनेको चाहिँ हामीले आम सरकारहरूलाई मुख्यत विपदमा पूर्व तयारीको लागि पूर्व सूचना प्रवाह गर्ने सही किसिमबाट अनि उद्धार समेत गर्नुपर्ने अवस्था हुन्छ। त्यस कारण सुरक्षा निकायदेखि समग्र जिल्लाको प्रमुख जिल्लाधिकारी, पालिकाका मेयर अथवा अध्यक्ष, उपमेयर, उपाध्यक्ष, वडाध्यक्षहरू, होइन विपदका सम्पर्क व्यक्तिहरू, समुदायका लिएर सबैको हामीले चाहिँ इमेलहरू प्राप्त गरेका छौं र हामी आम सबै विपदसँग सम्बन्धित मन्त्रालयहरू सबैलाई चाहिँ इमेल मार्फत पनि सूचना पठाउँछौं। र अर्को भनेको चाहिँ हामीले गत वर्षदेखि हामीले के गर्न सुरु गर्यौं भन्दाखेरि यो एउटा दैनिक प्रेस ब्रिफिङ चाहिँ राख्नु जरुरी छ। दिनको 11 बजेदेखि 12 बजेसम्म हामी आजका दिनहरूसम्म पनि दैनिक प्रेस ब्रिफिङ गर्छौं। त्यसलाई अहिले फेसबुक लाइभ पनि गरेका छौं मौसम पूर्वानुमानको लागि र बाढ़ीको पनि विषम परिस्थितिमा हामी त्यो गर्छौं। भनेपछि यी विभिन्न माध्यमहरू चाहिँ अहिले हामीले प्रयोग गरिरहेका छौं र भविष्यमा अझै हामी आइभीआर र सेल ब्रोडकास्ट जस्तो अझ प्रभावकारी प्रविधि प्रयोग गर्ने गरी तयारीमा छौँ।
2: तपाईँले चर्चा गर्नुभएकै सबैमध्ये यो एसएमएस पछिल्लो समयमा कतिपय अवस्थामा मेरो मोबाइलमा नै आएको छ र मैले चासो दिएर हेरेको छु, त्यसको चाहिँ प्रभावकारिता पछिल्लो समयमा कतिको पाउनु भएको छ र कतिसम्म एसएमएसहरू पठाइएका छन्, यहाँबाट कुनै क्षेत्र प्रभावित हुँदैछ भन्दाखेरि?
3: यस वर्षको त भर्खर हामी मनसुनको आधा आधीमा पनि पुग्दैछौँ। गत वर्षको मनसुनमा हामीले 2 करोड 21 लाख जति एसएमएस सम्प्रेषण गरेका थियौँ भने यो पछिल्लो 5 वर्ष 7 वर्ष जुन एसएमएस प्रणाली सुरु गर्यौँ त्यो चाहिँ एसएमएसको संख्या बिस्तारै बढ्दै पनि गएको छ। हामी हाम्रो क्षमता पनि बढ्दै गएको छ, हामी नयाँ नयाँ जलाधारहरूमा पनि हाम्रो पूर्व सूचना विस्तार गर्दै गएका छौँ र एसएमएस पठाउन सक्ने गरी हाम्रो प्रविधि तयार छ। त्यस हिसाबले एसएमएसको दर चाहिँ विगतको तुलनामा बिस्तारै बढ्दै गएको छ। भलै त्यो चाहिँ कुन वर्ष कति ठूला विपद कति धेरै विपद हुन्छन् त्यसमा भर पर्ने भयो। अब प्रभावकारिताको कुरा गर्दाखेरि अवश्य पनि धेरै नै प्रभावकारी भयो। शुरूआती चरणमा मान्छेहरूलाई एसएमएस जाँदाखेरि अलिक अन्यल पनि भयो तर अहिले बिस्तारै बानी पर्न थालेको छ। यही 11:55 आउने एसएमएस जल तथा मौसमी सूचना हुन्छ र त्यो मुख्यतः बाढ़ीको सूचना हुन्छ भनेर र अहिले धेरैले त्यो एसएमएसलाई त्यो नम्बरबाट जाने एसएमएसलाई ध्यानपूर्वक हेर्ने गरेको र त्यो अनुसार व्यवहार गर्ने गरेको आफूलाई सुरक्षित गर्ने गरेको हामीले पाएकै छौँ। तर पनि सीमितता के छ भने एसएमएसको एसएमएस चाहिँ इनबक्समा गएर बस्छ, व्यक्ति राति सुतिरहेको छ, 81 राति कुनै खोलामा हामीले जोखिम देख्यौँ एसएमएस पठायौँ तर त्यो एसएमएस चाहिँ उसले बिहान उठेर मात्रै हेर्ने भयो। त्यसमा त्यो चाहिँ देख्यौँ, त्यो 2 वर्ष अगाडि पनि हामीले नक्कुमा जुन बाढी गयो भवण्डरै भयो, मान्छेको मृत्यु पनि भयो, शहरी क्षेत्रमा काठमाडौँभित्रै यत्रो क्षति हुँदै गर्दाखेरि हामीले एउटा अध्ययन गर्यौँ यो एसएमएस जाँदा जाँदै पनि किन मान्छेहरूले चाहिँ यसलाई रेस्पोन्स गरेनन् त भनेर। र हामीले के पायौँ भने बाढीभन्दा पछाडि मात्रै उहाँहरूले एसएमएस हेर्नुभयो किनभने उहाँ राति सुतिरहेको बेला 2 बजे राति एसएमएस पठाइएको थियो। र त्यस्ता सीमितताहरू चाहिँ छन् अझै पनि मान्छेहरूले चाहिँ कतिपय एसएमएसहरू विभिन्न माध्यमबाट गइराख्ने र त्यो एसएमएसलाई ध्यानपूर्वक नहेर्ने गरेको चाहिँ देखिन्छ। अब त्यसैलाई चाहिँ हामीले चाहिँ ध्यान दिएर हामी चाहिँ अब सेल ब्रोडकास्ट भनेको चाहिँ त्यो एसएमएस जस्तो खुसुक्क चाहिँ इनबक्समा गएर बस्दैन, खोलेर हेर्नु पर्दैन। सेल ब्रोडकास्ट भनेको चाहिँ स्क्रिनमा आउँछ, त्यो भाइब्रेट गर्छ, रिङ गर्छ र त्यो नहेर्दासम्म त्यो व्यक्तिलाई सुख छैन कि त्यसलाई बन्द गरौँ। त्यसमा त्यो प्रविधिमा चाहिँ हामी जान्छौँ।
2: त्यो प्रविधिको भारतमा के सफल भयो भनेर चर्चा सुनेको थिएँ मैले पनि, भनेको आवाज नै आउने, भाइब्रेट हुने, त्यस पछाडि प्रतिक्रिया नजनाउन्जेलसम्म कराइरहने, त्यसले चाहिँ मध्यराति नै उठाउँछ भनेर। त्यो हामीले कहिलेदेखि सुरु गर्न सक्लौँ अथवा त्यसको कस्तो छ तयारी चाहिँ?
3: हामीले करिब सेल ब्रोडकास्टमा जाने भनेर 1 वर्ष अगाडिदेखि तयारी सुरु गरेको हो। यो सेल ब्रोडकास्ट चाहिँ सजिलो प्रविधि, एसएमएस अथवा कल पठाउने जस्तो सजिलो प्रविधि चाहिँ होइन, त्यो भनेको नेपालमा अहिलेसम्म नभएको प्रविधि हो। त्यो सेल ब्रोडकास्ट सिस्टम मार्फत त्यो किसिमको फ्ल्यास एसएमएसहरू पठाउनको लागि चाहिँ हामीले हाम्रो पूर्वाधारलाई नै, हाम्रो टेलिकमको जुन पूर्वाधार छ त्यो पूर्वाधारलाई नै अपग्रेड गर्नुपर्ने भयो। त्यसको लागि झन्डै 50 करोड जति बजेट चाहिँ सुरुवाती अवस्थामा लाग्ने पनि देखिन्छ। त्यो सन्दर्भमा हिजो मात्रै विपद प्राधिकरणमा सम्बन्धी सबै सरकारहरूलाई सूचना सञ्चार मन्त्रालय, नेपाल टेलिकम एनसेल, नेपाल दूरसञ्चार प्राधिकरण होइन र सम्बन्धित अन्य मन्त्रालय हाम्रो विभागसहितको छलफल भयो र त्यसमा हामी अब छिटै नै चाहिँ बजेटहरू नेपाल सरकार मार्फत विनियोजन गर्ने, त्यसलाई खरिद गर्ने, जडान गर्ने र कम्तीमा पनि आगामी मनसुन, यस मनसुनमा त्यो भ्यानी भएन, आगामी मनसुन अगाडि त्यसलाई चाहिँ त्यसको स्थापना सकेर त्यसलाई चाहिँ लागू गर्ने गरी अगाडि बढेको
2: छ। यो समय फोन वा इन्टरनेटको पहुँच नभएका अति विकट क्षेत्रहरूमा चाहिँ यो चेतावनी पुर्याउनको लागि अन्य विकल्पहरू चाहिँ के प्रयोग भएका छन् अहिले?
3: अब समुदाय स्तरमा हामीले विभिन्न पालिकाहरूले पनि विभिन्न यस क्षेत्रमा काम गर्ने सरकारहरूलाई, ती गैर सरकारी संघ संस्था, रेडक्रस अथवा कतिपय अवस्थामा संयुक्त राष्ट्र संघ संस्था, अन्य आयोजना एडिबी वर्ल्ड ब्याङ्क जस्ता जति पनि जात्री निकायहरू छन् हाम्रा, उनीहरू मार्फतको आयोजना र नेपाल सरकारकै पनि हामी आफ्नै पनि आयोजनाहरू मार्फत हामीले समुदायलाई हाते माइक साइरन होइन त्यस्तै गरेर चाहिँ स्मार्ट साइरन पनि त्यो चाहिँ अहिले दिँदै गएका छौँ। किनभने कतिपय बस्तीहरू अझै पनि इन्टरनेट र मोबाइल नेटवर्कको पहुँचमा छैनन् पहिलाभन्दा त अब धेरै नै सुधार भइसक्यो। पहिला त दूरदराजमा फोनै लाग्थेन, अब अहिले चाहिँ व्यापक विस्तार भइराखेको छ। अब एनटिसी एनसेलको डेटा अनुसार करिब करिब 90% जनतामा हामी पुगिसक्यौँ भूगोलमा भन्नुहुन्छ। तर पनि विपदको अवस्थामा, एडभर्स वेदर कन्डिसन भन्छौँ, खराब मौसमी अवस्थामा ती टेलिकमका टावरहरूले काम नगर्ने, त्यहाँ चाहिँ एकातर्फ बिजुली विच्छेद हुने, त्यहाँ भएको सोलर सिस्टम अथवा जेनेरेटरले केही घण्टा मात्रै थ्याक्ने र हामीले पठाइरहेको विपदको सूचना चाहिँ उहाँहरूले बिजुली नै नभइसके पछाडि उहाँहरूले चाहिँ मोबाइलहरू चार्ज गर्न नसक्ने, हेर्न नसक्ने, पाउन नसक्ने, रेडियोहरू होइन बजाउन नसक्ने, विभिन्न सीमितताहरू चाहिँ देखिए। त्यस कारणले ती क्षेत्रहरूमा चाहिँ यी साइरनहरू भयो भने हामी कम्तीमा पनि एउटा कुनै न कुनै माध्यमबाट त्यहाँको विपदको सम्पर्क व्यक्तिमा, त्यो पालिकाको सम्पर्क व्यक्तिलाई सूचना पठाउन सक्यौँ भने त्यहाँ मार्फत चाहिँ नै सूचना चाहिँ ती समुदाय, दूर दराजका ती समुदाय जो संकटमा जोखिममा छन् उनीहरूलाई पुग्न सक्छ र त्यो साइरन मार्फत सुरक्षा हुन सकिन्छ भनेर हामीले त्यो चाहिँ विकल्पमा काम गरिरहेको छौँ भने, अब कम्तीमा रेडियोको पहुँच चाहिँ दूरदराजसम्म भएको कारणले अहिले एफएम रेडियोहरू अथवा नेपाल रेडियो, रेडियो नेपाल भनौँ, यी पहुँच भएको कारणले हामी रेडियो नेपाल र एफएमहरूसँगै स्थानीय स्तरमा पनि समन्वयलाई चाहिँ प्रभावकारी बनाउँदै छौँ।
2: हामी जल तथा मौसम विज्ञान विभागका बाढीविद विनोद पराजुलीसँग कुराकानी गरिरहेका छौँ। अब चाहिँ हामी बाढीबाट बस्ने उपाय र आम नागरिकको भूमिकाका बारेमा चर्चा गरौँ। बाढीको चेतावनी दिइन्छ र त्यो पाउनसाथ वा बाढी आइहालेमा आम मानिसले तत्काल गर्नुपर्ने र गर्न नहुने कुराहरू चाहिँ के हुन्?
3: अब पहिलो कुरो, सूचना प्राप्त गर्नको लागि अघि विभिन्न माध्यमहरूको मैले चर्चा गरिहालेँ, त्यसमा कुनै न कुनै माध्यमबाट सूचना लिनु पर्यो। यदि कुनै पनि अन्य माध्यम छैन भने यहाँहरूसँग कुनै पनि समुदायमा कुनै न कुनै मोबाइल त रहन्छ, मार्फत 1155 24 घण्टा सूचना लिन सकिन्छ, त्यहाँ मार्फत सूचना लियौँ। अब सूचना पाइसके पछाडि जोगिनको लागि के गर्ने भन्ने कुरा चाहिँ अब हामी दुईटा कुरा गर्छौँ। यसमा हामीले प्रमुख नदीहरूको हकमा जोखिमको नक्साङ्कन गरेका छौँ, डुबान भइराख्ने क्षेत्रहरू पहिचान गरेका छौँ, त्यसलाई क्याटेगोराइज पनि गरेका छौँ, जस्तै अति उच्च जोखिम, मध्यम जोखिम, न्यून जोखिम र जोखिम नभएका क्षेत्र भनेर। अब जहाँ न्यून जोखिम अथवा जोखिम नभएको क्षेत्र हो त्यो आफ्नो नजिकको त्यो पहिचान गरिराख्नु पर्यो। कुनै पनि समुदायले आफ्नो सबैभन्दा नजिकको जोखिम कम भएको, बाढीको जोखिम कम भएको अथवा जोखिमै नभएको क्षेत्र कुन हो त्यो पहिचान गर्नु पर्यो र त्यहाँनिर हामी चाहिँ सूचना प्राप्त गर्नासाथ आफूलाई स्थानान्तरित गर्नु पर्यो। त्यो छोटो समयको लागि बाढी भनेको लामो समय रहिराख्दैन, त्यो कहिलेकाहीँ केही घण्टा र कहिलेकाहीँ एक दिन अथवा दुई दिनसम्म मात्रै त्यो बाढी अथवा डुबानको जोखिम रहन सक्छ। त्यति समयको लागि चाहिँ त्यहाँ गएर बस्नुपर्ने हुन्छ। त्यो चाहिँ सूचनामा आधारित भएर पहिलो त्यो चाहिँ पहिचान गर्नु पर्यो। अब जहाँसम्म हामीले अब सबैतिर बाढीको जोखिम नक्साङ्कन गरेर यो सुरक्षित स्थान हो त भनेका छैनौँ, तर त्यसको ज्ञान स्थानीय समुदायलाई हुन्छ। स्थानीय समुदायमा वृद्ध बुढापाकाहरू पनि हुनुहुन्छ जो लामो समयदेखि त्यहाँ बस्नु भएको छ र विगतको धेरैवटा बाढी उहाँहरूले अनुभव गर्नुभएको छ। ती ठूला ठूला बाढी जाँदाखेरि कुन ठाउँ कहिले डुबेन, कुन ठाउँ सधैँ डुब्यो, कुन ठाउँ कहिले कहीँ डुब्यो, त्यो अनुभव हुन्छ। त्यस्तो अनुभवलाई पनि हामी जसलाई परम्परागत ज्ञान पनि भन्छौँ, इन्डिजिनियस नलेज भन्छौँ, त्यस्तो ज्ञानलाई प्रयोग गरेर स्थानीय समुदायहरूले आफूलाई चाहिँ त्यो नजिकको सुरक्षित स्थानमा सार्नको लागि चाहिँ तयार भएर रहनु पर्यो। दोस्रो, अब तेस्रो, हामीले करिब मलाई लाग्छ 5-6 वर्ष अगाडि एकचोटि हामीले पश्चिम राप्तीमा एउटा सूचना पठायौँ। मैले सुनेको, यसको ठ्याक्कै पुष्टि चाहिँ छैन, त्यहाँको समुदाय मार्फत सुनेको, त्यहाँ दुईजना मान्छेको मृत्यु भएको थियो। त त्यो के कारणले त भन्दाखेरि उहाँहरू सुरक्षित स्थानमा जानको लागि बाटो जुन प्रयोग गर्नुभयो त्यो चाहिँ होचो भूभाग थियो। त्यो होचो भूभागबाट जाँदै गर्दा एक्कासि बाढी आएर उहाँहरू त्यहाँ फस्नुभयो, बित्नुभयो भनेर। भनेको हामी सुरक्षित स्थानमा जाने बाटो पनि पहिचान गर्नुपर्छ, त्यो अग्लो भूभाग हुँदै त्यो बाटोमा जानुपर्छ, त्यस कारण कहिलेकाहीँ उल्टो थप जोखिममा परिँदो रहेछ भन्ने त्यो किसिमको ज्ञान पनि ख्याल गर्नुपर्दछ स्थानीय समुदायले। र अब जहाँसम्म हाम्रो क्षमताको कुरा गर्छौँ, कतिपय स्थानीय समुदायहरू क्षमतावान छन्, उनीहरूसँग पछिल्लो समय विभिन्न संघ संस्थाहरू, स्थानीय सरकारको सहयोग मार्फत चाहिँ त्यहाँ लाइफ ज्याकेटहरू, त्यहाँ चाहिँ डुङ्गाहरू होइन, आपतकालमा उद्धार गर्नको लागि त्यहाँ चाहिँ विपद व्यवस्थापनका तालिमहरू, फर्स्ट एडका, त्यहाँमा जाने बाटो पनि पहिचान गर्नुपर्छ, त्यो अग्लो भूभाग हुँदै त्यो बाटोमा जानुपर्छ, त्यस कारण कहिलेकाहीँ उल्टो थप जोखिममा परिँदो रहेछ भन्ने त्यो किसिमको ज्ञान पनि ख्याल गर्नुपर्दछ स्थानीय समुदायले। र अब जहाँसम्म हाम्रो क्षमताको

0: गर्छन् थाहा हुन्छ। त्यो त्यो समुदाय जो डुबानको जोखिममा छ भनी जान्दा जान्दै पनि त्यहाँ चाहिँ क्षमताको कारणले क्षति भएको पाउँदैनौँ हामी। तर कतिपय कम जोखिममा भएको समुदायहरूमा क्षति भइरहेको छ भनेको त्यहाँ क्षमता कम छ। त्यस कारणले हामी क्षमता कम भएको समुदायहरूमा अब काम गर्नुपर्नेछ र उहाँहरूले चाहिँ जसको क्षमता कम हुन्छ उही बढी जोखिममा हुन्छ, किनभने त्यहाँ पक्की घरहरू पनि कम हुन्छन्। अब अहिले चाहिँ पछिल्लो समय हामी रेजिलियन्स अथवा उत्थानशीलतालाई पनि जोड दिएर हेर्नुपर्छ, भनेको कहीँ पक्की घर छ भने ऊ डुब्दा डुब्दै पनि ऊ आफू माथिल्लो तलामा छतमा गएर उसले जोगाउन सक्छ, तर कहीँ चाहिँ कच्ची घरहरू छ, फुस्को घरहरू छ भने त्यस्तो समुदायहरू चाहिँ तत्कालै सुरक्षित हामी जानुपर्छ। त्यस कारणले आफ्नो घर कस्तो छ, कति बलियो छ र आफ्नो जोखिम कत्तिको हो त्यसको चाहिँ आधारमा उहाँहरूले चाहिँ आफूलाई आफ्नै घरभित्र सुरक्षित गर्ने माथिल्लो तलामा गएर केही क्षणको जोखिम डुबानमा अथवा आफूलाई चाहिँ तत्कालै सुरक्षितमा लाने ती कुराहरू चाहिँ एकदमै ध्यान पुर्याउनुपर्छ। यी कुराहरू चाहिँ स्थानीय समुदायमा त्यो समुदाय स्तरबाटै गर्नुपर्ने काम हो।
1: त्यसमा बाढीको जोखिम कम गर्न अथवा उद्धारमा त्यतिखेर बाढीबाट हुने क्षति कम गर्नको लागि चाहिँ स्थानीय समुदाय वा स्वयंसेवकहरूको भूमिका चाहिँ कस्तो हुन्छ यति बेला?
0: एकदमै धेरै हुन्छ। एउटा सत्य के हो भने स्थानीय समुदायहरू आफ्नो दैनिक क्रियाकलापमा संलग्न हुन्छ। उहाँहरूलाई जोखिमको बारेमा ज्ञान दिने भनेकै हामी जस्ता पूर्वानुमान गर्ने, पूर्व सूचना दिने, उद्धार गर्ने र विपदमा काम गर्ने विभिन्न संघ संस्था र ती संघ संस्था अन्तर्गत रहेका स्वयंसेवकहरू, कतिपय स्वयंसेवकहरू चाहिँ स्वतस्फूर्त स्वयंसेवकहरू पनि, तालिम प्राप्त स्वयंसेवकहरू पनि समुदाय स्तरमा हुनुहुन्छ, उहाँहरूले हो, उहाँहरू समुदायको एक किसिमले लिडर हो, नेता हो। भनेको कुनै पनि विपदको बेला समुदायलाई सही बाटोमा डोर्याउने, सही सूचना दिएर, सही सूचना प्राप्त गरेर, सही सूचना दिएर सही बाटोमा डोर्याउने काम चाहिँ त्यहाँको स्वयंसेवकको हुन्छ। त्यस कारणले स्वयंसेवकहरूको भूमिका चाहिँ अत्यन्तै ठूलो छ र यो हामीले पछिल्लो समय ठूला ठूला विपद विगतमा ठूला ठूला विपद भएका नदी जलाधारका क्षेत्रका समुदायहरूमा स्वयंसेवकहरूको भूमिकालाई अत्यन्तै प्रभावकारी पाएका पनि छौँ। त्यस कारणले म आम स्वयंसेवकहरू जुन देशव्यापी रूपमा 10,000 संख्यामा हुनुहुन्छ भनेर पछिल्लो डेटा पनि आएको छ, उहाँहरूले चाहिँ यो विपदको बेला चाहिँ अत्यन्तै सक्रिय भूमिका चाहिँ निर्वाह गर्नको लागि अनुरोध पनि गर्छ।
1: हामी जल तथा मौसम विज्ञान विभागका बाढीविद विनोद पराजसँग कुराकानी गरेछौँ। अब हामी पालिकाको भूमिका र गर्न सकिने भविष्यको बाटो बारेमा चर्चा गरौं। पूर्व चेतावनी प्रणालीलाई प्रभावकारी बनाउन सम्भावित क्षति घटाउन पालिका वा स्थानीय सरकारहरू जो चाहिँ अहिले आम नागरिकको दैलोको सरकार भनेर हामी चिन्छौं उहाँहरूको भूमिका कस्तो हुनुपर्छ?
0: उहाँहरूको धेरै ठूलो भूमिका छ। नेपालको संविधानले पालिकालाई स्थानीय सरकारलाई विपद व्यवस्थापनको जिम्मेवारी सुम्पिएको छ आफ्नो पालिकाभित्र। त्यसमा उहाँहरूले विपद व्यवस्थापन गर्नको लागि विपद व्यवस्थापन समिति पनि विपद प्राधिकरण के अरे विपद ऐन र नियमावलीले तोकेको छ र सँगै एलईओसी भन्छौँ हामी स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रको स्थापना र व्यवस्थापन पनि स्थानीय सरकारको भूमिका जिम्मेवारीमा पर्छ। त्यसकारणले त्यो विपद व्यवस्थापन स्थानीय विपद व्यवस्थापन समिति जुन त्यहाँको पालिकाको प्रमुखको नेतृत्वमा रहन्छ र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र जो त्यहाँको चाहिँ विपद सम्पर्क व्यक्ति अन्तर्गत रहेर सञ्चालित हुन्छ ती दुईटालाई अत्यन्तै प्रभावकारी बनाउनु पर्यो। अब स्थानीय सरकारले त्यति मात्र गरेर चाहिँ पुग्दैन, स्थानीय सरकारले आफ्नो पालिकाभित्र जोखिमको मूल्याङ्कन पनि गर्नु पर्यो। जुन कुनै विपदको हामी मल्टी हजार भन्छौँ बहु विपदकै बाढी क्षेत्रमा बाढीको जोखिम मूल्याङ्कन गर्नु पर्यो, पहिरो गइरहेका क्षेत्रमा पहिरोको जोखिम मूल्याङ्कन गर्नु पर्यो र अन्य विपदहरू पनि हुन सक्छन् त्यसको पनि जोखिम मूल्याङ्कन गर्नु पर्यो। मूल्याङ्कन गरिसके पछाडि एउटा निष्कर्षमा पुग्न सकिन्छ कि कुन क्षेत्र बढी जोखिममा छ, कुन अलिक कम जोखिममा छ, कुन जोखिममा छैन भनेर। हो त्यो जोखिममा नभएका क्षेत्रहरू अब पछिल्लो समय स्थानीय सरकारहरूलाई संघीय सरकार हुँदै अब केन्द्र सरकारले पनि सहयोग गरिरहेको एउटा विषय के छ भने बस्तीहरू जुन अति जोखिममा छन् तिनीहरूलाई दीर्घकालीन रूपमा स्थानान्तरण पनि गर्नु पर्यो। हामी पूर्व सूचना दिएर तत्काल बचाउने कुरा त एकातर्फ छँदैछ, त्यो गरिरहन्छौँ, तर दीर्घकालीन रूपमा उहाँहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु, त्यो घर स्थानान्तरण अथवा बस्ती स्थानान्तरण पनि त्यो एकदम महत्वपूर्ण काम हो जसमा स्थानीय सरकारको सबैभन्दा ठूलो भूमिका छ। र अर्को भनेको चाहिँ स्थानीय सरकारले आफूसँग सबै क्षमता त हुँदैन, कतिपय जल तथा मौसम विज्ञान विभाग जस्ता अथवा सुरक्षा निकायहरू जससँग चाहिँ नै उहाँहरूले समन्वय र सहकार्य गर्नु जरूरी छ र त्यो सहकार्य धेरै स्थानीय सरकारहरूले अहिले गरिराख्नु भएको पनि छ। त्यस कारणले त्यो सहकार्यलाई पनि अगाडि लिएर जान पर्यो र विकास निर्माण पनि स्थानीय सरकारको भूमिका हो। अहिले पहाड़ी क्षेत्रमा, छुरेका क्षेत्रमा अथवा हिमालयी क्षेत्रमा हामीले विकासको नाममा अलि अव्यवस्थित विकास गर्यौं, हामीले पहिरोग्रस्त क्षेत्रहरूबाट

0: बाटोहरू निर्माण गर्यौं। नदीमा डुबान हुने बाढ़ी गइराख्ने क्षेत्रहरूमा बाटोघाटो बजारहरू निर्माण गर्यौं, विकास गर्यौं। यी समग्र कामहरू चाहिँ गलत छन्, यसमा हामीले पुनर्विचार गर्नुपर्छ। त्यसको शुरूआत स्थानीय सरकार मार्फत हुनुपर्छ। आफूले गरिरहेको विकास चाहिँ कति दिगो हो, त्यसले थप जोखिम निम्त्याइरहेको छ कि छैन, त्यसको बिल्कुल त्यसको मूल्याङ्कन गर्न हामी चुकेका छौँ। त्यो चाहिँ क्रूर रूपमा त्यसको मूल्याङ्कन गरेर आगामी दिनमा विकासलाई जनताको अपेक्षासँग जोड्न त परिहाल्यो, जनताको सरकारको विषय हुँदै हो, तर त्यसलाई दिगो विकासको रूपमा लानको लागि बाढी मैत्री पहिरो मैत्री विकासको अवधारणामा जानु चाहिँ आजको अपरिहार्यता भएको छ, जसमा स्थानीय सरकारको प्रमुख भूमिका छ।
1: त्यस्तै विभाग, जिल्ला विपद व्यवस्थापन समिति र पालिकाहरू बीच यो त्रिपक्षीय रूपमा चाहिँ पूर्व सूचना आदान प्रदान र कार्यान्वयन कसरी समन्वय भइरहेको छ र यो कतिको आवश्यक छ यो कम्तीमा मञ्चन अवधिभर?
0: यो एकदमै आवश्यक छ र यो भइरहेको पनि छ धेरै पालिकाहरूमा। अहिले पछिल्लो समय त झनै यो बढेर गएको छ। नेपाल आफ्नै भूगोलको दृष्टिकोणले जुन मनसुनी वर्षा होइन मौसमी कारणले सधैँ जोखिममा हो, यो जोखिम भोलि कम हुने पनि होइन, उल्टो जलवायु परिवर्तन जस्ता कारणले बढ्दै जाने हो। त्यस कारणले हामीले यो जोखिमसँग जुझ्नलाई अरू धेरै उपायहरू अवलम्बन गर्न सक्छौँ। तीमध्ये एउटा समन्वय, प्रभावकारी समन्वय एउटा पहिलो चाहिँ प्राथमिकतामा पर्नुपर्ने विषय हो। हामीले समन्वय र सहकार्य गरेनौँ भने हामीले सूचना लिन पनि सक्दैनौँ, हामीले सही समयमा सूचना लिन सकेनौँ भने सही समयमा त्यसको प्रतिकार्य पनि गर्न सक्दैनौँ र हामीले विपदलाई झेल्नै पर्ने हुन्छ। त्यस कारणले विपदलाई विपद हुन नदिन अथवा प्रकोपलाई विपद हुन नदिन, प्रकोपमै सीमित गर्नको लागि चाहिँ हामीले हाम्रो सहकार्यलाई, चाहे त्यो सूचना आदान प्रदानको सहकार्य होस्, चाहे त्यो ड्युरिङ डिजास्टर भन्छौँ विपद भइराख्दा गर्नुपर्ने सहकार्य होस्, चाहे विपद पछाडि गर्ने चाहिँ पुनस्थापनाका सन्दर्भमा, समग्र सन्दर्भमा हाम्रो सहकार्य एकदमै खाँचो छ। जुन यहाँले भन्नुभयो स्थानीय विपद व्यवस्थापन समिति, स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र, जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, अहिले प्रदेश पनि छ, प्रदेशमा पनि प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र छ र हुँदै केन्द्रसम्मको यो समन्वय चेन जुन स्टाब्लिस छ त्यसको उपयोग गरौं, प्रयोग गरौं र सबैले आफ्नो ठाउँबाट त्यो भूमिका निर्वाह गर्छ।
1: अहिले तपाईँले जोड्नु भएको कुरा विकास निर्माणका कारण पनि समस्या आएका छन्, त्यसैले पालिकाहरूले गर्नुपर्छ, त्यसलाई विकास निर्माण गर्दा ध्यान दिनुपर्छ भन्ने कुरा, बस्ती विकास, नदी दोहन, यसले बाढ़ीको जोखिम बढ़ाएको त हामीले बारम्बार चर्चा गरिरहेका छौं। पछिल्लो समयमा बाढ़ीको जोखिम बढ़नुमा यी कारणहरू कतिको थपिँदै गएका छन् र यसलाई नियन्त्रण गर्न संघदेखि तलसम्मका सरकारहरूले के गर्नुपर्छ?
0: यो एकदम महत्वपूर्ण प्रश्न हो। अब हाम्रै कारणले विपदहरू हामी भन्न चाहिँ अहिले बढ्दै गएको भइराखेको हरेक क्षतिलाई जलवायु परिवर्तनसँग जोड्छौं, तर सबै अवस्थामा जलवायु परिवर्तन मात्रै त्यसको कारक चाहिँ होइन। हामी आफै खोलाको छेउछाउ विकासहरू गर्दै गयौं, रोडहरू बनाउँदै गयौं, हाम्रा बस्तीहरू खोलाको छेउछाउमा विकासहरू गर्दै गयौं र हामीले पहाड़ी क्षेत्रहरूमा गर्ने मुख्यत बाटो जस्तो विकासहरू चाहिँ नै हामीले ट्र्याक मात्रै पुर्याउनको लागि जुन गर्यौं त्यो गलत छ, मैले अघि पनि चर्चा गरिसकेँ। त्यस कारणले त्यो गर्नु भएन, त्यसको लागि स्थानीय सरकारले, प्रदेश सरकारले, केन्द्र सरकारले, सबैले यससँग सम्बन्धित सबैले चाहिँ यसो एडभोकेसी पनि गर्नु पर्यो र कि यसो गर्नु हुँदैन, नेपाल जस्तो देशमा यो भनेको गर्नु भनेको चाहिँ थप जोखिम निम्त्याउने हो भन्ने। त्यस कारण नदी दोहनको कुरा पनि अघि जोड्नुभयो, नदी दोहन पनि गर्नु भएन, किनभने नदी दोहनले गर्दाखेरि त्यहाँ चाहिँ डेब्रिज घेग्रानहरूको चाहिँ नि जुन फ्लो छ त्यसलाई चाहिँ परिवर्तन गर्छ र कतिपय अवस्थामा कटानको समस्या, नदी कटानको समस्या पनि निम्तन्छ। होइन, विगतमा रोशी खोलामा थुप्रै ठाउँमा चाहिँ नदी कटानको कारणलेहरू घरमा बाढी पसेको होइन कि कटानले गर्दाखेरि घरहरू चाहिँ नदीमा खसे। त्यस कारणले हामीले नदीको क्षेत्रमा रिभर ट्रेनिङ भन्छौँ हामी, त्यस्ता उपायहरूलाई पनि अवलम्बन गर्नुपर्छ, चाहे त्यो वृक्षारोपणहरू मार्फत होस्, चाहे त्यो बायो इन्जिनियरिङ भन्छौँ विभिन्न चाहिँ बोट बिरुवाहरूको प्रयोग मार्फत हो जसले इरोजनलाई अथवा भूक्षयलाई रोक्न सक्छ। त्यस कारण त्यस्ता अवलम्बनहरू हामी समग्रतामा यसलाई जलाधार व्यवस्थापनको आँखाले पनि हेर्छौँ। जलाधारको माथिल्लो क्षेत्रमा पहिरोहरू रोकथाम गर्न, माथिल्लो क्षेत्रमा बहिरहेको माटो लेदोलाई त्यही क्षेत्रमा रोक्न सकियो भनेदेखि तल्लो क्षेत्रमा विपदहरू कम हुन्छ। त्यसमा स्थानीय सरकारहरूले चेकड्यामहरू बनाउने, वृक्षारोपणहरू गर्ने खाली जमिनमा, त्यस्तै गरेर पहिरो नियन्त्रणका विभिन्न उपायहरू अवलम्बन गर्ने, विकास निर्माण गर्दाखेरि पहिरो क्षेत्रहरूलाई प्रिजर्भ गर्ने, संरक्षण गरिकन चाहिँ विकास निर्माण गर्ने, त्यस पछाडि तल्लो क्षेत्रमा चाहिँ तटबन्धहरूको निर्माण होइन, नयाँ बस्ती र समुदायहरूको विस्तार र विकासलाई रोक्ने होइन, जोखिमयुक्त क्षेत्रमा, यी सबै कुराहरूमा चाहिँ हामीले काम गर्ने जरुरी छ र यसो गर्न सक्यौँ भने हामी आगामी दिनमा यो विपद जोखिमलाई चाहिँ क्षतिलाई चाहिँ उल्लेख घटाउन सक्छ।
1: विगतमा ठूला बाढ़ीहरूबाट हामीले पाएका मुख्य सिकाइहरू के हुन् र त्यो सिकाइ अनुसारको सुधार हामीले के गरिरहेका छौं?
0: अब हामीले विगतबाट पाएको सिकाइ भनेको चाहिँ मुख्यत ठुला नदीहरूमा ठुलो बाढीहरू जान सक्छ र त्यसले चाहिँ ठुलो विपदको रूप धारण गर्न सक्छ। हामी पछिल्लो समय साना विपद र साना बाढीहरूले क्षति बढी गरेको देखिरहेका छौँ, तर लामो समयको अन्तरालमा कुनै न कुनै वखत अत्यन्तै ठूला नदीहरूमा अत्यन्तै ठूला विपदका घटनाहरू पनि घट्न सक्छ। त्यस कारण त्यसको तयारी पनि हामीले छोड्न हुँदैन। त्यस कारणले हाम्रो पहिलो सिकाइ भनेको चाहिँ पूर्व सूचना प्रणालीको विस्तार र संरचनागत उपाय भन्छौँ हामी। नदी तटबन्ध मार्फत अथवा चाहिँ समुदायहरूमा चाहिँ सेल्टरहरू निर्माण गरेर सुरक्षित त्यस्तो किसिमको कामहरूलाई चाहिँ हामीले अब बढावा दिनु पर्यो। त्यस कारण हामी दुईटा भन्छौँ, एउटा नन स्ट्रक्चरल अथवा चाहिँ गैर संरचनागत उपाय, अर्को संरचनागत उपाय अथवा स्ट्रक्चरल। यो दुईटा इन्जिनियरिङ र गैर इन्जिनियरिङ दुईटैलाई चाहिँ हामीले समानान्तर किसिमबाट लिएर जानु जरुरी छ। हामी पूर्व सूचना दिएर मात्रै पनि कुनै घरलाई जोगाउन सक्दैनौँ र फेरि संरचना निर्माण गरेर मात्रै पनि त्यो डुबान हुने कुरालाई चाहिँ अब अति ठूलो विपदको लागि चाहिँ रोक्न सक्दैनौँ। त्यस कारण दुईटालाई चाहिँ समानान्तर किसिमबाट विकास गरेर लिएर जानुपर्छ भन्ने एउटा महत्वपूर्ण सिकाइमा अहिले हामी काम गरेका छौँ र त्यसमा हाम्रो विभाग, सिंचाई विभाग र अन्य विकास निर्माणका अड्डाहरूको बीचमा हामीले चाहिँ विपद प्राधिकरण मार्फत नियमित समन्वय वार्ता छलफल गर्दै हाम्रा विभिन्न डिजाइन कोडदेखि लिएर गएर सुधार पनि गर्दै गएका छौँ र हामीले हाम्रो पूर्व सूचना प्रणालीलाई सोही अनुरूप विकास र विस्तार गर्दै रहेका छौँ। एउटा सिकाइ, अर्को सिकाइ भनेको शहरी क्षेत्रमा बाढी र डुबान चाहिँ अत्यन्तै बढ्दै गयो। अब यसको कारकको रूपमा हामीलाई नै दोष दिनुपर्छ। अब बाढी त विगतमा पनि आएकै हुन्। विगतमा किन डुबान र क्षति कम भयो, अहिले किन बढ़िरहेको छ त भन्दाखेरि हामीले नदी क्षेत्रलाई संकुचन गर्यौं, नदीलाई संकुचन गर्यौं, नदीका क्षेत्रहरू मिच्यौं, घरहरू पनि निर्माण गर्यौं, जोखिमलाई आकलन गर्यौं, वर्षको एकचोटि दुईचोटि त जाने हो बाढी भन्यौं, हेल्चेग्राही गर्यौं। यी सबै कुराहरू एकातर्फ सरकारको पनि दोष होला, हामीले चाहिँ त्यो अनुसारको नीति र कानून बनाएनौं जसले चाहिँ कुनै व्यक्तिलाई जोखिमयुक्त स्थानमा घर बनाउन अथवा आफ्ना कामहरू गर्न चाहिँ रोकोस् त्यो गरेनौं। तर व्यक्ति समुदाय आफै पनि त सचेत हुनु पर्यो, म भोलि जोखिममा पर्छु भन्ने जान्दा जान्दै हामी किन त्यसो गरिरहेका छौँ। त्यस कारणले त्यसबाट हामीले चाहिँ सिक्नु पर्यो। कतिपय अवस्थामा अन्जानमा पनि त्यस्तो भएको छ भने अब जानियो, अब यो विगतका घटनाहरूले यो सिकायो हामीलाई, त्यस कारणले हामी त्यसतर्फ जाउँ र हामी शहरी बाढीको लागि छुट्टै किसिमबाट छुट्टै शाखा मार्फत पनि अहिले काम गर्ने कोसिस गरिरहेका छौँ। त्यो अर्को सिकाइ भयो। अर्को सिकाइ भनेको चाहिँ पूर्व सूचना दियो भने क्षतिलाई उल्लेख्य मात्रामा घटाउन सकिँदो रहेछ भन्ने सिकाइ हाम्रो पछिल्लो समय बाढीका कारणले मात्रै हुने मानवीय क्षतिमा जुन कमी आएको छ, हुन त क्षति भएकै छ, तर तुलनात्मक रूपमा हामीले स्मरण गर्छौँ विक्रमसम्म 2050 सालमा कुलेकानी क्षेत्रमा क्लाउड ब्लास्ट भयो, ठूलो चाहिँ पानी पर्यो, बाढी आयो, 1300 जनाको मृत्यु एकै रातमा भएको छ। भनेपछि आजको दिनमा त्यस्तै किसिमको विपदहरू नभएको होइन, भएको छ, त्यस्तै ठूलो त्योभन्दा पनि ठूलो पानीहरू पनि आएको छ, तर क्षति चाहिँ हामीले 100-200 आँकडालाई पार गर्न दिएका छैनौँ। त्यस कारणले त्यो आँकडालाई घटाउनुपर्ने हाम्रो जिम्मेवारी छ। तर हाम्रो सिकाइ के हो भने हाम्रो पूर्व सूचना प्रणाली मार्फत यो सम्भव भयो र यो सिकाइलाई लिएर हामी थपेलाई प्रभावकारी चुस्त बनाउन कोसिस गर्नुपर्छ।
1: अब कार्यक्रमको अन्तिममा जाँदै गर्दा नेपाललाई बाढीको जोखिमबाट सुरक्षित बनाउन जल तथा मौसम विज्ञान विभागको आउँदो रणनीति र आम नागरिकलाई अन्तिम सन्देश के छ आम नागरिकलाई केन्द्रित गरेर?
0: जल तथा मौसम विज्ञान विभागको आगामी कार्यदिशा अथवा रणनीति भनेको हाम्रो पूर्वानुमानको लिड टाइम भन्छौँ हामी, आज 3 दिनसम्मको गइरहेका छौँ, त्यसलाई 5 दिन र अबको 1 वर्षमा 5 दिन र अबको 3 वर्षमा 7 दिनसम्म लम्ब्याउने गरी हामीले तयारी गरेका छौँ। र एकातर्फ समय लम्ब्याउने, अर्कोतर्फ हाम्रो पूर्वानुमानलाई थप शुद्ध पनि पार्ने, त्यसतर्फ हामी काम गरिरहेका छौँ। हाम्रो त्यो रणनीति छ र यो जहाँसम्म सूचना प्रभावको सन्दर्भ छ, अघि नै मैले जोडिसकेँ, आइभीआर अथवा एसएमएसको सट्टा कल पठाउने, मान्छेले कल त नउठाई सुखै भएन, अथवा सेल ब्रोडकास्ट मार्फत एसएमएस पठाउने त्यो पनि नउठाई नहेरी सुखै भएन, त्यो अवस्थामा चाहिँ नि हामी क्षति कम गर्न सक्छौँ भनेर त्यो दिशामा अहिले काम गरिरहेका छौँ। समन्वय मार्फत केन्द्र सञ्जालहरू विस्तार पनि अर्को हाम्रो एउटा रणनीति छ, भनेको दूरदराजमा हाम्रो नेपालमा 6000 खोलानाला छ भनिन्छ, हामी 300 हाराहारीमा 300 खोलाहरूमा मात्रै अहिले यस्तो किसिमको स्वचालित उपकरणहरू मार्फत काम गरेका छौँ। तर हामी त्यसलाई 6000 त नसकाउला, आवश्यक पनि नहोला, कतिपय खोलानालाहरूमा बस्ती समुदायहरू प्रकोप विपदको अवस्था पनि देखिँदैन, दूरदराजमा बस्ती नै समुदाय नै नभएका खोलानालाहरू पनि छन्, त्यहाँ त परेन। तर जति सक्दो धेरै खोलानालाहरूमा हामी पुगौँ जहाँ बस्ती समुदाय जोखिममा छ भनेर त्यो रणनीतिका साथ अहिले हामीले काम गरिरहेका छौँ। अब आम नागरिकले गर्नुपर्ने भनेको चाहिँ जल तथा मौसम सम्बन्धी पूर्वानुमान, बाढी सम्बन्धी पूर्वानुमान पछिल्लो समय मिल्दै गएको छ, त्यो यहाँहरूले पनि महसुस गर्नुभएको विषय छ। धेरै तर्फबाट हामीलाई पहिला भन्दा मिल्यो भन्ने हरेक वर्ष त्यो थपिँदै पनि जानुभएको छ। हामीले गरेका अध्ययनमा पनि यो मिल्दै गएको देखिएको छ। त्यस कारणले यो मिल्दै गरेको पूर्वानुमानमालाई विश्वास गरौँ, पूर्वानुमानमा आधारित भएर काम गरौँ। चाहे त्यो तपाईँको ज्यान जोगाउने विपदको समयको काम होस्, चाहे तपाईँको कृषि उत्पादनलाई चाहिँ जोगाउने विषय होस्, कहिलेकाहीँ हामीले दिने सूचनाले तपाईँले धान नकाट्दाखेरि अथवा कहिलेकाहीँ चाहिँ काटिसकेको धान तत्कालै भित्र्याउँदाखेरि बाढी र डुबान बगाउने अवस्था नहुन सक्छ, र त्यस किसिमबाट चाहिँ पूर्वानुमानलाई विश्वास गरेर व्यवहार गरौँ। यो विकसित देशहरूले त्यसो गर्दै आए, उनीहरूको पूर्वानुमान मिल्दै गयो र आज उनीहरू अर्कै अवस्थामा छन् र हामी पनि त्यो दिशामा गइरहेका छौँ। त्यस कारणले आगामी दिनमा पूर्वानुमानलाई विश्वास गरौँ। कहिलेकै नमिल्न सक्छ, त्यो विकसित देशमा पनि मिल्दैन, विश्वभरि यो च्यालेन्ज चुनौतीपूर्ण कुरा हो। झनै नेपाल त भूगोलको दृष्टिकोणले अति कठिन छ पूर्वानुमान गर्न, तर पनि मिल्दै गएको छ। कहिलेकै मिलेन भनेर त्यसबाट दुखित नहो, तर त्यो विश्वास गरौँ। कहिलेकै नमिल्नेसँगको यहाँहरूले कुनै क्षति बेहोर्नु पर्दैन, तर जब मिल्छ र यहाँहरूले चाहिँ त्यसलाई मान्नु भएन, पूर्वानुमानमा आधारित भएर काम गर्नु भएन भने त्यो क्षति चाहिँ धेरै दुःखद हुन्छ। त्यस कारणले यो चाहिँ मेरो एउटा अनुरोध, आग्रह र नागरिकको लागि एउटा अपिल पनि हो।
1: हुन्छ त, एकदम महत्वपूर्ण समय दिनुभयो र बाढीको जोखिम हुने समयमा बाढीका कारण बस्ने उपायहरूको बारेमा जानकारी गराउनु, यहाँलाई उज्याला तर्फ धेरै धन्यवाद छ।
0: यो अत्यन्तै सान्दर्भिक समयसामयिक मनसुनको समयमा यो वार्तालाप राख्नुभयो, महत्वपूर्ण छ। म यहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।
2: उहाँ हुनुहुन्थ्यो जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख एवं बाढ़ीविद विनोद पराजुली। अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं। आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भोजेन्द्र बस्नेत बिदा हुन्छु। नमस्कार।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556943334955।
10: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
11: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
12: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
10: सुविसु, छिटो पनि सुरक्षित पनि।
13: थप जानकारी तथा बुकिङका लागि
14: 0942-35-888 98 0-12-35-888

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आजदेखि पानी पर्ने क्रम केही कम, तर चार प्रदेशको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना। दोलखाको सिप्रिङमा बाढ़ी, चारजनाको उद्धार, एकजनाको खोजी चल्दै। कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, 7,200 जनाको कोटा। सेवा र वन पैदावार क्षेत्र पनि थप। आज बीपी कोइरालाको 45 स्मृति दिवस, कांग्रेसका दुई समूहबाट छुट्टा छुट्टै कार्यक्रम। बिजुलीमा लाग्दै आएको कर हटाउने बेलायतका नवनियुक्त प्रधानमन्त्री बर्नहमको निर्णय, अघिल्लो सरकारको डिजिटल आईडी योजना रद्द। र पाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप, नेपालले उद्घाटन खेलमा काजाकिस्तानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। आज कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएको शनिबारदेखि थप सक्रिय बनेको मनसूनी प्रभाव आजदेखि क्रमशः कम हुँदै जाने अनुमान पनि छ। गैराती, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परेको छ। आज देशभर साधारणतया बदली भई बागमती र गण्डकी प्रदेशको पहाड़ी तथा तराई भाग साथै कोशी र लुम्बिनी प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। अरू थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। देशभर मनसूनी वायुको प्रभाव कायमै छ। महाशाखाका अनुसार आज दिउँसो र राति देशभर साधारणतया बादल लाग्ने सम्भावना छ। दोलखाको गौरीशंकर गाउँपालिका 9 आएको बाढ़ीमा फँसेका चारजनाको उद्धार गरिएको छ। बाढ़ीले बगाउँदा एकजना बेपत्ता छन्। चारजना जोखिमपूर्ण ठाउँमा अड्किएको र आज बिहान स्थानीय बासिन्दाको पहलमा उद्धार भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। बाढ़ीका कारण सिप्रिङ खोला जलविद्युत केन्द्रमा कार्यरत कर्मचारीहरू सुखदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ भीरमा अड्केको अवस्थामा उद्धार भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी मनोज लामाले उज्यालोलाई जानकारी दिनुभयो। अनुसार गैराती गौरीशंकर गाउँपालिकाको सिप्रिङ खोलामा आएको बाढ़ीले स्थानीय 73 वर्षीय चस्मान तामाङलाई बगाएको छ। उहाँको खोजी कार्य भइरहेको छ। बाढ़ीले सिप्रिङ खोला जलविद्युत केन्द्रको ड्याम साइडमा समेत क्षति गरेको छ र खोलाले दुवैतर्फको जमीन कटान गरेको छ। रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत सन् 2026 लागि विभिन्न क्षेत्र गरी 7,200 जना नेपाली कामदार लैजान कोरियाली भाषा परीक्षाको आवेदन माग गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले नेपाल कोरिया सरकारबीच भएको समझदारी अनुसार ईपीएस अन्तर्गत भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो। यही साउन 11 गतेदेखि खुल्ला गरिने परीक्षा आवेदनमा उत्पादन क्षेत्रमा 5,000, कृषि तथा पशुपालन क्षेत्रमा 2,000, सेवा क्षेत्र र वन पैदावार समान 100 को संख्यामा नेपालीले रोजगारी पाउनेछन्। सेवा र वन पैदावार क्षेत्र थप भएका हुन्। ईपीएस कोरिया शाखाका अनुसार आवेदन अगस्त 2 तारीख अर्थात साउन 17 गतेसम्म अनलाइन मार्फत दिन सकिनेछ। आवेदन दिनका लागि उमेर 18 वर्ष पूरा भई 39 वर्ष ननागेको हुनुपर्नेछ। साथै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गैर कानूनी रूपमा बसेर फिर्ता नभएको, नेपाल सरकारले विदेश जान रोक नलगाएको र कोरियामा ई9 वा ई10 भिसामा 5 वर्ष वा त्योभन्दा बढ़ी समय नबसेको हुनुपर्नेछ। पहिलो चरणको भाषा परीक्षाको नतिजापछि अर्को चरणको परीक्षा सञ्चालन गरिने शाखाले जनाएको छ। परीक्षाका लागि आवेदकले 28 अमेरिकी डलर शुल्क बुझाउनु पर्नेछ। अन्तिम परीक्षामा उत्तीर्ण उम्मेद्वारको नतिजा प्रकाशन भएको मितिले 2 वर्षसम्म वैधता रहनेछ। तर कोरिया भाषा परीक्षा पास गरेर मात्रै कोरियामा रोजगारी सुनिश्चित नहुने ईपीएस शाखाले जनाएको छ। परीक्षा आवेदन संख्याको आधारमा भाषा परीक्षाको मिति तय हुनेछ। आज बीपी कोइरालाको 45 स्मृति दिवस। नेपाली कांग्रेस बीपी चिन्तनसँग आबद्ध संस्था तथा विभिन्न सामाजिक, शैक्षिक र नागरिक संस्थाले कार्यक्रम गरी मनाउँदैछन्। उहाँ प्रजातान्त्रिक आन्दोलनका अगुवा, मेलमिलाप नीतिको नेतृत्वकर्ता एवं नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत हुनुहुन्छ। साथै नेपाली साहित्य क्षेत्रमा पनि बीपीको योगदान महत्वपूर्ण छ। 1971 साल भदौ 24 गते भारतको वाराणसीमा जन्मिएका बीपी कोइरालाले राणा शासन विरूद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। विशेष गरी 2007 सालको क्रान्तिमा उहाँले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिकाले नेपालको राजनीतिक परिवर्तनमा ऐतिहासिक योगदान पुर्याएको मानिन्छ। 2015 सालको पहिलो आम चुनावमा नेपाली कांग्रेसले बहुमत प्राप्त गरेको थियो। त्यसपछि बीपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको हो। 2017 साल पुष 1 गते तत्कालीन राजा महेन्द्रले संसद विघटन गरी सत्ता लिएपछि बीपी कोइरालासहित कांग्रेसका शीर्ष नेताहरू पक्राउ पर्नुभएको थियो। उहाँका साहित्यिक कृतिहरूमा मानव मनोविज्ञान, सामाजिक यथार्थ, अस्तित्व, प्रेम, स्वतन्त्रता र मानवीय सम्बन्धको गहिरो विश्लेषण पाइन्छ। बीपीका सुम्नीमा, तीन घुम्ती, नरेन्द्र दाई, मोदी आइन, हिटलर र यहुदी तथा बाबु आमा र छोरा लगायतका कृतिहरू नेपाली साहित्यका कालजयी सिर्जनाका रूपमा स्थापित छन्। बीपी कोइरालाको 2039 साल साउन 6 गते निधन भएको थियो। पार्टीका संस्थापक बिकबीको 45 स्मृति दिवस मनाइरहँदा नेपाली कांग्रेस भने यति बेला संकटको संघारमा छ। बीपी स्मृति दिवस पनि संस्थापन र इतर पक्षले छुट्टा छुट्टै कार्यक्रम गरी मनाउन लागेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। बर्ड फ्लू संक्रमण तथा जोखिम प्रभावको कारण घटेको अण्डाको भाव फेरि बढ़न थालेको छ। विगतमा उत्पादन घटेको र अहिले माग बढ़न थालेसँगै मूल्य बढ़न थालेको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ। संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्छ। संघका अनुसार आजदेखि लागू हुने गरी ठूलो तथा मध्यम अण्डा प्रतिक्रेट अर्थात 30 वटामा 50 रूपियाँ भाव बढ़ेको छ। अब ठूलो अण्डा प्रतिक्रेट 450 बढ़ेर 500 रूपियाँ पुगेको छ। यस्तै मध्यम अण्डा 420 470 पुगेको छ। सानो अण्डामा पनि भाव बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको माग बढ़न थालेपछि मूल्य बढ़न थालेको बताउनुभयो। नेपालमा दैनिक झण्डै 45 लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28 लाख हाराहारीमा झरेको छ। जेठको अन्तिममा एक क्रेट अण्डाको 550 रूपियाँमा बिक्री भएकोमा भाव घटेको थियो। एक क्रेट अण्डाको लागत मूल्य नै 573.60 रूपियाँ पर्न आउने संघको दावी छ। यस अनुसार प्रति गोटा 19.12 रूपियाँ पर्न आउँछ। भाव बढ़े पनि अझै लागत अनुसारको मूल्य पाउन नसकेको किसानको गुनासो छ। संघका अध्यक्ष पोखरेलले बर्ड फ्लूका कारण किसानले ठूलो नोक्सानी बेहोर्नु परेको र सरकारले प्रभावित किसानलाई राहत दिनुपर्ने बताउनु भएको छ। अब विदेशको खबर। बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्ड्री बर्नहमले बिजुलीको बिलमा लाग्दै आएको मूल्य अभिवृद्धि कर पूर्ण रूपमा हटाउने निर्णय गर्नुभएको छ। उहाँले कार्यभार सम्हाले लगत्तै नागरिकलाई ठूलो राहत दिने घोषणा गरेको बीबीसीले जनाएको छ। अक्टोबर 1 देखि लागू हुने यो व्यवस्था अनुसार बिजुलीको बिलमा लाग्ने 5% भ्याट शून्यमा झारिने भएको छ। सरकारको यो निर्णयबाट बेलायतका नागरिकले वार्षिक झण्डै 45 पाउण्ड बचत गर्ने अनुमान गरिएको छ। यो योजनाका लागि स्रोत जुटाउन सरकारले अघिल्लो सरकारको डिजिटल आईडी योजना रद्द गरेको छ। पूर्व सरकारको परियोजनामा हरेक वर्ष झण्डै 600 मिलियन पाउण्ड खर्च हुने अनुमान गरिएको थियो। अर्थमन्त्री जोन हिलीले यो कदमले मुद्रास्फीति नियन्त्रण गर्न तथा जाडोयाममा नागरिकलाई राहत दिन मद्दत पुग्ने बताउनु भएको छ। यो भ्याट कटौती बिजुलीको प्रयोगमा मात्र लागू हुने भए पनि ग्यासमा भने लागू नहुने जनाएको छ। यसैबीच नयाँ प्रधानमन्त्री एन्डी बर्नहमले पहिलो मन्त्री परिषद बैठक बोलाउनु भएको छ। उहाँले निवर्तमान प्रधानमन्त्री कियर स्टमरको टोलीलाई हटाउँदै जोन हिलीलाई अर्थमन्त्री र एड मिलिवान्डलाई परराष्ट्र मन्त्रीमा नियुक्त गर्नुभएको छ। अब खेल खबर। पाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप शुरू हुँदैछ। नेपालले उद्घाटन खेलमा कजाकस्तानसँग खेल्दैछ। यो खेल बिहान 10 बजे शुरू हुनेछ। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल, कजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंकाको टोली सहभागी रहेको सेन्ट्रल एसियन भलिबल एसोसिएशनले जनाएको छ। राउण्ड रोबिन लीगका आधारमा हुन लागेको प्रतियोगिताबाट उत्कृष्ट 4 वटा टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका लागि हरिहजुर थापाको कप्तानीमा 12 सदस्यीय नेपाली टोली पाकिस्तान पुगेको छ। टोलीमा सुनिल बोहरा, पहल गहतराज, सन्तोष विक, सरोज बारदेवा, राजेन्द्र धामी, सुरज सुनारा, निरुद्धोज बस्नेत, रविन नगरकोटी, हिमालदु सुनारी, दिपेश कुंवर र विनोद बहादुर चन्द रहनुभएको छ। नेपाली टोलीको मुख्य प्रशिक्षक जगदीश भट्ट रहेका छन्। चारवन्जेङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। आजदेखि पानी पर्ने क्रम केही कम, तर 4 प्रदेशको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। दोलखाको सिप्रिङमा बाढ़ी, 4 जनाको उद्धार, 1 जनाको खोजी चल्दै। कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, 7,200 जनाको कोटा, सेवा र वन पैदावार क्षेत्र पनि थप। आज बीपी कोइरालाको 45 स्मृति दिवस, कांग्रेसका 2 समूहबाट छुट्टा छुट्टै कार्यक्रम। बिजुलीमा लाग्दै आएको कर हटाउने बेलायतका नवनियुक्त प्रधानमन्त्री बर्नहमको निर्णय, अघिल्लो सरकारको डिजिटल आईडी योजना रद्द। र पाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप, नेपालले उद्घाटन खेलमा कजाकस्तानसँग खेल्दै।
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
2: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह,
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: साली नदीको शिर,
3: मणि चूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: शहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर।
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181। वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। ललितपुर महानगरपालिकाको वडा 3 24 घण्टा एआई कलिङ सेवा शुरू भएको छ। तपाईंको समस्या मेरो समाधान भन्ने नाराका साथ हिजो शुभारम्भ गरिएको एआई कलिङ मार्फत वडा कार्यालयभित्रका सबै सेवाको बारेमा जानकारी दिनुका साथै वडाभित्रको समस्या समाधानका लागि दर्ता गर्ने काम हुने वडा अध्यक्ष श्रीगोपाल महर्जनले जानकारी दिनुभयो। कलिङ मार्फत गुनासो दर्ता समेत गर्न सकिने र जनप्रतिनिधि तथा कर्मचारीसँग वडावासीले भेट्न नसकेको अवस्थामा एआई मार्फत समस्या समाधानका लागि सहजीकरण हुने उहाँले बताउनु भएको छ। ब्लू ओभल इन्टरनेशनलका प्रतिनिधि एवं प्रविधि सेवा डेभलपर प्रदीप श्रेष्ठले एक महिनाको तयारीमा यो प्रविधिको विकास गरिएको जानकारी दिनुभयो। एआई कलिङ मार्फत अहिले नेपाली भाषामा वडावासीलाई चाहिने सम्पूर्ण सूचना दिने र अनलाइन मार्फत आवाज र अक्षरमा गुनासो दर्ता गर्ने काम सम्भव हुनेछ। पशुपति क्षेत्रमा हरेक वर्ष असार शुक्ल सप्तमी अर्थात अचला सप्तमीका दिन हिजो गंगामाई रथयात्रा गरिएको छ। पशुपति क्षेत्रमा जलकी अधिष्ठात्री देवी गंगामाईको रथयात्रा तथा विशेष अर्चना उपासना गर्ने परम्परा छ। यो यात्रामा राज्यबाट हर्ष बढ़ाईका लागि गुरूज्यूको पल्टनले सलामी समेत प्रदान गर्ने परम्परा पनि छ। गंगामाई जात्राको प्रतीकका रूपमा यसलाई अहिले पनि पशुपति क्षेत्र विकास कोषले निरन्तरता दिँदै आएको छ। पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको माता गंगाको अष्टधातुको मूर्तिलाई रथारोहण गराई बज्र घरबाट रथयात्रा शुरू भएको कोष संचालक परिषद सदस्य केदारमान भण्डारीले जानकारी दिनुभयो। पशुपत क्षेत्रको देवमार्गमा रथयात्रा गराएर हिजो नै समापन भएको छ। स्थलगत अनुगमनको क्रममा कैफियत भेटिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दुईवटा फर्मलाई जरिमाना गरेको छ। विभागले किसु चमेना गिरियालाई 20,000 रूपियाँ जरिमाना गराएको छ। त्यस्तै जड़ीबुटीमा रहेको क्याल्मेरा अटायरलाई 5,000 रूपियाँ जरिमाना गरेको छ। विभागले 12 फर्ममा अनुगमन गरेकोमा 10 भने सुधारात्मक निर्देशन दिएको जनाएको छ। बजारमा स्वच्छता कायम राख्न, खाद्य वस्तुको कारोबार रोक्न, बिल बिजक जारी गराउन विभागले नियमित रूपमा अनुगमन गर्दै आएको छ। उपभोक्ता संरक्षण ऐन 2075 दफा 15 बमोजिम खरिद बिल बिजक नराखेकोले त्यही ऐनको दफा 38 घ बमोजिम जरिमाना गरिएको पनि विभागले जानकारी दिएको छ। काठमाडौँ उपत्यकामा 19% दुर्घटनामा कमी आएको तथ्याङ्क पाइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार आर्थिक वर्ष 80-81 8,881 सड़क दुर्घटना भएकोमा आर्थिक वर्ष 81-82 7,169 र आर्थिक वर्ष 82-83 5,803 रहेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेश राज सुवेदीले दुर्घटना न्यूनीकरणमा नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा अन्य सरकारवाला निकायले अपनाएको सतर्कता, प्रभावकारी ट्राफिक व्यवस्थापन र जिम्मेवारीपूर्ण कार्य सम्पादनको सकारात्मक प्रभाव पर्दै गएको बताउनुभयो। ट्राफिक प्रहरीले सड़क सुरक्षामा सुधार ल्याउन चालक र पैदल यात्री दुवैले ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्नेमा पनि जोड़ दिएको छ। बिहान 9 राष्ट्रिय र चारभन्जाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कोरियन भाषा परीक्षाको आवेदन खुलियो, 7,200 जनाको कोटा, सेवा र वन पैदावार क्षेत्र पनि थप। आजदेखि पानी पर्ने क्रम केही कम तर 4 प्रदेशको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। र ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा शुरू। बिहान 9 नेपाल खबर सकियो। बिहान 10 नेपाल भाषामा र दिउँसो 12 नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो
5: हामी सबैको साझा आवाज रेडियो 95.2 मेगाहर्ज।

देख्ने कलम मसँग भइदिएको भए भविष्य देख्ने आँखा मसँग भइदिएको भए सायद तिम्रो र मेरो भेट फेरि पनि हुने थियो हुँदैन थियो बिछोड मलाई माफ गर चाहेर पनि तिमीदेखि धेरै टाढा हुँदैछु अर्को जुनी भएछ भने म तिम्रै हुनेछु।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 10 बज्यो।

0: बिहान 10 बजेको थाहा अपडेटमा सन्चुकको नमस्कार। प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको योगदानको स्मरण गरी आज नेपाली कांग्रेसले विभिन्न कार्यक्रम गरे 44 औं स्मृति दिवस मनाइरहेको छ। विशेष महाधिवेशनपछि पार्टी एक भई नसकेको अवस्थामा कांग्रेस संस्थापन र इतर पक्षले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन्। संस्थापन पक्षले ग्रीन रन लगायतका कार्यक्रम गरेको छ भने संस्थापन इतर पक्षले प्रज्ञा भवनमा भेला आयोजना गरेको छ। संस्थापन पक्षले युएन पार्कदेखि जावलाखेलसम्म ललितपुरमा ग्रीन रन लगायत कार्यक्रम गरेको छ। नेता र कार्यकर्ताहरू आज बिहानै 5 किलोमिटर दौड़िएका छन्। यस्तै जलवायु परिवर्तन र नेपाल प्रकृति लोकतन्त्र र भावी पुस्ता शीर्षकको ग्रीन टेबल संवाद कार्यक्रम आयोजना गरिएको छ। यस्तै जलवायु संकट झल्काउने लाइट पेन्टिङको समेत आयोजना गरिएको छ। स्मृति दिवसको दोस्रो दिन भोलि दिउँसो 2 बजे राष्ट्रिय सभागृहमा अर्को विशेष कार्यक्रम आयोजना गरिएको छ। देउवा पक्षले भने शक्ति प्रदर्शन रणनीति अनुरूप प्रज्ञा भवनमा बीपी स्मृति दिवसको कार्यक्रम राखेको छ। नेता मीनबहादुर विश्वकर्माका अनुसार कमलादीमा हुने कार्यक्रमले राष्ट्रिय भेलाको मिति तय पनि गर्नेछ। पूर्व सभापति शेरबहादुर देउवा स्वदेश फर्कने मौका छोपेर साउनभित्रै राष्ट्रिय भेला बोलाउने यो पक्षको तयारी छ। नेपालमा प्रजातन्त्रको स्थापनाको लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको 2039 साल साउन 6 गते निधन भएको थियो। उहाँले नेपाली साहित्यका विभिन्न क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। कोइरालाको जन्म 1971 भदौ 24 गते भएको हो। विक्रम सम्बत 2015 को संसदीय निर्वाचनपछि 2016 जेठमा उहाँ पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो। दोलखाको गौरी शंकर गाउँपालिका 9 सिप्रिङ खोलामा आएको बाढ़ीमा परेर 1 जना बेपत्ता भएका छन्। बाढ़ी आएपछि भाग्ने क्रममा भीरमा फँसेका 4 जनाको भने उद्धार गरिएको छ। हिजो राति सिप्रिङ खोला जलविद्युत बाँधस्थल मूल खर्कमा आएको बाढ़ीमा परेर चस्मान तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभयो। गोठ लिएर मूल खर्क पुगेका तामाङलाई गोठ सहित बाढ़ीले बगाएको थियो। उद्धार गरिएका 4 जना सिप्रिङ खोला हाइड्रो पावरका 4 कर्मचारी हुन् सुखदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ। भीरको खुड्किलोमा अड्किएकोमा उनीहरूको सेना प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेका हुन्। बाढ़ीले केही गोठहरू समेत बगाएको खड्काले बताउनुभयो। बाढ़ी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सड़क खण्डहरूमा यातायात प्रभावित भएको छ। केही स्थानमा सड़क पूर्ण रूपमा ठप्प छन् भने केही स्थानमा एकतर्फी मात्र सञ्चालनमा ल्याइएको छ। बाढ़ीको जोखिमका कारण केही राजमार्गमा रातको समयमा सवारी साधन रोक समेत लगाइएको छ। कोशी प्रदेशको इलाम स्थित मेची राजमार्ग राजदुवाली खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध छ। यस्तै 5 थरको राँके रवि भिडेटार सड़क खण्ड पनि पूर्ण रूपमा बन्द छ। भोजपुर र खोटाङमा भने मध्य पहाड़ी लोकमार्ग पहिरोका कारण एकतर्फी मात्र सुचारू रहेको प्रहरीले जनाएको छ। बागमती प्रदेश अन्तर्गत बीपी राजमार्गको काभ्रे खण्डमा बाढ़ीको सम्भावनाका कारण हरेक दिन साँझ 6 देखि बिहान 4 बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। यस्तै कान्ति लोकपथको मकानपुर खण्डमा पनि साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म यातायात बन्द गरिएको छ। सिन्धुपाल्चोकमा रनीको राजमार्गको 0 किलो र कोदारी खण्ड पहिरोले पूर्ण रूपमा अवरूद्ध पारेकोमा अझै खुल्न सकेको छैन। रसुवाको पासाङ लामो सड़क खण्ड एकतर्फी मात्र सञ्चालनमा छ। गण्डकी प्रदेशको बागलुङमा कालीगण्डकी करिडोर र गोर्खाको आरूघाट माझी खोला सड़क खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएका छन्। कर्णाली प्रदेशको जाजरकोटमा पनि भेरी करिडोर जाजरकोट डोल्पा सड़क पहिरोले पूर्ण रूपमा बन्द भएको छ। र बर्ड फ्लूको प्रभावका कारण उत्पादन घटेसँगै अण्डाको मूल्य बढ़ेको छ। उत्पादन घट्नुका साथै माग बढ़ेपछि मूल्य बढ़न थालेको नेपाल लियर्स कुखुरा पालक संघले जनाएको छ। संघको अनुसार आजबाट लागू हुने गरी ठूलो अण्डा प्रतिक्रेट 450 बाट 500 रूपियाँ पुगेको छ। मध्यम अण्डा 420 रूपियाँ रहेकोमा 470 रूपियाँ पुगेको छ। सानो अण्डा 415 रूपियाँ पुगेको छ। सबैमा प्रतिक्रेट 50 रूपियाँ मूल्य बढ़ेको हो। संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डा खुद्राको माग बढ़न थालेपछि मूल्य बढ़न थालेको बताउनुभयो। दैनिक 45 लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28 लाख हाराहारीमा झरेको उहाँले बताउनुभयो। जेठको अन्तिममा अण्डा एक क्रेटको 550 रूपियाँ रहेकोमा झरेर 450 आइपुगेको थियो। बर्ड फ्लू पछि फेरि बढ़ेको हो। हाल एक क्रेट अण्डाको लागत मूल्य 573 रूपियाँ 60 पैसा पर्न आउने हुँदा मूल्य बढ़े पनि अझै किसानले लागत मूल्य पाउन नसक्ने संघले जनाएको छ। बर्ड फ्लूका कारण किसानले ठूलो नोक्सानी बिहोर्नु परेको जनाउँदै उहाँले प्रभावित भएका किसानलाई राज्यले राहत दिनुपर्ने बताउनु भएको छ। बिहान 10 बजेको थाहा अपडेट सकियो। सन्चु विदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
2: Coming up next.
3: कार्यक्रम सुशेली।
4: सारङ्गीको तारदेखि टुङ्नाको धुनसम्म, हाकपारे र पालनदेखि देउडा र टप्पासम्म, कार्यक्रम सुशेली। सुशेली लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम,
5: कार्यक्रम सुशेली।
4: बिहान 10 बजेको समाचारपछि 11 बजेसम्म
5: कार्यक्रम सुशेली। सुशेली सुशेली
6: AIO.
7: AIO?
6: Yes, AIO. All in one mart. The best place for shopping.
7: के छ र हो खास त्यहाँ?
6: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
7: वाउ, कहाँ छ र यो?
6: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
8: All in one mart, helping make your life easier.
9: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com।
10: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features:
11: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview.
10: For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01447901744906700. Website texasintl.edu.np.

0: त्यस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39-691।

0: रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: बिरामी वर्गहरूमा खुसीको खबर। हजुरहरूको विश्वासिलो कुस्मा बडा गाउँको बागलुङ मेडिकल हलमा मणिपाल शिक्षण अस्पताल पोखराका कन्सल्टेन्ट न्युरो सर्जन डाक्टर पुष्पराज कोइराला यही साउन 9 गते शनिबार आउँदै हुनुहुन्छ। त्यसैले छारे, मिर्गी रोग, हातखुट्टा काँप्ने, ढाड दुख्ने, हातखुट्टा पोल्ने तथा झमझमाउने, नसा च्यापिने, प्यारालाइसिस, न्युरोपेथिक दुखाइ, बिर्सिने रोग अर्थात अल्जाइमर, ब्रेन ट्युमर, टाउको दुख्ने तथा रिङ्गटा लाग्ने लगायतका समस्या भएका बिरामीहरूले समयमै सम्पर्क गरी स्वास्थ्य लाभ गर्नुहोस्। याद गर्नुहोस्, टाउको सिटी स्क्यान गर्नुपर्ने बिरामीहरूले एक दिन अगाडि नै सम्पर्क गर्नुपर्नेछ। फेरि पनि सम्झनुहोस्, मणिपाल शिक्षण अस्पताल पोखराका कन्सल्टेन्ट न्युरो सर्जन डाक्टर पुष्पराज कोइराला आउने दिन यही साउन 9 गते शनिबार। उक्त दिन बिहान 9 बजेबाट 10 बजेसम्म मात्रै बिरामी परीक्षण हुने भएकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
2: सम्पर्क नम्बर 067-420-227,
1: 98-4-22-597,
2: 98-5-11-89-918।
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
5: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
4: विशेषताहरू
5: विषय विज्ञद्वारा अध्यापन गराइने
4: अत्याधुनिक प्रयोगशाला
5: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
6: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: प्राविधिक शिक्षा पढ्ने सुवर्ण अवसर। पुनः प्रवेश परीक्षा 2083 सम्बन्धी सूचना। एसईई 2082 पूरक परीक्षाबाट न्यूनतम 2 GPA अङ्क प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरूलाई सीटीबीटीबाट सम्बोधन प्राप्त। यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा रिक्त रहेको केही सीटमा शैक्षिक सत्र 2083-84 को भर्नाका लागि हेल्थ असिस्टेन्ट, मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गतेसम्म। आवश्यक कागजातहरू ग्रेडसिट नेटबाट डाउनलोड गरेको प्रश्न बुझिने कपी, हालसालै एसई उत्तीर्ण गर्नेहरूको हकमा एसई परिसपत्र सक्कलको प्रतिलिपि, जन्म दर्ता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्र सक्कलको प्रतिलिपि, फोटो हालसालै खिचेको 35x45 mm, आवेदन दस्तुर 1000 मात्र। विस्तृत जानकारीको लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङ नगरपालिका 4 द्वारेगौडा बागलुङ, सम्पर्क नम्बर 068-420-001, 420-003, 98-576-21-917, 98-576-36-567, 98-451-20-736।
1: रेडियो दिदी बहिनी 95.2 MHz, हामी सबैको साझा आवाज।

0: संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
1: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
0: बागमतीको सरकारमा सहभागी एमालेका छ मन्त्रीको सामूहिक राजीनामा, समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री बानी अल्पमतमा।
1: बीपी कोइरालाको स्मृति दिवसमा कंग्रेसका दुई छुट्टा छुट्टै कार्यक्रम, सरकार र प्रतिपक्ष दुवैको कार्यशैली प्रति सभापति थापाको कटाक्ष।
0: दोलखाको सिप्रिङ खोला बाढ़ीमा एकजना बेपत्ता, चारजनाको उद्धार, अण्डाको मूल्य बढ़दा समेत किसानलाई लागत उठाउने मुश्किल।
1: इरानसँगको युद्धमा मात्र अमेरिकाको 37.5 अर्ब अमेरिकी डलर खर्च, हवाई आक्रमण जारी, आणविक कार्यक्रम रहेको क्षेत्रमा निशाना बनाउने चेतावनी।
0: र काभा भलिबल च्याम्पियनशीपको उद्घाटन खेलमा नेपालले काजाकिस्तानसँग प्रतिस्पर्धा गर्दै।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भरको।
5: यो हो महासञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। बागमती प्रदेशमा नेपाली कंग्रेससँगको सत्ता गठबन्धन तोड्दै नेकपा एमाले सरकारबाट बाहिरिएको छ। एमालेका मन्त्रीहरूले गैराती मुख्यमन्त्री इन्द्रबहादुर बानिया समक्ष सामूहिक राजीनामा पेश गरेका छन्। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया र पार्टी केन्द्रको निर्देशन अनुसार मन्त्रीहरूले राजीनामा बुझाएका हुन्। हाल बागमती प्रदेशमा एमालेका छ मन्त्री थिए, जसमा कृषि, पशुपक्षी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ र भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटा रहनुहुन्थ्यो। यस्तै बिना विभागीय मन्त्रीबाट विषयगत जिम्मेवारी पाएका मन्त्रीहरू जयराम थापा, किरण थापा मगर र भक्तबहादुर केसी छन्। एमाले कंग्रेस नेतृत्वको सरकारलाई समर्थन दिएको समर्थन समेत फिर्ता लिएको छ। यो सँगै मुख्यमन्त्री बानिया अल्पमतमा पर्नु भएको छ। बागमतीमा 2081 साउनदेखि नेपाली कांग्रेस बागमतीमा 2081 साउनदेखि नेपाली कंग्रेस र एमालेको संयुक्त सरकार थियो। अब बानियाले संविधान अनुसार 30 दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। एमाले र नेकपाको केन्द्रीय नेतृत्वका बीचमा भने दुवै पार्टी मिलेर प्रदेशमा सरकार बनाउने सहमति भइसकेको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै हुनुहुन्छ। छलफल अहिले के वीरमा सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदका कार्यालयमा शुरू हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपालको हस्तकला, त्यसको विस्तार र प्रवर्धन गर्ने उद्देश्यले महासंघका प्रतिनिधिसँग छलफल गर्न लाग्नु भएको बताइएको छ। छलफलमा महासंघका अध्यक्ष रविन्द्र साक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार, स्थापित सल्लाहकार विकास रत्न ढाकुवा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ लगायत सहभागी हुनेछन्। अर्थसँग सम्बन्धित विषयमा पछिल्लो समय निरन्तर छलफल गरिरहनुभएका प्रधानमन्त्री शाहले अर्थमन्त्री र अन्य सम्बन्धित मन्त्रीहरूलाई भने सहभागी गराउनु भएको छैन।
1: प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको योगदानको स्मरण गरी 44 स्मृति दिवस मनाइरहेछ। यद्यपि विशेष महाधिवेशनपछि पार्टी एक भइ नसकेको अवस्थामा संस्थापन र इतर पक्षले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन्। संस्थापन पक्षले ग्रीन रन लगायतका कार्यक्रम गरेको छ भने इतर पक्षले प्रज्ञा भवनमा भेला आयोजना गरेको छ। संस्थापन पक्षले यूएन पार्कदेखि जावला खेलसम्म ग्रीन रन लगायतका कार्यक्रम गरेको छ। कार्यक्रममा कंग्रेस सभापति गगन थापाले सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीमाथि व्यङ्ग्य गर्दै वर्तमान राजनैतिक नेतृत्वलाई संयम र दूरदृष्टिको खाँचो रहेको बताउनु भएको छ। स्मृति दिवसका अवसरमा बुधबार ग्रीन जोन कार्यक्रममा थापाले गाड़ीमा ब्रेक नहुनेले सरकार चलाउने र दौड़मा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने भन्दै सरकार र प्रतिपक्ष दुवैको शैलीमाथि कटाक्ष गर्नुभयो। उहाँले जननायक बीपी कोइरालाले देखाएको बाटोमा दत्तचित्त भएर अघि बढ़न, दृढ़ संकल्पित भएर र रत्तीभर विचलित नभई अगाडि बढ़ने प्रण समेत गर्नुभयो। थापाले नेपाली कंग्रेसले अब बीपी कोइराला सामाजिक न्याय समावेशिता र प्राकृतिक स्रोतको न्यायपूर्ण उपयोग सम्बन्धी विचारलाई वर्तमान सन्दर्भमा पुनर्जीवित गर्ने पनि बताउनु भएको छ। कार्यक्रममा थापाले कंग्रेसले मानव सहायता कल्याण कोष स्थापना गरेको र त्यसमा शुरूआतमै 10 लाख रूपियाँ जम्मा भएको पनि बताउनुभयो। देउबा पक्षले भने शक्ति प्रदर्शनको रणनीति अनुसार प्रज्ञा भवनमै बीपी स्मृति दिवस कार्यक्रम राखेको छ। यो कार्यक्रम शुरू भएको छ। यही कार्यक्रमबाट इतर पक्षले राष्ट्रिय भेलाको समेत घोषणा गर्ने तयारी गरेको छ।
0: दोलखाको गौरी शंकर गाउँपालिका 9 सिप्रिङ खोलामा आएको बाढ़ीमा परेर एकजना बेपत्ता भएका छन्। बाढ़ी आएपछि भाग्ने क्रममा भीरमा फँसेका चारजनाको भने उद्धार गरिएको छ। हिजो राति सिप्रिङ खोला जलविद्युतको बाँध स्थल मूल खर्कमा आएको बाढ़ीमा परेर चस्मान तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभयो। गोठ लिएर मूल खर्क पुगेका तामाङलाई गोठसहित बाढ़ीले बगाएको हो। बाढ़ीले केही गोठहरू बगाएको खड्काले बताउनुभयो। गोठमा रहेका 7 बाख्रा 9 गाई र 3 गोरू समेत बगेका छन्। उद्धार गरिएका 4 सिप्रिङ खोला हाइड्रो पावरका कर्मचारी हुन्। सुखदेव श्रेष्ठ, सूर्य बहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ भीरको खुड्किलोमा अड्किएकोमा उनीहरूको सेना प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेका हुन्। पहिरोले ड्यामका कर्मचारी बस्ने घर पूर्ण रूपमा क्षति पुगेको छ।
1: बर्ड फ्लू प्रभावका कारण उत्पादन घटेसँगै अण्डाको मूल्य बढ़ेको छ। उत्पादन घट्नुका साथै माग बढ़ेपछि मूल्य बढ़न थालेको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ। संघका अनुसार आजबाट लागू हुने गरी ठूलो अण्डा प्रति क्रेट 450-500 रूपियाँ पुगेको छ। मध्यम अण्डा 420-470 रूपियाँ पुगेको छ। सानो अण्डा 415 रूपियाँ पुगेको छ। सबैमा प्रति क्रेट 50 रूपियाँ मूल्य बढ़ेको हो। संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको माग बढ़न थालेपछि मूल्य बढ़न थालेको बताउनुभयो। दैनिक 45 लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकामा बर्ड फ्लूका कारण घटेर 28 लाख हाराहारीमा झरेको उहाँले बताउनुभयो। जेठको अन्तिममा एक क्रेट अण्डाको 550 बिक्री मूल्य कायम भएकामा झरेर 250 आइपुगेको थियो। बर्ड फ्लूपछि फेरि बढ़ेको हो। हाल एक क्रेट अण्डाको लागत मूल्य 573 रूपियाँ 60 पैसा पर्न आउने हुँदा मूल्य बढ़े पनि अझै किसानले लागत मूल्य पाउन नसक्ने संघले बताएको छ। बर्ड फ्लूका कारण किसानले ठूलो नोक्सानी बेहोर्नु परेको बताउँदै उहाँले प्रभावित भएका किसानलाई राज्यले राहत दिनुपर्ने बताउनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। नेपाली बजारमा आज सुन चाँदीको मूल्य वृद्धि भएको छ। हिजोको तुलनामा सुन तोलामा 5400 र चाँदी 110 रूपियाँले बढ़ेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुन छापावाल को मूल्य 2,91,000 र त्यति नै परिमाणको चाँदीको मूल्य 4,480 रूपियाँ निर्धारण भएको छ। हिजो प्रतितोला छपवाल सुनको मूल्य 2,85,600 र त्यति नै परिमाणको चाँदी 4,370 रूपियाँमा खरिद बिक्री भएको थियो। अन्तर्राष्ट्रिय संचार माध्यमहरूको अनुसार अन्तर्राष्ट्रिय बजारमा आज 5100 सुन 4,139 र चाँदी 59 अमेरिकी डलरमा कारोबार भइरहेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी रक्षा मन्त्री पीट हेक्सेटले इरानसँग जारी युद्धमा हालसम्म 37.5 अर्ब अमेरिकी डलर खर्च भएको बताउनु भएको छ। अमेरिकी संसदमा दिएको बयानमा यो रकम अझ बढ़न सक्ने भन्दै युद्ध संचालनका लागि थप बजेट आवश्यक रहेको बताउनुभयो। हेक्सेट र संयुक्त सैन्य प्रमुख जेनरल जान केनले सिनेटको सुनवाईमा सहभागी हुँदै इरानसँगको युद्धका लागि थप अर्बौं डलरको रक्षा बजेटमा गर्नुभएको थियो। जेनरल केनले युद्ध सम्बन्धी निर्णय गर्दा सम्भावित मानवीय क्षति र जोखिमबारी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराउने आफ्नो जिम्मेवारी रहेको बताउनुभयो। युद्धको खर्च, रणनीति र उद्देश्यलाई लिएर अमेरिकी सिनेटमा तीव्र बहस भएको छ। विपक्षी डेमोक्रेट सांसदले युद्धको औचित्य र खर्चबारे प्रशासनले स्पष्ट जवाब दिन नसकेको आरोप लगाएका छन्। यसैबीच अमेरिकी सेनाले लगातार 11 रात पनि इरानमाथि हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाका अनुसार आक्रमणमा इरानी सैन्य संचालन केन्द्र, ड्रोन भण्डारण स्थल, विमान ह्याङ्गर तथा सैन्य पूर्वाधारलाई निशाना बनाइएको थियो। राष्ट्रपति ट्रम्पले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित मानिएको पिकेक्स माउन्टेन क्षेत्रमा पनि चाँडै आक्रमण हुन सक्ने चेतावनी दिनुभएको छ।
0: सेन्ट्रल एसियन भलिबल एसोसिएशन काभा च्याम्पियनशीप आजदेखि पाकिस्तानको इस्लामाबादमा शुरू भएको छ। अहिले पहिलो खेलमा नेपाल र कजकिस्तान बीच प्रतिस्पर्धा भइरहेको छ। नेपालले गत असोजमा बंगलादेशमा भएको काभा पुरूष नेशन्स लीग खेलेको थियो। यसअघि खेलेका अधिकांश खेलाड़ी अस्ट्रेलिया पलायन भएपछि हाल टीममा नयाँ खेलाड़ीले अवसर पाएका छन्। यो प्रतियोगिता नयाँ खेलाड़ीलाई प्रमाणित गर्ने अवसर समेत रहेको छ। नेपाली टोलीमा कप्तान हरी हजुरसँगै सुनिल बोहरा, पहल गहतराज, सन्तोष विक, सरोज बर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, नृपध्वज बस्नेत, रवि नगरकोटी, हिमाल सुनारी, दिपेश कुमार र विनोद चन्द रहेका छन्। कप्तान हरि हजुरसँगै पहल, रविन र विनोद, सुनिल, नृपध्वज मात्रै अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव रहेको छ। हिमालसँगै राजेन्द्र, सुरोज, दिपेश, सन्तोष, सरोज र दिपेश नयाँ अनुहार हुन्। 29 जुलाईसम्म हुने प्रतियोगितामा नेपाल सहित आयोजक पाकिस्तान, कजकिस्तान, उज्बेकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: बागमतीको सरकारमा सहभागी एमालेका 6 मन्त्रीको सामूहिक राजीनामा, समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री बानिया अल्पमतमा।
1: बीपी कोइरालाको स्मृति दिवसमा कंग्रेसका छुट्टा छुट्टै कार्यक्रम। सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीप्रति सभापति थापाको कटाक्ष।
0: दोलखाको सिप्रिङ खोला बाढ़ीमा एकजना बेपत्ता, 4 जनाको उद्धार। अण्डाको मूल्य बढ़दा समेत किसानलाई लागत उठाउनै मुस्किल।
1: इरानसँगको युद्धमा मात्र अमेरिकाको 37.5 अर्ब अमेरिकी डलर खर्च। हवाई आक्रमण जारी, आणविक कार्यक्रम रहेको क्षेत्रमा निशाना बनाउने चेतावनी।
0: र काभा भलिबल च्याम्पियनशीपको उद्घाटन खेलमा नेपाल र कजकिस्तान बीच प्रतिस्पर्धा जारी।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।

कलम मसँग भइदिएको भए भविष्य देख्ने आँखा मसँग भइदिएको भए सायद तिम्रो र मेरो भेट फेरि पनि हुने थियो हुँदैन थियो बिछोड मलाई माफ गर र चाहेर पनि तिमीदेखि धेरै टाढा हुँदैछु अर्को जुनी भएछ भने म तिम्रै हुनेछु।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्त नली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बिरामी वर्गहरूमा खुसीको खबर। हजुरहरूको विश्वासिलो कुस्मा बडा गाउँको बागलुङ मेडिकल हलमा मणिपाल शिक्षण अस्पताल पोखराका कन्सल्टेन्ट न्युरो सर्जन डाक्टर पुष्पराज कोइराला यही साउन 9 गते शनिबार आउँदै हुनुहुन्छ। त्यसैले छारे, मिर्गी रोग, हातखुट्टा काँप्ने, ढाड दुख्ने, हातखुट्टा पोल्ने तथा झमझमाउने, नसा च्यापिने, प्यारालाइसिस, न्युरोपेथिक दुखाई, बिर्सिने रोग अर्थात अल्जाइमर, ब्रेन ट्युमर, टाउको दुख्ने तथा रिङ्गटा लाग्ने लगायतका समस्या भएका बिरामीहरूले समयमै सम्पर्क गरी स्वास्थ्य लाभ गर्नुहोस्। याद गर्नुहोस्, टाउको सिटी स्क्यान गर्नुपर्ने बिरामीहरूले एक दिन अगाडि नै सम्पर्क गर्नुपर्नेछ। फेरि पनि सम्झनुहोस्, मणिपाल शिक्षण अस्पताल पोखराका कन्सल्टेन्ट न्युरो सर्जन डाक्टर पुष्पराज कोइराला आउने दिन यही साउन 9 गते शनिबार। उक्त दिन बिहान 9 बजेबाट 10 बजेसम्म मात्रै बिरामी परीक्षण हुने भएकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
2: सम्पर्क नम्बर 067-420-227,
1: 98-4-22-597,
2: 98-5-11-89-918।
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माबी नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
5: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमेनिटिज।
4: विशेषताहरू
5: विषय विज्ञद्वारा अध्यापन गराइने
4: अत्याधुनिक प्रयोगशाला
5: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
6: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.3।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले अपराह्नको ठीक तीन

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: आकर्षण गराउन संसदमा प्रस्ताव दर्ता, सरकारको पूर्व तयारी प्राप्त नरहेको दावी, श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न श्रम विभागको निर्देशन, लोकसेवाको पद पूर्तिमै अंकुश लगाउने निर्णय विरूद्ध सड़कमा उत्रे विद्यार्थी, बागमती प्रदेशमा एमाले लियो सरकारलाई दिएको समर्थन फिर्ता, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीकी पत्नीमाथि अनुसन्धान गर्न अख्तियारको पत्र, बीपीको स्मृतिमा कंग्रेसद्वारा 10 लाख रूपियाँको प्रारम्भिक राशिसहित मानवीय सहायता कल्याण कोष घोषणा, भोलि राष्ट्रिय सभागृहमा जरा अभियानको समापन र नयाँ कार्यक्रमको घोषणा गर्ने संस्थापन इतरको छुट्टै सभा, विरोध प्रदर्शनका क्रममा पक्राउ परेका भारतीय विपक्षी दलका नेता राहुल गान्धी रिहा, विरोध प्रदर्शन मोदी सरकार पुनः निर्वाचित भएपछिको सबैभन्दा ठूलो चुनौती, ईरान युद्धमा अमेरिकाको 37.5 अर्ब डलर खर्च, र काभा भलिबल च्याम्पियनशीप 2026 को पहिलो खेलमा नेपाल पराजित, भोलि श्रीलंकासँग खेल्ने वेस्ट इण्डिज विरूद्धको एक दिवसीय श्रृंखलामा न्यूजील्याण्ड विजयी।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। मनसून जन्य विपद बारे गृहमन्त्रीको ध्यान आकर्षण सम्बन्धी खबरबाट, मनसून जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी बारे गृहमन्त्रीको ध्यान आकर्षण गराउन राष्ट्रिय सभामा ध्यान आकर्षण प्रस्ताव दर्ता भएको छ। नेपाली कंग्रेसको प्रस्तावमा विपक्षी दलका नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र जनता समाजवादी पार्टी जसपा नेपालको समर्थनमा जरूरी सार्वजनिक महत्वको विषयमा ध्यान आकर्षण प्रस्ताव दर्ता भएको हो। कंग्रेसका सचेतक पदम बहादुर परियार, नेकपा एमालेका सांसद सोमनाथ पोर्तेल, नेपाली कम्युनिष्ट पार्टीकी प्रमुख सचेतक मदन कुमारी सागरिमा तथा जनता समाजवादी पार्टी जसपा नेपालकी सांसद पूजा चौधरीले समर्थन गर्नुभएको छ। प्रस्तावक कंग्रेसको राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्त हुनुहुन्छ। प्रस्तावमा मनसून सक्रिय भएसँगै देशभर बाढ़ी, पहिरो, डुवान, चट्यान र हिमताल विस्फोटको जोखिम बढ़िरहेको उल्लेख गरिएको छ। यस्तो अवस्थामा सरकारको पूर्व तयारी प्राप्त नरहेको भन्दै गृहमन्त्रीसँग जवाब माग गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसून पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजना 2083 यस वर्ष देशभर 51,868 घर धुरीका 2,26,661 नागरिक मनसून जन्य विपदबाट प्रभावित हुन सक्ने अनुमान गरेको उल्लेख गरिएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अहिले केही क्षणपछि मन्त्री परिषदको नियमित बैठक बस्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहले बोलाउनु भएको बैठकमा समसामयिक राजनैतिक, प्रशासनिक तथा मुलुकका चालू गतिविधिबारे छलफल हुनेछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा मन्त्रालयगत एजेण्डा, जनजीविकाका सवाल र मुलुकको पछिल्लो अवस्थालाई लिएर आवश्यक निर्णयहरू गरिने कार्यसूची छ। श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिक तथा पीड़ितले दिएका उजुरी वा निवेदन एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन जारी गरेको छ। विभागले आफ्ना मातहतका निकायलाई परिपत्र गर्दै पीड़ितले दिएको उजुरी कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गर्नुपर्ने निर्देशन जारी गरेको हो। श्रम तथा रोजगार कार्यालयहरू र व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो। विगतमा विभिन्न माध्यम, हेलो सरकार, मन्त्रालय वा विभागबाट आएका वा सिधै कार्यालयमा दिएका उजुरीहरू समयमै सम्बोधन नभएको, कर्मचारीले उचित व्यवहार नगरेको र न्याय दिन ढिलाइ गरेको भन्दै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव समक्ष गुनासो पुगेपछि विभागले यस्तो निर्देशन जारी गरेको हो। नेपाली कांग्रेसले घरबारविहीन एकल महिला तथा बाल बालिकाको सहायताका लागि 10,00,000 रूपियाँको प्रारम्भिक राशिसहित मानवीय सहायता कल्याण कोष घोषणा गरेको छ। बेपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सभापति गगन कुमार थापाले कोषको शुभारम्भ गर्नुभएको हो। सोही अवसरमा आयोजित 5 किलोमिटर ग्रीन रन दौड़ प्रतियोगितामा 16:15 दूरी पार गर्दै मुकेश बहादुर पाल प्रथम हुनुभएको छ। उहाँलाई 50,000 नगद पुरस्कार दिइएको छ। सभापति गगन थापाले ग्रीन रन गीता जलवायु परिवर्तन विषयमा सचेतना जगाउन मात्र नभएर संकल्प गर्न भएको बताउनु भएको छ। यस्तै जाउला खेलमा जलवायु परिवर्तन सम्बन्धी छलफल चलाएको कंग्रेसले भोलि राष्ट्रिय सभागृहमा जरा अभियानको समापन र नयाँ कार्यक्रमको घोषणा गर्ने जनाएको छ। यता नेपाली कंग्रेसको संस्थापन इतर समूहले बीपी स्मृति दिवसका अवसरमा आज छुट्टै समारोह आयोजना गरिरहेको छ। काठमाडौँको प्रज्ञा भवनमा छुट्टै समारोह अहिले भइरहेको छ। संस्थापन पक्षले जलवायु परिवर्तनप्रति जनचेतना जगाउने उद्देश्यले ग्रीन रन, 5 किलोमिटर दौड़ लगायत कार्यक्रम आयोजना गरेका बेला इतर पक्षले प्रज्ञा भवनमा अलग्गै कार्यक्रम गरेको हो। 3 साउनमै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको समय जगतमा बसेको बैठकले बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय गरेको थियो। प्रज्ञा भवनमा अहिले आयोजित सभामा कंग्रेस इतर पक्षका नेताहरू खड्का र सिंह सहित कृष्ण प्रसाद सिटौला, मोहन बस्नेत, विमलेन्द्र निधि, शशांक कोइराला, शेखर कोइराला लगायतको उपस्थिति रहेको छ। समारोह आयोजना गर्न कंग्रेसका पूर्व उपसभापति प्रकाशमान सिंहको समय जगतमा आयोजक समिति गठन गरिएको थियो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

लेले आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी, घर घरमा एलजी। एलजी लाइफ गुड।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। एक सैनिक अधिकारी भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको कसुर आकर्षित हुने क्रियाकलापमा संलग्न देखिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न नेपाली सेनालाई पत्राचार गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीकी पत्नी सुफल केसी घोष र सम्पत्ति शुद्धिकरण सम्बन्धी भ्रष्टाचारमा संलग्न रहेको हुन सक्ने भन्दै अख्तियारले छानबिन गर्न जंगी अड्डामा पत्राचार गरेको छ। प्रदीप अधिकारीकी पत्नी सुफल केसी नेपाली सेनाकी प्राविधिक सहसेनानी क्याप्टेन हुनुहुन्छ। अख्तियारले सार्वजनिक गरेको विवरणमा भने अधिकारीकी पत्नी समेत जग्गा किनबेचमा संलग्न रहेको भने पनि उनको नाम र पदे भूमिका खुलाइएको थिएन। अख्तियारले अधिकारीमाथि घुस लिएको र त्यस क्रममा सम्पत्ति शुद्धिकरण गरेको आरोपसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। लोकसेवाको तयारी गरिरहेका विद्यार्थीले सरकारको पछिल्लो निर्णयप्रति आपत्ति जनाउँदै माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। यही साउन 4 गते बसेको मुख्य सचिव स्तरीय बैठकले गरेको निर्णयको बुदा नम्बर 11 खारेज गर्नुपर्ने माग राख्दै उनीहरू आन्दोलनमा उत्रेका हुन्। उक्त बुदामा लोकसेवाको कुनै पनि पदपूर्ति गर्नुपर्नेमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ। यसअघि मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना नयाँ दरबन्दी सिर्जना गर्न नपाइने निर्णय गरेको थियो। मुख्य सचिव कार्कीद्वारा हस्ताक्षरित 22 बुदे निर्णय अनुसार चालु आर्थिक वर्षमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना कुनै पनि सरकारी कार्यालयले नयाँ दरबन्दी सिर्जना गर्न पाउने छैनन्। नेकपा एमाले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज सो पार्टीले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई समर्थन फिर्ताको पत्र बुझाएको हो। प्रदेश सरकारमा नेकपा एमालेका 6 मन्त्री सहभागी छन्। उनीहरू मध्ये 5 मन्त्री समर्थन फिर्ताको पत्र बुझाउने क्रममा प्रदेश प्रमुखको कार्यकक्षमा सहभागी थिए। किरण थापा मगर भने हाल काठमाडौँ रहेकाले अनुपस्थित रहेको बताइएको छ। मुख्यमन्त्री इन्द्र बानिया चितवनबाट फर्केपछि राजीनामा बुझाउने उनीहरूको तयारी छ। यहाँ कंग्रेस संसदीय दल बानियाको नेतृत्वमा सरकार छ। एमाले मन्त्रीले राजीनामा दिएसँगै बानिया नेतृत्वको सरकार संकटमा परेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

दिलेले आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइट्स गुड।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: एकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। मन्त्री परिषदको निर्णय सम्बन्धी खबरबाट सरकारले विशेष अदालत र श्रम अदालतमा नयाँ अध्यक्ष तोक्नुका साथै मिटर ब्याज अनुचित लेनदेनसँग सम्बन्धित फर्जी लिखत अवैध घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सीमा दरबारमा आज बसेको बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त जानकारी दिनुभएको हो।
1: सर्वप्रथम कानून मन्त्रालयबाट छ, विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुल्सीपुरका माननीय न्यायाधीश श्री वासुदेव आचार्यलाई तोक्ने, त्यसै गरी श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका माननीय न्यायाधीश श्री दिपेन्द्र अधिकारीलाई तोक्ने भूमिबाट छ, उच्च संस्थानको प्रशासक पदमा श्री शैलेन्द्र राजकुवरलाई नियुक्ति गर्ने, अर्को संस्कृति पर्यटन जनागरीको डियनबाट छ, 2085 साल भदौ मसान्तसम्मको लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ ल्याण्डिङ तथा नेभिगेशन शुल्क पूर्ण रूपमा छूट दिन र ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिन स्वीकृति गर्ने, 5 नम्बरमा अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याजबाट विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधि बीच मिति 2083/4(1)मा भएको सम्झौता अनुमोदन गर्ने, सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने, गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश श्री केशव प्रसाद वास्तवका अध्यक्षतामा न्यायिक समिति गठन गर्ने, र अन्त्यममा आर्थिक ऐन 2083 18 उपदफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने।
0: सरकारले आर्थिक ऐन 2083 18 उपदफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा छूट गर्ने निर्णय समेत गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभएको छ।
1: आर्थिक ऐन 2083 18 उपदफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने मन्त्री परिषदको औपचारिक रूपमा आजबाट घोषणा भएको हुनाले हिजोसम्म अनौपचारिक रूपमा प्रधानमन्त्रीज्यूले हटाउने भनेर सबैजनालाई सूचना मात्र दिनुभएको थियो, आजबाट मन्त्री परिषदमा औपचारिक रूपमा यो निर्णय भइसकेपछि आजबाट कुनै पनि अस्पतालले अथवा विद्यालयले 3% शुल्क दिन मिल्दैन।
2: मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउन राष्ट्रिय सभामा ध्यानाकर्षण प्रस्ताव दर्ता भएको छ। नेपाली कंग्रेसको प्रस्तावमा विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र जनता समाजवादी पार्टी जसपा नेपालको समर्थनमा जरूरी सार्वजनिक महत्वको विषयमा ध्यानाकर्षण प्रस्ताव दर्ता गरिएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन पूर्व तयारी तथा प्रतिकारक राष्ट्रिय कार्य योजना 2083 यस वर्ष देशभर 51,868 घर धुरीका 2,26,661 नागरिक मनसुनजन्य विपदबाट प्रभावित हुन सक्ने अनुमान गरेको उल्लेख छ। तापक्रम वृद्धि, आकस्मिक बाढ़ी, पहिरो र हिमताल विस्फोटको जोखिम पनि बढ़दै गएको हुनाले समयमै प्रभावकारी तयारी आवश्यक रहेको भनिएको छ। विगत एक दशकमा बाढ़ी, पहिरो, भारी वर्षा र चट्याङका कारण 3,074 जनाले ज्यान गुमाएको र 502 जना बेपत्ता भएको प्रस्तावमा छ। 4,769 जना घाइते भएको र 33,198 परिवार प्रभावित भएको तथ्याङ्क पनि प्रस्तुत गरिएको छ।
0: श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीड़ितहरूले दिएका उजुरी वा निवेदन 1 घण्टाभित्रै सम्बोधन गर्न निर्देशन जारी गरेको छ। विभागले आफ्ना माथतका निकायलाई परिपत्र गर्दै पीड़ितले दिएको उजुरी कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको 1 घण्टाभित्रै सम्बोधन गर्नुपर्ने निर्देशन जारी गरेको हो। श्रम तथा रोजगार कार्यालयहरू र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र गर्दै यस्तो निर्देशन दिइएको हो। विगतमा विभिन्न माध्यम हेलो सरकार मन्त्रालय वा विभागबाट आएका वा सीधै कार्यालयमा दिएका उजुरीहरू समयमै सम्बोधन नभएको, कर्मचारीले उचित व्यवहार नगरेको र न्याय दिन ढिलाइ गरेको भन्दै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव समक्ष गुनासो पुगेपछि विभागले यस्तो निर्देशन जारी गरेको हो।
2: नेपाली कंग्रेसले घरबार विहीन एकल महिला तथा बाल बालिकाको सहायताका लागि 10 लाख रूपियाँको प्रारम्भिक राशि सहित मानवीय सहायता कल्याण कोष घोषणा गरेको छ। बीपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सभापति गगन कुमार थापाले कोषको शुभारम्भ गर्नुभएको हो। सोही अवसरमा आयोजित 5 किलोमिटर ग्रीन रन दौड़ प्रतियोगितामा 16:15 दूरी पार गर्दै मुकेश बहादुर पाल प्रथम हुनुभएको छ। उहाँलाई 50,000 नगद पुरस्कार दिइएको छ। सभापति थापाले ग्रीन रन प्रतियोगिता जलवायु परिवर्तन विषयमा सचेतना जगाउन मात्र नभई संकल्प गर्न भएको बताउनु भएको छ। यस्तै जाउला खेलमा जलवायु परिवर्तन सम्बन्धी छलफल चलाएको कांग्रेसले भोलि राष्ट्रिय सभागृहमा जरा अभियानको समापन र नयाँ कार्यक्रमको घोषणा गर्ने जनाएको छ।
0: नेपाली कंग्रेसको संस्थापन इतर समूहले बीपी स्मृति दिवसका अवसरमा आज छुट्टै समारोह आयोजना गरे काठमाण्डुको पर्या भवनमा छुट्टै समारोहको आयोजना गरेको हो। संस्थापन पक्षले जलवायु परिवर्तनप्रति जनचेतना जगाउने उद्देश्यले ग्रीन रन 5 किलोमिटर दौड़ लगायतका कार्यक्रम आयोजना गरेको अवस्थामा इतर पक्षले अहिले पर्या भवनमा अलग्गै कार्यक्रम गरिरहेको छ। 3 साउनमै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको समय जगतमा बसेको बैठकले बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय गरेको थियो। समारोह आयोजना गर्न कंग्रेसका पूर्व उपसभापति प्रकाशमान सिंहको समय जगतमा आयोजक समिति गठन गरिएको थियो। पर्या भवनमा आयोजित सभामा कंग्रेस इतर पक्षका नेताहरू खड्गा र सिंह सहित कृष्णप्रसाद सिटौड़ा, मोहन बस्नेत, विमलेन्द्र निधि, शशांक कोइराला, शेखर कोइराला लगायत नेताले बोल्नु भएको छ। उहाँहरूले कंग्रेस प्रजातान्त्रिक समाजवाद छाडेर सामाजिक लोकतन्त्रमा जानु भनेको पश्चगमन भएको टिप्पणी गर्नु भएको छ।
2: नेपालमा विगत केही महिनादेखि देखा परेको बर्ड फ्लू रोग हाल नियन्त्रण उन्मुख भएको छ। पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायले चालू आर्थिक वर्षको साउन 1 गते यता देशका कुनै पनि स्थानमा बर्ड फ्लूका नयाँ संक्रमित केसहरू पुष्टि नभएको जानकारी दिनुभयो। हाल विभिन्न क्षेत्रमा प्रयोगशालामा शंकास्पद नमूनाहरू परीक्षणका लागि ल्याइने गरे तापनि ती सबैको नतिजा नकारात्मक आइरहेकाले संक्रमण नियन्त्रणमा आएको संकेत मिलेको उहाँले बताउनुभयो। यो प्रकोपको शुरूआत 2082 साल चैत 4 गते केन्द्रीय पशु पक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट पुष्टि भएको थियो। तत्पश्चात सरकारले चैत 6 गते बर्ड फ्लू प्रभावित क्षेत्र घोषणा गरी नियन्त्रण कार्य अघि बढ़ाएको थियो। पहिलो पटक मोरङको सुन्दर गरैचा नगरपालिका 4 र उर्लाबारी नगरपालिका 8 पुष्टि भएको थियो। तत्पश्चात सरकारले चैत 6 गते बर्ड फ्लू प्रभावित क्षेत्र घोषणा गरी नियन्त्रण कार्य अघि बढ़ाएको थियो। पहिलो पटक मोरङको सुन्दर गैरैचा नगरपालिका 4 र उर्लाबारी नगरपालिका 8 पुष्टि भएको यो रोग सुनसरी, झापा, चितवन, नवलप्रासी, बारा, महोत्तरी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे पलाञ्चोक गरी 11 जिल्लामा फैलिएको थियो। संक्रमणका कारण व्यावसायिक लेयर्स, प्यारेन्ट्स, बोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र काली जस्ता पंक्षीहरू बढ़ी प्रभावित भएका थिए।
0: हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: लिएर आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले नेपाल औषधि लिमिटेडको अनुगमन गर्नुभएको छ। आज अनुगमन गर्दै संस्थाको वर्तमान अवस्था, उत्पादन क्षमता तथा देखिएका समस्याबारे जानकारी लिनुभएको हो। अनुगमनका क्रममा लिमिटेडका महाप्रबन्धक कैलाश पनेरूले मन्त्री यादवलाई दैनिक अत्यावश्यक औषधि उत्पादन भइरहेका विभिन्न उत्पादन कक्षबारे जानकारी गराउनुभयो। हाल लिमिटेडले 25 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्दै आएको जानकारी दिँदै उहाँले उत्पादन गरिएका औषधि देशभर पुर्याउन आवश्यक सवारी साधनको अभाव रहेको गुनासो गर्नुभयो। महाप्रबन्धक पनेरूले जेएनजी आन्दोलनका क्रममा औषधि ढुवानीका लागि प्रयोग हुँदै आएको सवारी साधन चलेपछि हालसम्म नयाँ सवारीको व्यवस्था हुन नसक्दा वितरणमा समस्या भइरहेको जानकारी गराउनुभयो। उक्त गुनासो सुनेपछि मन्त्री यादवले मन्त्रालयका सचिव दुवाड़ीलाई तत्काल आवश्यक सवारी साधनको व्यवस्था गर्न निर्देशन दिनुभएको छ। सो अवसरमा महाप्रबन्धक पनेरूले वर्षौंदेखि घाटा रहेको औषधि लिमिटेड यस आर्थिक वर्षमा करिब 2 करोड़ रूपियाँ नाफामा जान सफल भएको प्रगति विवरण पनि मन्त्री समक्ष प्रस्तुत गर्नुभयो।
3: काभ्री पलाञ्चोकको बनेपा नगरपालिका 6 बुडोल स्थित नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा बसिरहेका 7 सुकुम्बासीलाई नागार्जुन स्थित ई चाङ्गु नारायण होल्डिङ सेन्टरमा लगिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका समाजशास्त्री खगेन्द्र विष्टको नेतृत्वमा आएको टोलीले होल्डिङ सेन्टरमा बसिरहेका 11 जना मध्ये 7 सुकुम्बासीहरूलाई नागार्जुन स्थित ई चाङ्गु नारायण होल्डिङ सेन्टरमा लगेको हो। समाजशास्त्री विष्टले नेपालमा रहेकाहरूको गुनासो आएकोले नियमित खाना खुवाउने उद्देश्यले नागार्जुन स्थित ई चंगु नारायण सार्न खोजिएको जानकारी दिनुभयो। सरकारले बनेपाको होल्डिङ सेन्टर खाली गर्ने तयारी स्वरूप गत असार 22 गतेदेखि नै खाना खुवाउन रोकिएको थियो। खाना खुवाउन रोकिएपछि 45 परिवारका 115 जना सुकुम्बासीहरू मध्ये आजसम्म 11 जनामा सीमित थिए। तीमध्ये 4 जना ई चंगु नारायण जान नमानेपछि बस सहित लिन आएको टोली 7 जना मात्र लिएर फर्किएको छ।
2: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा सुदृढ पार्टी निर्माण गर्न नसके देश र समग्र कम्युनिष्ट आन्दोलनले ठूलो दुर्घटना बेहोर्नुपर्ने खतरा रहेको बताउनु भएको छ। जनकपुरधाममा आयोजित मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यको शपथ ग्रहण तथा एकता भेला समारोहलाई सम्बोधन गर्दै उहाँले मधेश प्रदेश जनसंख्या र विकासको दृष्टिकोणले अत्यन्त सम्भावना र चुनौती बोकेको प्रदेश भएकाले त्यहाँको राजनैतिक संगठनलाई विशेष प्राथमिकतामा राखिएको बताउनु भएको छ।
3: नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर भीम प्रसाद खतिवड़ा नियुक्त हुनुभएको छ। प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाहले खतिवड़ालाई उपकुलपतिमा नियुक्त गर्नुभएको हो। उपकुलपतिमा नियुक्त हुनुभएका खतिवड़ालाई शिक्षा मन्त्री सस्मित पोखरेलले शपथ खुवाउनु भएको छ। अध्यादेशबाट विश्वविद्यालयका उपकुलपति बर्खास्तमा परेपछि संस्कृत विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरिएको हो।
2: एक सैनिक अधिकारी भ्रष्टाचार र सम्पत्ति शोधिकरणको कसुर आकर्षित हुने क्रियाकलापमा संलग्न देखिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न नेपाली सेनालाई पत्राचार गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीकी पत्नी सुफल केसी घोष र सम्पत्ति शोधिकरण सम्बन्धी भ्रष्टाचारमा संलग्न रहेको हुन सक्ने भन्दै अख्तियारले छानबिन गर्न जंगी अड्डामा पत्राचार गरेको हो। प्रदीप अधिकारीकी पत्नी सुफल केसी नेपाली सेनाकी प्राविधिक सहसेनानी क्याप्टेन छन्। अख्तियारले सार्वजनिक गरेको विवरणमा भने अधिकारीकी पत्नी समेत जग्गा किनबेचमा संलग्न रहेको भने पनि उनको नाम र पदीय भूमिका खुलाइएको थिएन।
3: लोक सेवाको तयारी गरिरहेका विद्यार्थीहरूले सरकारको पछिल्लो निर्णयप्रति आपत्ति जनाउँदै माइती घरमा विरोध प्रदर्शन गरेका छन्। यही साउन 4 गते बसेको मुख्य सचिव स्तरीय बैठकले गरेको निर्णयको बुदा नम्बर 11 खारेज गर्नुपर्ने माग राख्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। उक्त बुदामा लोक सेवाको कुनै पनि पद पूर्ति गर्नु परेमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ। यसअघि मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना नयाँ दरबन्दी सृजना गर्न नपाइने निर्णय गरेको थियो। मुख्य सचिव कार्कीद्वारा हस्ताक्षरित 22 बुधे निर्णय अनुसार चालू आर्थिक वर्षमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना कुनै पनि सरकारी कार्यालयले नयाँ दरबन्दी सृजना गर्न पाउने छैन। बैठकले चालू आर्थिक वर्षमा अस्थायी पदपूर्ति नगर्ने र स्थायी पदपूर्तिका लागि पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना लोक सेवा आयोगमा माग पठाउन नपाउने निर्णय गरेको छ। यसै निर्णयले लोक सेवा आयोगको नियमित विज्ञापन र पदपूर्ति प्रक्रिया नै प्रभावित हुने भन्दै तयारीमा जुटेका परीक्षार्थीहरूले विरोध जनाएका हुन्।
2: नेकपा एमाले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज सो पार्टीले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई समर्थन फिर्ताको पत्र बुझाएको हो। प्रदेश सरकारमा नेकपा एमालेका 6 मन्त्री सहभागी छन्। उनीहरू मध्ये 5 मन्त्री समर्थन फिर्ताको पत्र बुझाउने क्रममा प्रदेश प्रमुखको कार्यकक्षमा सहभागी थिए। किरण थापा मगर भने हाल काठमाण्डु रहेकाले अनुपस्थित रहेको बताइएको छ। मुख्यमन्त्री इन्द्र बानिया चितवनबाट फर्किएपछि राजीनामा बुझाउने उनीहरूको तयारी छ। कंग्रेस संसदीय दल नेता बानियाको नेतृत्वमा त्यहाँ सरकार छ। एमाले मन्त्रीले राजीनामा दिएसँगै बानिया नेतृत्वको सरकार संकटमा परेको छ।
3: नेपाली कंग्रेसका सांसद अभिषेक प्रताप शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले शाहको नाममा जारी भएको पक्राउ पूर्जी तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएको हो। कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कुटपीटको आरोपमा कपिल वस्तु अदालतले शाहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। सांसद शाहमा सहित कृष्णनगरका मेयर रजत प्रताप शाह विरूद्ध ज्यान सम्बन्धी मुद्दामा पक्राउ पूर्जी जारी भएको छ। साथै शर्मालाई पनि आपराधिक उपद्रव सम्बन्धी मुद्दामा पक्राउ पूर्जी जारी भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले आज दिल्ली बजारबाट उनलाई पक्राउ गरेको हो। शंकर ग्रुपका अध्यक्ष समेत रहेका उनी बैंक कसोर सम्बन्धी मुद्दामा फरार थिए। उनलाई अदालत बुझाउने तयारी भइरहेको सीआईबीका प्रमुख तथा एआईजी उमा प्रसाद चतुर्वेदीले जानकारी दिनुभयो।
2: अघिल्ला छ कारोबार दिन लगातार बढ़ेको शेयर बजार बुधबार 13.95 अंकले खटेको छ। यो कमीसँगै बजारको परिसूचक नेप्से 2712 अंकमा अडिएको छ। दिनभर बजार रातोमै रह्यो। 12:54 जाँदा नेप्से 2694 अंकसम्म झरेको थियो, जुन दिनभरको न्यूनतम अंक हो। गत साताको मंगलबारदेखि हिजो मंगलबारसम्म बजार लगातार बढ़ेर बन्द भएको थियो। 77 कम्पनीको मूल्य बढ़दा 193 घटेको छ भने 7 स्थिर रह्यो। कारोबार रकम घटेको छ। अघिल्लो दिन 6.67 अर्ब रूपियाँको कारोबार भएकोमा आज 5.18 अर्ब भयो। अधिकांश समूहगत सूचक घटेका छन्। फाइनान्स 0.49 र उत्पादन तथा प्रशोधन समूह 0.45% बढे। अरू सबै घटेका छन्। व्यापार सबैभन्दा धेरै 2.60% घट्यो।
1: अब विदेशका खबर। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले अमेरिका इरान संघको संकट अन्त्य गर्न वार्ता र सम्झौताका लागि तयार रहेको बताएका छन्। उनले इरान भने यस विषयमा गम्भीर नदेखिएको दावी गरेका छन्। बीबीसी फारसीका अनुसार दक्षिण पूर्वी एसियाली देशका विदेश मन्त्रीको बैठकमा रुबियोले अमेरिका र इरान बीचको तनावबारे आफ्नो धारणा राखेका थिए। अमेरिका अझै पनि इरान संघको संकट अन्त्य गर्न वार्ताका लागि तयार छ, तर इरान वार्ताप्रति गम्भीर छैन, रुबियोले भनेका छन्। यसैबीच इरानका एक वरिष्ठ अधिकारीले सोमबार समाचार एजेन्सी रोइटर्सलाई जानकारी दिएका छन् र इरानले मध्यस्थताकर्ताहरू मार्फत 10 युद्ध विरामको प्रस्ताव पाएको बताएका छन्।
2: दिल्लीमा भइरहेको विद्यार्थी प्रदर्शनको समर्थनमा बुधबार बिहारको राजधानी पटनामा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। यो प्रदर्शन अल इण्डिया स्टुडेन्ट्स एसोसिएशन आईईसाको आह्वानमा भएको हो। यस प्रदर्शनमा आईसा बाहेक अन्य विद्यार्थी संगठनका विद्यार्थीहरू पनि सहभागी भएका थिए। प्रदर्शनकारीहरूको मार्च पटनाको गान्धी मैदानको गेट नम्बर 10 शुरू भएको थियो। उनीहरू राजभवनसम्म जान चाहन्थे। प्रहरीले गान्धी मैदान स्थित जेपी गोल नम्बर नजिकै विद्यार्थीहरूलाई रोकेको थियो। प्रहरीले प्रदर्शनकारीहरूमाथि वाटर क्यानन प्रयोग गरेको थियो। बीबीसीका भिडियो पत्रकार शाहनबाज अहमदका अनुसार प्रहरीले अश्रु ग्यासका 2 हानेको थियो। यस क्रममा प्रदर्शनकारीहरूले पनि प्रहरीमाथि ढुंगा हानेको आरोप छ।
1: अब खेल खबर। काभा मेन्स भलिबल च्याम्पियनशीप 2026 पहिलो खेलमा नेपाल पराजित भएको छ। पाकिस्तानको इस्लामाबादमा आज भएको खेलमा नेपालले कजाकस्तानसँग 3-2 सेटमा पराजय भोगेको हो। शुरूआती 2 सेट गुमाए पनि नेपाल खेलमा फर्किएको थियो। तेस्रो र चौथो सेटमा जित निकाले पनि नेपाल निर्णायक 5 सेटमा पछि पर्यो। पहिलो सेट 19-25 र दोस्रो खेल 21-25 खेल गुमाएको नेपालले त्यसपछि 34-32 र 25-19 खेल जितेर खेललाई बराबरी लग्यो, तर 5 सेटमा नेपाल 9-15 पछि पर्यो। प्रतियोगितामा नेपाल र कजाकस्तान सहित उज्बेकिस्तान, श्रीलंका र बंगलादेश सहभागी छन्। अब नेपालले दोस्रो खेल भोलि श्रीलंकासँग बिहान 11:15 खेल्नेछ।
2: वेस्ट इण्डिज विरूद्धको एक दिवसीय श्रृंखलामा न्यूजील्याण्ड विजयी भएको छ। बुधबार बिहान भएको 5 तथा अन्तिम खेलमा 2 जित निकाल्दै किवीज टोलीले श्रृंखला 3-2 जितेको हो। पहिलो खेलमा वेस्ट इण्डिज 7 विजय भए पनि सो पछिका 3 खेल भ्रमणकारी टोली न्यूजील्याण्डले जितेको थियो। न्यूजील्याण्ड दोस्रोमा 5, तेस्रोमा 6 र चौथोमा 1 विजय भयो। 5 खेलमा न्यूजील्याण्ड दोस्रोमा 5 खेलमा न्यूजील्याण्डले दिएको 269 रनको लक्ष्य क्यारेबियन टोलीले 47.3 ओभरमा 8 गुमाएर पूरा गर्यो। उसको जीतमा सिमरोन हेटमेयरले नट आउट 69 र सेर फेन रुथर फोर्डले 61 रन बनाए। जकोब डुफी र जडेन लेनोक्सले समान 3 विकेट लिए पनि हार भने टार्न सकेनन्। यसअघि पहिला ब्याटिङ गरेको न्यूजील्याण्डले निर्धारित ओभरमा 9 विकेट गुमाएर 268 रनको योगफल तयार पारेको थियो।
1: जाँदा जाँदै नेपाली खबरमा मुख्य मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। विशेष र श्रम अदालतले पाए नयाँ अध्यक्ष। मिटर ब्याज सम्बन्धी फर्जी लिखत अवैध घोषणा। गणेश नेपालीको आत्मदाहबारे न्यायिक छानबिन समिति गठन। शिक्षा स्वास्थ्यको समता शुल्क पूर्ण रूपमा हटाउने मन्त्री परिषदको निर्णय।
2: बीपी स्मृतिमा कांग्रेसको मानवीय सहायता कल्याण कोष घोषणा। संस्थापन र इतर पक्ष अलग अलग सभामा। कांग्रेस प्रजातान्त्रिक समाजवाद छाडेर सामाजिक लोकतन्त्रमा जानु पञ्चगमन भएको इतरको टिप्पणी।
1: बर्ड फ्लू नियन्त्रण उन्मुख। साउनेता नयाँ संक्रमण शून्य। बनेपाका साथ सुकुम्बासी इसंकु नारायण स्थानान्तरण। लोकसेवा पदपूर्ति रोक्ने निर्णय विरूद्ध विद्यार्थी सड़कमा।
2: अमेरिका इरानसँग वार्ता गर्न तयार। इरान गम्भीर नदेखिएको आरोप। पटनामा विद्यार्थीको प्रदर्शनमा प्रहरीद्वारा अश्रुग्यास प्रहार। प्रदर्शनकारीहरूले पनि प्रहरीमाथि ढुंगा हानेको आरोप।
1: र काभा पुरूष भलिबल च्याम्पियनशीपको प्रतिस्पर्धात्मक खेलमा नेपाल कजाकस्तानसँग 3-2 पराजित। भोलि श्रीलंकासँग खेल्ने वेस्ट इण्डिज विरूद्धको एक दिवसीय श्रृंखलामा न्यूजील्याण्ड विजयी। हवस्त नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्।

0: Radio NRN 99.1.
1: ए लौ न लौ लौ चट्याङ पर्न ए लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ.
2: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ.
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ. यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ.
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न.
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: Jen.
1: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। आन्दोलनरत शैक्षिक परामर्श व्यवसायलाई वार्तामा आउन सरकारको आह्वान। मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लिखत अवैध घोषणा। पीड़ितलाई राहत दिने सरकारको निर्णय।
2: सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने।
1: पोखरा र गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा शुल्क छूट। औषधि ढुवानीमा सवारी साधनको अभाव। तत्काल व्यवस्था गर्न मन्त्री यादवको निर्देशन। एमाले समर्थन फिर्ता लिएपछि बागमती सरकार अल्पमतमा।
3: तीनै दल सघन नघट्ने भन्ने कुराहरू गर्नुभयो। हामी चाहिँ नेपाली कंग्रेस नेकपा अनि एमाले सहित जाउँ भन्ने कुरा थियो, उहाँहरू मान्नु भएन, त्यसैले यो समस्या आएको।
1: म्याग्दीको अन्नपूर्ण क्षेत्रमा सिंचाई योजना शुरू। आजदेखि मौसममा सुधार। केही क्षेत्रमा अझै भारी वर्षाको सम्भावना। 11 जिल्लामा फैलिएको बर्ड फ्लू नियन्त्रण उन्मुख। साउन यता नयाँ शून्य संक्रमण।
4: 4-5 दिन भयो होइन, 5-7 दिनै भइसकिएछ। अब प्रमुख रूपमा रोग नियन्त्रित अवस्थामा गइसकिएछ।
1: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल काजकिस्तानसँग पराजित। 23 संस्करण स्पोर्ट्स अवार्डको भदौ तेस्रो साता काठमाडौँमा हुने।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: संघीय सरकारमा प्रतिपक्षको भूमिकामा रहेका दलहरू प्रदेश सरकारको बागडोर सम्हालिरहेका छन्। तर पछिल्लो समय सत्ताको मोहले केही प्रदेशमा गठबन्धन सरकारको आयु छोटिँदै गएको छ। प्रदेश सरकारको औचित्यमाथि बहस चलिरहँदा प्रदेशमा देखिएको राजनीतिक खिचातानीले त्यसको थप गरिमा घटाउने विश्लेषणका बीच दलहरूबीच दूरी बढ़दो छ। संविधान तह संघीय संरचनालाई थप बलियो बनाउनु पर्नेमा कार्यकर्ताको भर्ती केन्द्रका रूपमा आलोचित बन्दै गएको प्रदेश संरचना लाई बलियो बनाउन दलहरू गम्भीर हुनुपर्ने र लोकतान्त्रिक संविधानको अक्षरश कार्यान्वयन गर्नुपर्ने देखिएको छ। अब खबर सन्तोषी रावलबाट।
6: सरकारले मिटर ब्याजका नाममा तयार गरिएका फर्जी लिखतहरू आजदेखि अवैध घोषणा गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले मिटर ब्याज पीड़ित र सरकार बीच साउन 1 गते भएको सम्झौता अनुमोदन गर्दै यस्तो निर्णय गरेको हो। मन्त्री परिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले मिटर ब्याजसँग सम्बन्धित जालसाजीपूर्ण लिखतलाई कानूनी मान्यता नदिने निर्णय गरेको बताउनुभयो।
2: नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याजबाट विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधि बीच मिति 2083-4-1 भएको सम्झौता अनुमोदन गर्ने। सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने। आर्थिक ऐन 2083 दफा 18 उपदफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने।
6: बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय गरेको छ भने श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। यस्तै गुठी संस्थानको प्रशासक पदमा शैलेश राजकुवरलाई नियुक्ति गर्ने। पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहन गर्न 2085 पार्किङ ल्याण्डिङ र नेभिगेशन शुल्कमा 7% तथा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिने निर्णय पनि गरेको छ। साथै गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न पूर्व न्यायाधीश केशव प्रसाद वास्तोलाको संयोजकत्वमा न्यायिक छानबिन समिति गठन गरिएको छ। बैठकले शिक्षा र स्वास्थ्य क्षेत्रमा लाग्दै आइएको समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय पनि गरेको छ। यसैबीच शैक्षिक परामर्श व्यवसायहरूको आन्दोलनका बीच सरकारले वार्ताको पहल गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शैक्षिक परामर्श व्यवसाय महासंघ सहित सरकारवालालाई भोलि दिउँसो 3 बजे छलफलका लागि बोलाएको हो। व्यवसायहरूले शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा संचालन तथा व्यवस्थापन नियमावली 2083 केही प्रावधान अव्यवहारिक रहेको भन्दै संशोधनको

0: माग गरेका छन्। उनीहरूले विदेशी विश्वविद्यालयबाट प्राप्त हुने आमदानीको स्रोत नरोकिनुपर्ने, दोहोरो कर तथा विद्यार्थीहरूलाई क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था हटाउनुपर्ने माग राखेका छन्। नेपालमा केही महिनादेखि फैलिएको बर्ड फ्लू संक्रमण अहिले नियन्त्रण उन्मुख रहेको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार यो साता देशका कुनै पनि स्थानमा बर्ड फ्लूका नयाँ संक्रमण पुष्टि भएका छैनन्। उहाँले विभिन्न क्षेत्रबाट शंकास्पद नमूना परीक्षणका लागि प्रयोगशालामा आउने क्रम जारी रहे पनि हालसम्म कतै संक्रमण नदेखिएको बताउनुभयो। यसले संक्रमण नियन्त्रणमा आएको संकेत गरेको दाहालले सीआईएनलाई बताउनुभयो।
1: कुनै पनि आउटब्रेक देखिएको छैन, चार सात दिनै भइसकिहाल्छ। अब प्रमुख रूपमा रोग नियन्त्रित अवस्थामा गइसकिहाल्छ। अब हामी यत्तिकै यो त किसान उद्यमी व्यवसायीहरूबाट आएको छैन, कुखुरा मरेका छैन, नियन्त्रित अवस्थामा छ। तर मुलुक नै रोगमुक्त बनाउनको लागि हामीले त्यो सर्भिलेन्स भनिन्छ, बर्ड फ्लू जुन जुन क्षेत्रमा देखियो त्यस वरिपरिको क्षेत्रमा वातावरणमा भाइरस छ कि छैन त्यो पनि हामी परीक्षण गरेपछि देश नै बर्ड फ्लू मुक्त भयो भन्ने अवस्थामा केही समयमा पुग्दैछौँ। अहिलेको लागि संक्रमण असाध्यै घटेको अवस्था र विगत केही दिनदेखि नदेखिएको अवस्था हो र यसले चाहिँ हामीले लगभग बर्ड फ्लू नियन्त्रित अवस्थामा गइसक्यो भने संकेत दिन्छ।
0: मोरङबाट शुरू भएको संक्रमण सुनसरी, झापा, चितवन, नवलप्रासी, बारा, महोत्तरी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे पलाञ्चोक सहित 11 जिल्लामा फैलिएको थियो। संक्रमणका कारण व्यावसायिक लेयर्स, प्यारेन्ट, ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालेज बढ़ी प्रभावित भएका थिए। उपत्यकामा भक्तपुर सबैभन्दा बढ़ी प्रभावित भएको भए पनि ललितपुरमा असार 25 गते पछि र काठमाडौँ तथा भक्तपुरमा साउन यता नयाँ संक्रमण नदेखिएको विभागले जनाएको छ। सत्ता साझेदार दल नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएसँगै बागमती प्रदेश सरकार अल्पमतमा परेको छ। एमालेका छ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएर समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्र बहादुर बानिया नेतृत्वको सरकार अल्पमतमा परेको हो। एमालेका मन्त्रीहरूले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका थिए। एमालेबाट उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटा, कृषि, पशुपन्छी वन तथा वातावरण मन्त्री मधुसूजन पौडेल, बिना विभागीय मन्त्री किरण थापा, बिना विभागीय मन्त्री भरत बहादुर केसी, बिना विभागीय मन्त्री जयराम थापाले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाउनु भएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सीआईएनसँग भन्नुभयो,
2: सुदूरपश्चिमाञ्चलबाट शुरू भएको यो प्रादेशिक सिस्टमको सरकारको बिना विभागीय मन्त्री मुख्यमन्त्री राखेपछि अहिले सभ्यता खड़ा भएको र खास गरी नेपाली कंग्रेसले तीनै दल सघन नघट्ने भन्ने कुराहरू गर्नुभयो। हामी चाहिँ नेपाली कंग्रेस, नेकपा अनि एमाले सहित जाउँ भन्ने कुरा थियो, उहाँहरू मान्नु भएन, त्यसैले यो
0: यसैबीच बागमती प्रदेशसँगै सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि गठबन्धन सरकार भत्किएको छ। सुदूरमा सरकारलाई दिएको समर्थन एक साता अघि नै एमाले फिर्ता लिइसकेको छ भने कर्णालीमा कांग्रेस सहितका दलहरूले समर्थन फिर्ता लिएका छन्। नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधि देशभर पुर्याउन आवश्यक सवारी साधनको अभाव देखिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले आज गर्नुभएको लिमिटेडको अनुगमनका क्रममा महाप्रबन्धक कैलाश पनेरूले हाल लिमिटेडबाट 25 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेको जानकारी दिँदै ती औषधि देशभर पुर्याउन आवश्यक सवारी साधनको अभाव रहेको बताउनु भएको हो। उहाँका अनुसार जनआन्दोलनका क्रममा औषधि ढुवानीमा प्रयोग हुँदै आएको सवारी साधन जलेपछि हालसम्म नयाँ सवारीको व्यवस्था हुन नसक्दा औषधि वितरण प्रभावित भएको छ। उहाँको गुनासो सुनेपछि मन्त्री यादवले मन्त्रालयका सचिव दुवाडीलाई औषधि ढुवानीका लागि आवश्यक सवारी साधनको तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको छ। जल तथा मौसम विज्ञान विभागले आजदेखि देशभरको मौसममा क्रमिक सुधार हुँदै जाने जनाएको छ। मौसममा सुधार आए पनि देशका धेरै जसो स्थानमा पनि बादल लाग्नेछ। मौसमविद रोजन लामिछानेका अनुसार आज कोशी र मध्य प्रदेशका साथै देशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराईका क्षेत्रमा आंशिक बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसमविद लामिछानेले सीआईएनलाई जानकारी दिनुभयो।
3: विशेष गरी कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाड़ी र हिमालय भूभागहरूको केही स्थानहरू, जुन अन्य भूभागहरूको पनि थोरै स्थानहरूमा चाहिँ मेघगर्जन चट्टाङ सहित मध्यमसम्मको वर्षा र कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी हिमालय भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको पनि सम्भावना छ र अहिले पनि देशको धेरै जसो भूभागहरूमा चाहिँ साधारणतर बाटो लागिरहेको अवस्था छ भने कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको केही स्थानहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षा भइरहेको छ। त्यसै गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पनि थोरै ठाउँमा चाहिँ मध्यम वर्षाको भइरहेको अवस्था चाहिँ छ।
0: कोशी र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा पनि भारी वर्षाको समेत सम्भावना रहेको छ। वर्षा र हिमपातको सम्भावना रहेको क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। साझा खबरमा अब खेल खबर। पाकिस्तानमा आजदेखि शुरू भएको काबा पुरूष फुटबल भलिबल च्याम्पियनशीपमा नेपाल काजाकिस्तानसँग पराजित भएको छ। उद्घाटन खेलमा नेपाल काजाकिस्तानसँग 3-2 सेटमा पराजित भयो। काजाकिस्तानले पहिलो सेट 25-19, दोस्रो सेट 25-21 र पाँचौं सेट 15-9 जित्यो। नेपालले तेस्रो सेट 34-32 र चौथो सेट 25-19 जित्यो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, काजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रृंखला सहभागी छन्। संतोषी रावल।
4: आधुनिक उपचारसँगै आयुर्वेद उपचारप्रति नागरिकको बढ्दो विश्वास।
5: म यो आयुर्वेदमा आउँछु, घुँडा दुखेको पनि आउँछु, पेट दुखे पनि आउँछु, ग्यास्ट्रिक पनि राम्रो हुन्छ, धेरै लामो समयसम्म खायो भने राम्रो हुन्छ, आज खायो भोलि छोडिदिएपछि राम्रो हुँदैन।
4: डडेलधुरामा एक वर्षमै 12,000 भन्दा बढ़ीले लिए सेवा रिपोर्टसँगै सुखी बुढेसकालका लागि आजैदेखि गर्नुपर्ने तयारी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
8: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
9: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
10: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
8: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
10: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
8: हरेक बिहिबार बेलुका 7:30 र भोलिपल्ट बिहान 6:30 अनि पुनः प्रसारण सोही दिन राति 8 सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नारच्याङको लेक गाउँ स्थित स्वारा फाटमा सिंचाई योजना शुरू गरिएको छ। 3,500 मिटर दूरी टाढा रहेको कालो खोलाबाट पाइपलाइन मार्फत पानी ल्याएर फाँटमा सिंचाई सुविधा विस्तार गर्नका लागि लेकगाउँ स्वाराफाट सिंचाई योजना शुरू भएको हो। गण्डकी प्रदेश सरकारको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले सिंचाई योजना अघि बढ़ाउन गत आर्थिक वर्षमा स्रोत सुनिश्चित गरेपछि खानेपानी जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय म्याग्दीले ठेक्का मार्फत योजना कार्यान्वयन थालेको हो। 2,03,86,980 रूपियाँ लागत अनुमान गरिएको सो योजना आगामी आर्थिक वर्ष 2084 जेठ 23 गते भित्र निर्माण सम्पन्न गर्ने गरी 1,85,29,162 रूपियाँमा गत असार 5 गते ठेक्का भएको हो। डडेलधुरामा आयुर्वेदिक उपचारप्रति बिरामीहरूको आकर्षण बढ़ेको छ। बाथ जोर्नी नसा मांसपेशी तथा हड्डी सम्बन्धी समस्याका बिरामीहरू जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचारका लागि पुग्ने क्रम बढ़ेको हो।
12: आर्थिक वर्ष 2082-83 मात्र 12,000 भन्दा बढ़ी सेवाग्राहीले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट सेवा लिएका छन्। अमरगढ़ी नगरपालिका 8 का प्रेमसिंह साकेले लामो समयदेखि नियमित रूपमा आयुर्वेदिक औषधि सेवन गर्दै आएको र त्यसबाट आफ्नो स्वास्थ्यमा उल्लेखनीय सुधार आएको सुनाउनुभयो। आधुनिक उपचार पद्धतिसँगै पछिल्लो समय आयुर्वेदिक उपचारप्रति नागरिकको विश्वास पनि

0: छोडिदिएपछि राम्रो हुँदैन. एक दुईचोटि मैले त्यस्तो गरेर मलाई त्यस्तै भयो. पहिला मैले धेरै लामो समय खाएँ, मेरो कम हुँदै गएछ रोगहरू.
1: नागरिकको आयुर्वेद उपचारप्रतिको विश्वास बढ़दै जाँदा सेवा विस्तारका लागि आवश्यक भवन, उपकरण र जनशक्तिको व्यवस्थापन गर्न केन्द्रको सोच भए पनि पूरा हुन सकेको छैन. केन्द्रका वैद्य निरीक्षक खेमराज पनेरो.
2: ओपीडी सेवा भयो, अर्को सेवा भनेको पञ्चकर्म पूर्वकर्म सेवा, अर्को सेवा भनेको ज्येष्ठ नागरिक रसायन सेवा भन्ने छ भने, अर्को सेवा स्तनपायी सेवा भनेर भर्खरै सुत्केरी भएका आमाहरूलाई हामी दुग्धवर्धक औषधि वितरण गर्छौं, र अर्को महत्वपूर्ण सेवा भनेको योग सेवा, त्यसरी सेवा दिइरहेछौं हामी. आयुर्वेदले सेवा सञ्चालन गर्न नसकेका सेवा भन्न पनि अब हामीले हाम्रो यहाँ पहुँच नभएको भनेको पञ्चकर्मका सेवाहरू, जुन चाहिँ एकदमै आवश्यक जस्तो लाग्छ. अहिलेको वर्तमान जनजीवनमा पञ्चकर्मको सेवा दिनुपर्ने थियो, त्यो सेवा दिन सकिरहेको छैनौं. यो आर्थिक वर्षमा झण्डा झण्डै 13,000 जति सेवाग्राहीले सेवा लिइसक्नु भएको रेकर्ड छ हामीसँग. सेवाग्राहीको प्रतिक्रिया ठिक छ, अझै यो सेवालाई विस्तार गर्न पाए हुन्थ्यो भन्ने जस्तो छ. जस्तो पञ्चकर्मका सेवाहरू बढाउन सके अझै राम्रो हुन्थ्यो.
1: आर्थिक वर्ष 2082/83 केन्द्रबाट अन्तरंग तथा ओपीडी सेवा मार्फत 12,313 जनाले सेवा लिएका छन्. पूर्वकर्म तथा पञ्चकर्म सेवाबाट 3,038, योग सेवाबाट 2,223, स्तनपायी सेवाबाट 1,648 र ज्येष्ठ नागरिक रसायन सेवाबाट 2,328 जनाले सेवा प्राप्त गरेका छन्। सागर ताम्रकार, सीआईएन, आफ्नो एफएम डडेलधुरा.
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. बुढेसकालका चुनौती बढ्दै समयमै तयारी गर्न विज्ञको सुझाव.
4: आफ्नो स्वास्थ्य अहिलेदेखि नै राम्रो बनाउनतर्फ लाग्ने, मलाई चाहेको बेलामा सहयोग गर्ने मान्छे कोही होस्, त्यति बेला मलाई पैसा चाहियो भने पैसा पनि मसँग हुनु पर्यो, यी धेरै कुराहरू जोडिएको हुन्छ.
3: सुखी बुढेसकालको सूत्र के होला, विज्ञसँगको विशेष संवाद सहितको कुराकानी बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
5: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3,300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना. बुकिङको लागि 9800100477. शर्तहरू लागू हुनेछन्. क्लासिक टेक, छोयो कि चल्यो.
6: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम.
7: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो IVR नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ.
6: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम.

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशीको कनेक्शन।
1: सीआईएन को साझा खबर अब नेपाली पात्रोमा पनि।
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि।
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब सुखी बुढेसकालको सूत्र। 2078 सालको जनगणना अनुसार नेपालमा 60 वर्ष वा सो भन्दा माथिका ज्येष्ठ नागरिकको संख्या करिब 30 लाख पुगेको छ र यो अनुपात निरन्तर बढ़दो क्रममा छ। उमेर बढ़दै जाँदा दीर्घ रोग, आर्थिक निर्भरता, एक्लोपन र हेरचाहको अभाव जस्ता समस्या बढ़ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। यस्तो अवस्था आफूले भोग्न नपरोस् भनेर अहिलेदेखि नै युवाले कस्तो तयारी गर्ने? हामीले ज्येष्ठ नागरिक विज्ञ

0: प्राध्यापक डाक्टर होमनाथ पराजुलीसँग कुराकानी गरेका छौं।
1: अब हामी अहिले पछिल्लो समय के भन्छौ भने एजिङ विथ डिग्निटी, सम्मानित वृद्धावस्था भनेर भन्छौ। त्यो भनेको हामी आफैले त्यसको लागि तयारी हुनु पर्यो। कसरी तयारी हुने भन्दा पहिला आफ्नो स्वास्थ्य अहिलेदेखि नै राम्रो बनाउन तर्फ लाग्ने। मानौ म चाहिँ 80 वर्षको अवस्थामा पुगे, 85-90 वर्षमा पुगे भने मेरा कुरा सुनिदिने मान्छेहरू पनि कोही हुन्, मलाई चाहेको बेलामा सहयोग गर्ने मान्छे कोही होस्, त्यति बेला मलाई पैसा चाहियो भने पैसा पनि मसँग हुनु पर्यो। यी धेरै कुराहरू जोडिएको हुन्छ। त्यसको लागि अहिलेदेखि नै आफ्नो बुढ्यौलीको लागि आफैले नै तयारी गर्नु पर्यो।
0: त्यसको लागि तयारी चाहिँ के के गर्नुपर्ने रहेछ? यहाँले थुप्रै अनुसन्धान गर्नुभएको छ।
1: अब यसमा पहिलो आउँछ महत्वपूर्ण पार्ट भनेको स्वास्थ्य हो। सकेसम्म आफ्नो स्वास्थ्यलाई राम्रो बनाउने, कसरी निरोगी हुन सकिन्छ त्यस्तो क्रियाकलापहरू बढी गर्ने, उमेर बढ्दै जाँदा सामाजिक सहभागिता बढाउने, खानपिन पनि त्यही किसिमले ख्याल गरेर मात्र खाने, अनि सकिन्छ जसरी हुन्छ आफ्नो लागि अलिकता पैसा पनि बचाउनु पर्ने रहेछ। कति बेला चाहिन्छ, कति बेला स्वास्थ्य बिग्रिन्छ थाहा हुँदैन। त्यो भएर यी सबै कुराहरू, अनि त्यसपछि आफ्नो एउटा समाज पनि चाहिने रहेछ। कुन समाजमा आफू रमाउने हो, त्यो परिवेशमा आफू घुलमिल हुने वातावरण बनाउनु पर्ने, यस्तै धेरै कुराहरू छन्। ती सबैलाई मिलाएर अगाडि बढ्ने प्रयास चाहिँ गर्नुपर्छ।
0: जस्तो नेपालमा अहिले हेर्दाखेरि सबैभन्दा ठूलो समस्या भनेको चाहिँ बुढ्यौलीपनमा आर्थिक अभावको कुरा। छोरा अथवा परिवारले छोरीले हेर्दैन भनेदेखि जोसँग पैसा छ उसलाई हेर्ने, जोसँग पैसा छैन उसलाई चाहिँ नहेर्ने भन्ने जुन एक किसिमको देखिन्छ नि समाजमा, त्यसलाई चिर्नको लागि पनि आर्थिक सुरक्षा चाहिँ महत्वपूर्ण छ भन्ने कुरा यहाँले पनि भनिसक्नु भइसक्यो। त्यो पैसाको जोहो अथवा जतन चाहिँ कसरी गर्ने त, कसरी सुरक्षित रूपमा राख्ने बुढेसकालको लागि यो चाहिँ चाहिन्छ भनेर?
1: अब यसमा कस्तो छ भन्दा हामी चाहिँ कस्तो समाजमा हुर्केका रहेछौ भने आफ्नो लागि भन्दा पनि आफ्नो सन्तानको भविष्यको बढी चिन्ता गर्ने। पश्चिमी देशहरूमा आफ्नो एउटा समयसम्म चाहिँ सन्तानको चिन्ता गर्छन्, त्यसपछि बाँकी आफ्नो लागि। हामी चाहिँ सन्तान
0: नहुर्किन्जेल
1: भनेको उनीहरूको सर्टेन 18-19 वर्षसम्म अथवा 12 क्लास पास नगरुन्जेलसम्म अलि बढी चाहिँ ध्यान दिएका हुन्छन्। हामी बढी चाहिँ सन्तानकै लागि नै दिन्छौँ र त्यो सन्तानको लागि हामी सोद्धा आफ्नो लागि ख्याल गर्नै बिर्सिन्छौँ। अब बिस्तारै हाम्रो पनि कस्तो भइदियो भने हाम्रा सन्तानहरू बिस्तारै छिटो नै हामीदेखि टाढा हुन थाले। त्यो भइसकेपछि अब चाहिँ हामी आफ्नै लागि फोकस गर्नु पर्यो। आफूसँग भएको जुन सम्पत्ति छ, जग्गा हुन सक्ला, चल अचल जे जति सम्पत्ति छ, यिनै मेरा छोराछोरी हुन् नि, यिनलाई छिट्टै अंशभण्डा लगाइदिउँ, मलाई बुढेसकालमा यिनले हेरिहाल्छन् नि भनेर हतारमा उहाँहरूलाई चाहिँ अंशभण्डा लगाउने काम चाहिँ एउटा चाहिँ गर्नु भएन। त्यो के भन्दा एक प्रकारको एउटा हिडन शक्ति हो, जसले भोलि छोराछोरीले हेरेनन् भने पनि त्यसले चाहिँ अन्य किसिमले सहयोग पाउने चाहिँ त्यसले अवसर पनि दिन्छ। अब अन्य भनेको आफ्नो चाहिँ इन्कम पनि जुन हुन्छ, त्यो इन्कमलाई पनि के गर्नु पर्यो भने कतिपय इन्कमहरू श्रीमान श्रीमती इभन आफ्नो चाहिँ श्रीमान श्रीमतीलाई थाहा नहुने गरेर पनि, चाहे पेवा होस् कि जेसुकै होस्, आफ्नो लागि केही न केही चाहिँ राख्न सक्यो भने अझ राम्रो हुन्छ।
0: तर कतिपय अवस्थामा चाहिँ अंशभण्डा गर्नै पर्ने बाध्यता पनि आइलाग्छ, दिनै पर्ने बाध्यता आइलाग्छ भनेर पनि दिनुहुन्छ नि त, त्यस्तो अवस्थामा चाहिँ के गर्ने?
1: अब त्यो चाहिँ अलिकति हाम्रो सामाजिक उसले त्यो चाहिँ निम्ताइदिएको छ। मै भने थुप्रै देखिएको छ, तपाईँहरूलाई बुढेसकालमा हेर्ने हामी नै हो नि, किन तिर गर्नु भएको छ, यो नगर्नु भन्ने किसिमले एउटा इमोसनल ब्ल्याकमेलिङ थुप्रै त्यो गरेको पाइन्छ। नाम मेरो नाममा के अरे घर छ, घर मेरो नाममा चाहिँ ट्रान्सफर गरिदिनुहोस्, त्यो भयो भने मलाई लोन निकाल्न सजिलो हुन्छ भन्ने किसिमले पनि गरिएको हुन्छ। तर सकेसम्म त्यो गर्दाखेरि भोलि आफूसँग जुन भएको सम्पत्ति गुमिसकेपछि भोलि बच्चा बच्चीले त्यही रूपमा हेर्छन् भन्ने चाहिँ निश्चित चाहिँ छैन। त्यसकारण त्यो भएको प्रोपर्टीलाई सकभर हतार गर्नु भएन, उहाँहरूलाई भोलि तिमीहरूको नै हो, अहिले चाहिँ एरियामा चाहिँ तिमीहरूलाई आश नगर, पछि चाहिँ तिमीहरूकै त हो नि भन्ने किसिमले आफ्ना बच्चाहरूलाई रिसाउनु पनि भएन, सम्झाइ बुझाइ गर्ने प्रयास चाहिँ गर्नुपर्छ।
0: अर्को भनेको चाहिँ एउटा चाहिँ पैतृक सम्पत्ति आफैसँग राख्ने भन्ने कुरा भयो होइन, अर्को चाहिँ कसरी आर्थिक रूपमा चाहिँ सुरक्षित हुन सकिन्छ, अरू केही उपायहरू छन्?
1: यसमा कतिपय बढ्दो उमेर अनुसार पनि विभिन्न किसिमका सक्रिय कामहरू गरिरहेका उदाहरणहरू पनि छन्। जस्तै नेपालमै पनि एकदमै तल्लो लेभलमा भएकाहरू उहाँहरूले अलिकति केही समूहबाट पैसा लिएर त्योबाट चाहिँ आय आर्जनको कामहरू गरेका उदाहरणहरू पनि नेपालमा छन्। जस्तो कि केही समय पहिले हेल्प एज इन्टरनेसनलले नेपालमा यो आर्थिक क्रियाकलापमा सहभागी बनाउने भन्ने किसिमले ज्येष्ठ नागरिकहरूको समूह बनायो, त्यो समूह बनाएर उहाँहरूलाई महिनाको सर्टेन पैसा 100 रुपियाँ 200 रुपियाँ भनेर त्योमा केही पैसा उसले सिड मनीको रूपमा राखिदियो, उहाँहरूले आफूले पनि उठाउने, जसलाई आवश्यकता छ त्यो व्यक्तिले त्यो पैसा प्रयोग गर्ने, 2-3 महिना मिनिमम इन्ट्रेस्ट पनि तिर्ने, अनि त्योबाट चाहिँ कुनै सामान किन्ने, कहीँ मेला लागेको छ भने लर हाट बजारमा बिक्री गर्ने, अनि त्यो गरेर पनि अलिअलि केही चाहिँ तल्लो लेभलका ज्येष्ठ नागरिकहरूलाई अलिकता राम्रो राहत भएको त्यो उदाहरणहरू पनि नेपालभित्रै पनि छन्।
2: आन्दोलनरत शैक्षिक परामर्श व्यवसायलाई वार्तामा आउन सरकारले आह्वान गरेको छ। सरकारले मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लेखत अवैध घोषणा गरेको छ भने पीड़ितलाई राहत दिने घोषणा गरेको छ। पोखरा र गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा शुल्क छूट गरिएको छ। औषधि ढुवानीमा सवारी साधनको अभाव देखिएपछि तत्काल व्यवस्था गर्न मन्त्री यादवले निर्देशन दिनुभएको छ। एमाले समर्थन फिर्ता लिएपछि बागमती सरकार अल्पमतमा परेको छ। म्याग्दीको अन्नपूर्ण क्षेत्रमा योजना शुरू भएको छ। आजदेखि मौसममा सुधार भए पनि केही क्षेत्रमा अझै भारी वर्षाको सम्भावना रहेको छ। 11 जिल्लामा फैलिएको बर्ड फ्लू नियन्त्रण उन्मुख रहेको पशु सेवा विभागले जनाएको छ। र कावा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल काजकिस्तानसँग पराजित भएको छ भने 23 संस्करण स्पोर्ट्स अवार्ड भदौ 3 साता काठमाण्डुमा हुने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि साउन 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लिखत अवैध घोषणा। यो वर्ष लोकसेवाको परीक्षा नलिने सरकारी निर्णयको विरोधमा युवाहरू सड़कमा।
0: बीपीको स्मृति दिवसका दिन कंग्रेसको संस्थापन र इतर पक्षको बेग्ला बेग्लै कार्यक्रम। लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा पुगेको पूर्व राष्ट्रपति यादवको टिप्पणी।
1: आज राति चार प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना। जग्गा भएर पनि होल्डिङ सेन्टरमा बसेकालाई गृह जिल्लामा जान सरकारको निर्देशन।
0: नीट प्रश्न पत्र चुहावट प्रकरणले भारतभर आन्दोलन चर्कियो। सरकारसँग सहमति भए अनसन अन्त्य गर्न सोनम तयार।
1: र एक महिने प्रशिक्षणका लागि नेपाली पुरूष कबड्डी टोली भोलि भारत जाँदै। काबा मेन्स भलिबलको पहिलो खेलमा नेपाल कजाकिस्तानसँग पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-7624 वा himalayswater.com.np लग इन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारले मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लिखत आजकै मितिदेखि अवैध घोषणा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले मिटर ब्याज पीड़ितसँग भएको सम्झौता अनुसार मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लिखतहरू आजकै मितिदेखि अवैध भएको घोषणा गर्ने निर्णय गरेको हो। यो सँगै सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
4: मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधि बीच मिति 2083-4-1 भएको सम्झौता अनुमोदन गर्ने सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने आर्थिक ऐन 2083-18 उपदफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने।
0: मन्त्री परिषद बैठकले मुगुको सोरू गाउँपालिका 1 गणेश नेपालीको मृत्यु प्रकरणको सत्य तथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको समय जगतमा 3 सदस्यीय न्यायिक समिति गठन गर्ने निर्णय पनि गरेको छ। यस्तै बैठकले श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारी, विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुल्सीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय गरेको छ। यस्तै बैठकले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उड़ानका लागि पार्किङ, ल्याण्डिङ तथा नेभिगेशन शुल्क पूर्ण रूपमा छूट दिने निर्णय पनि गरेको मन्त्री पोखरेलले बताउनुभयो।
4: गुठी संस्थानको प्रशासक पदमा श्री शैलेन्द्र राजकुवरलाई नियुक्ति गर्ने, 2085 साल भदौ मसान्तसम्मको लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्याण्डिङ तथा नेभिगेशन शुल्क पूर्ण रूपमा छुट दिन र ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छुट दिन स्वीकृति गर्ने।
1: सरकारले चालू आर्थिक वर्षका लागि लोकसेवा आयोग मार्फत हुने नयाँ स्थायी कर्मचारी नियुक्ति प्रक्रिया रोक्ने निर्णय गरेपछि लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरूमा अन्यलता र निराशा देखिएको छ। यही साउन 4 गते मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको सचिव स्तरीय बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको पूर्व स्वीकृति बिना नयाँ स्थायी पदपूर्तिको माग आयोगमा नपठाउने निर्णय गरेको थियो। सरकारको पछिल्लो निर्णयले वर्षौंदेखिको लोकसेवा तयारी गरिरहेको मेहनत खेर गएको विद्यार्थीले गुनासो पोखेका छन्। निर्णयले लोकसेवा आयोगको नियमित विज्ञापन र पदपूर्ति प्रक्रिया नै प्रभावित हुने भन्दै तयारीमा जुटेका परीक्षार्थीहरूले आज काठमाडौँको माइतीगर मण्डलामा विरोध जनाएका थिए। लोकसेवाको कार्यतालिका अनुसार विज्ञापन र परीक्षा सञ्चालन गर्नुपर्ने उनीहरूको माग छ। सरकारले भने हालै संख्या घटाएर 18 कायम गरेपछि दरबन्दी र संगठन संरचना पुनरावलोकन भइरहेको जनाएको छ। संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम अन्तिम चरणमा पुगेकाले केही कार्यालयहरूमा कर्मचारीहरू दरबन्दी भन्दा बढ़ी फाजिल हुन पुगेका सरकारले जनाएको छ। फाजिल कर्मचारी व्यवस्थापन गरिसकेपछि पनि पद रिक्त रहेमा वा नयाँ दरबन्दी सिर्जना भएमा नियमित प्रक्रियाबाट लोकसेवा आयोगमा माग पठाइने प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अड्याले बताउनुभयो।
4: फाजिलमा परेका कर्मचारीहरूको दरबन्दीलाई अलिकति मिलान गर्नु पर्दा लागि सबभन्दा पहिला चाहिँ यो जहाँ जहाँ खाली छन् खाली हुँदै जान्छन् ती खाली हुँदै गएको ठाउँमा चाहिँ फाजिलमा परेका मान्छेहरूबाट कर्मचारीबाट यसलाई उपयोग गर्दै जाने त्यहाँ प्रयोग गर्दै जाने अनि त्योपछि यदि फाजिलमा परेका कर्मचारीको संख्या भन्दा बढी रिक्त पद रह्यो भने तिनीहरूलाई त्यो चिजलाई चाहिँ अब लोकसेवा आयोगमा कर्मश गर्दै जाने अनि त्यो सँगसँगै अब यदि भनौँ न नयाँ दरबन्दी क्रिएट पनि हुन्छ ओएनएमले सबै दरबन्दी खारेज लिने घटाउने मात्रै काम पनि गर्दैन नयाँ स्वीकृत भएका दरबन्दीमा पनि रिक्त भएको अवस्थामा ती पदहरूलाई पनि खोल्दै जाने हो। त्यो भन्नुको अर्थ के हो भने सरकारले अहिले अब यो सालको लोकसेवा आयोग बन्दै गर्ने भनेर भनेको चाहिँ होइन त्यसो गर्न पनि होइन तर अब फाजिलमा परेका कर्मचारीको व्यवस्थापन पनि गर्ने र सँगसँगै जति कर्मचारी रहन्छन् त्यही अनुसार चाहिँ लोकसेवा आयोगमा पनि माग गर्दै जाने भन्ने
1: तत्कालका लागि विभिन्न पदमा माग हुने संख्यामा केही थपघट वा कमी हुन सक्ने भए पनि विज्ञापन नै बन्द नहुने उहाँले बताउनुभयो।
4: विद्यार्थीहरूले विरोध त गर्न जरुरी छ जस्तो लाग्दैन मलाई किनभने यो हामीले बन्दै गर्ने अब लोकसेवाकै नखोल्ने भनेको चाहिँ होइन दरबन्दी भन्दा बढीमा रहेका कर्मचारीहरू त फाजिलमा परिसकेपछि आफै सरकारले यो दरबन्दीलाई अलिकति सानो बनाउने संगठनलाई सानो बनाउने दरबन्दी संख्या चाहिँ घटाउने खर्च घटाउने त्यो अभियान अन्तर्गतकै यो काम हो। त्यसले गर्दाखेरि अब अलि संख्याको हिसाबले जो अलि धेरै संख्यामा लोकसेवा आयोगमा खोल्ने गर्थ्यो कुनै कुनै पदमा कम हुन सक्छ भन्ने मात्र हो।
1: स्थायी पदपूर्ति रोकिँदा राज्यको प्रशासनिक क्षमता र सार्वजनिक सेवा प्रवाहमा कस्तो असर पर्ला भनेर हामीले पूर्व प्रशासक खेमराज रेग्मीलाई सोधेका छौं।
5: तिनीहरूले चाहिँ अब यो अहिले अलिकति पुरा 1 लाखलाई चाहिँ फ्याँक्ने भनेका छन् होइन कैयौं दरबन्दी कटौती गर्ने भनेका छन् हुन्छ अहिलेसम्म चाहिँ अब कानून नबनिसकेका हुनाले अब यो प्रस्ताव मात्रै हो त्यो कानून बनिसकेका छैन किनभने संसदबाट पास हुनुपर्ने हुन्छ त्यो त केही समय लाग्ला तर चाहिँ त्यो कारणले चाहिँ रोकिएको छ। रोक्नु भनेको वास्तवमा एउटा चाहिँ नयाँ इमर्जिङ चाहिँ प्रतिभाहरूलाई रोक्नु भयो यो रोक्न मिल्दैन वास्तवमा चाहिँ तिनीहरू चाहिँ त्यो फ्लो भन्छ नि यो चाहिँ हालि प्रशासनमा आउने योग्य व्यक्तिहरूको फ्लोलाई चाहिँ रोक्नु चाहिँ यो मुलुकको विरुद्धको चाहिँ काम हो यो गलत हुन्छ।
1: यसरी पदपूर्ति रोकिँदा राज्यको प्रशासनिक क्षमता र सार्वजनिक सेवा प्रभावमा चाहिँ कस्तो असर पर्ला
5: होइन यो चाहिँ जेनेरेसन हेर्नुहोस् मानव 2 वर्षलाई चाहिँ रोकिदियो भने 2 वर्षसम्म चाहिँ अब ग्रेजुएसन गर्ने जुन चाहिँ व्यक्तिहरू छ त्यो 2 वर्षपछि जान दिने होइन लोकसेवा आएको भने त उनीहरूले चाहिँ त्यो गुमाइसकेका हुन्छन् त्यो चाहिँ मुलुक छोडेर हिँड्न सक्ने पनि हुन्छन् एक त हाम्रो ब्रेन ड्रेन भनेर चाहिँ भनिराखेका अवस्था छ यस्तोमा त यो त झन् तिमीहरू चाहिएन राम्रो मान्छे भन्ने जस्तो कुरो हुन्छ यो गलत हो यो।
1: चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले सरकारले आफ्ना मागहरू व्यवस्था गरेको भन्दै भोलिदेखि अनसन शुरू गर्ने घोषणा गर्नुभएको छ। दार्चुलाबाट आज विज्ञप्ति जारी गर्दै उहाँले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रलाई निजी स्वार्थको कब्जामा पुर्याउने प्रयास भइरहेको आरोप लगाउनुभयो।
0: पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले लोकतन्त्रको मर्म नबुझ्ने व्यक्तिहरू अहिलेको शासन सत्तामा रहेको टिप्पणी गर्नुभएको छ। आज काठमाडौँमा चक्रप्रसाद बास्तोला बौद्धिक र विद्रोह नामक पुस्तक विमोचन समारोहमा उहाँले अर्थमन्त्री स्वर्णिम वाग्लेले संहिता नराख्ने भनेर बोलेको उल्लेख गर्दै देशलाई पछाडि धकेल्ने अभिव्यक्ति भएको टिप्पणी गर्नुभयो। अन्तर्राष्ट्रिय निकायमा काम गरेको र देशको आर्थिक सामाजिक रूपान्तरण गर्ने अपेक्षा गरिएका विद्वान व्यक्तिबाटै यस्तो अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण हो पूर्व राष्ट्रपति यादवले भन्नुभयो।
6: लोकतन्त्रको मर्म नबुझेको मानिसहरू छ कि अर्थमन्त्रीले भन्छ अब संहिता खत्तम गर भनेर भन्छ जसले बुझ्या छ तपाईँले कि यो देशमा तपाईँको के भन्छ फेरि हामीले पेन्डोरा बक्स खोलेर तपाईँको के भन्छ फेरि रडाकोमा गएर देशलाई बर्बाद गर्ने कुरा चाहिँ भइरहेको छ भन्नु जसलाई कि विद्वान भन्छौँ हामी पनि भन्छौँ कि विद्वान मान्छे छ युएनपिएनमा काम गरेछ बडा सिकेर आएको होला भनेर पाराडाइम सिफ्ट गर्छ देशलाई सोधै तपाईँको कहाँबाट कहाँ लग्छ तर त्यसको हालत त त्यो छ।
1: प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 44 स्मृति दिवसका दिन नेपाली कांग्रेसको संस्थापन र इतर पक्षले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन्। विशेष महाधिवेशनबाट चुनिएको पार्टीको संस्थापन पक्षले ग्रीन रन लगायतका कार्यक्रम गरेको छ भने संस्थापन इतर पक्षले प्रज्ञा भवनमा भेला गरेको छ। बिहान यूएन पार्क ललितपुरबाट 5 किलोमिटर दौड़ेर जावला खेलको फाल्चा पुग्नुभएका सभापति गगन कुमार थापाले बीपी कोइरालाको विचारसँग जलवायु परिवर्तनको एजेण्डालाई जोड्नु भएको थियो। त्यसक्रममा उहाँले पार्टीको आन्तरिक विवादबारे नबोली सरकार र प्रतिपक्षको भूमिकाबारे चर्चा गर्नुभएको थियो।
7: आज बिहान हामी सबैजना सँगसँगै दौड्यौं, म पनि 5 किलोमिटर एकछिन पनि विराम नगरिकन दौडेँ। अनि मसँगै दौड़दै गरेको एकजना साथीले भन्नुभयो, दाइले पनि दौडिँदै गर्दाखेरि ब्रेक नलाई दौड्नु पऱ्यो। अनि सँगै हिँडेको अर्को साथीले के भन्नुभयो भने कुरा एकदम मिलेको छ दाइ, गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौड़मा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने भनेर भन्नुभयो। ठिकै छ, यसपालि एक थियो भन्नु।
1: तर बीपीकै स्मृति दिवसका अवसरमा कमलादीमा छुट्टै भेलाको आयोजना गरेका इतर समूहका नेताहरूले भने पार्टी विभाजनको स्पष्ट संकेत गरेका छन्। नेता प्रकाश मान सिंहले हालसम्म एकताका लागि प्रयास गरे पनि नभएकाले अब यही साउन 29 गते राष्ट्रिय भेलाको आयोजना गरिएको बताउनुभयो। 7 प्रदेशमा भेला सम्पन्न गरिसकेको इतर पक्षको राष्ट्रिय भेला काठमाडौँमा हुने उहाँले जानकारी दिनुभयो।
8: यो विशेष महाधिवेशनवालाहरूले चाहिँ पार्टीले चाहिँ कब्जा गरिसकेपछि 7 प्रदेशमा भेला गर्ने, भेला गरिसकेपछि राष्ट्रिय भेला गरेर अनि आफ्नो बाटो चाहिँ लिने भन्ने कुरा चाहिँ भएको कारणले गर्दाखेरि अब हामीहरूले चाहिँ 29 गतेको दिनमा काठमाडौँमै यो चाहिँ के हो भन्दाखेरि हाम्रो राष्ट्रिय भेला हुन्छ र चाहिँ त्यसको चाहिँ भेन्यु र टाइमिङ सब चाहिँ सेड्युल चाहिँ पछि तपाईँहरूलाई जानकारी आइहाल्छ।
1: पूर्व सभापति शेरबहादुर देउवा स्वदेश फर्किने मौका छोपेर साउनभित्रै राष्ट्रिय भेला बोलाउने यो पक्षको तयारी छ। त्यसक्रममा पूर्व कार्यवाहकका सभापति पूर्णबहादुर खड्काले पार्टीको 15 महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू हुँदा पद खोजेको भनेर बदनाम गराउन खोजिएको आरोप लगाउनुभयो। थापा पुस्तालाई अस्वीकार गर्दै आउनुभएका देउवा समूहका कमाण्डर खड्काले युवालाई अघि सारेर नेतृत्व दिन तयार रहेको वाचा गरेर आश्वस्त पार्ने प्रयास गर्नुभएको छ।
9: हामीले तपाईँहरू विशेष महाधिवेशन कार्यक्रम मान्यौं, हामीलाई जोड्नुहोस्, हामी जोडिन्छौ, सानेपामा सबैलाई राख्नुहोस् भन्ने कुरा यो पद मागे हो, पदको लागि बार्गेनिङ गरे हो। हामी यो पद निवर्तमान कार्यवाहीदेखि उपसभापति, महामन्त्री, नेता सारा पदै पदका भारी छ। हामीलाई कुनै कसैलाई पनि पदको आकांक्षा छैन र हामी सबै अग्रपंक्तिका नेताहरू हामी कोही पनि निष्क्रिय बस्नेवाला छैन, कोहीलाई भ्रम नहोस्। हामी युवाहरू अगाडि सारेर हामी आजभन्दा सक्रिय भएर युवाहरूको रक्षा कवच भएर तपाईँहरू युवा रुक्नुहोस्।
1: बीपी पुत्र डाक्टर शशांक कोइरालाले पार्टीभित्रको असमझदारी, अविश्वास र समूहगत प्रतिस्पर्धा समयमै समाधान गर्न नसके कांग्रेस विभाजनको अवस्थामा पुग्न सक्ने चेतावनी दिनुभएको छ। पछिल्लो समूह देउवा समूहतिरै ढल्किनुभएका कोइरालाले पार्टी विभाजन भए त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी गगन थापा सहित पार्टीको वर्तमान नेतृत्वले लिनुपर्ने बताउनुभयो।
10: पार्टीभित्र देखिएका असन्तुष्टि, मतभेद र विवादहरूलाई समयमै सम्बोधित गरी संगठनलाई थप सुदृढ गतिशील र स्थापित बनाउने प्रमुख जिम्मेवारी वर्तमान नेतृत्वमा माथि रहेको यथार्थलाई पनि म स्मरण गराउन चाहन्छु। नेतृत्व सबै नेता कार्यकर्ताको स्वाभिमानलाई सम्मान गर्दै संवाद, सहमति र सहकारीको वातावरण निर्माण गर्न सके मात्र कांग्रेस वास्तव रूपमा एकताबद्ध हुन्छ। अन्यथा पार्टी एकतामा क्षति तथा पार्टी विभाजनको अवस्थामा पुग्यो भने यसको राजनीतिक तथा नैतिक जिम्मेवारी नेतृत्वले नै लिनुपर्छ।
1: बुबा बीपीले लामो निर्वाचनपछि राष्ट्रहितलाई सर्वोच्च स्थानमा राखेर राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केको स्मरण गर्दै शशांकले यी चुनौतीहरूको सामना गर्ने सामर्थ्य आजको कांग्रेसले पनि राख्न सक्नुपर्ने भनाई राख्नुभयो। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको 2039 साउन 6 गते निधन भएको थियो। उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। कोइरालाको जन्म 1971 भदौ 24 गते भएको हो। विक्रमसम्वत 2015 संसदीय निर्वाचनपछि 2016 जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो।
0: नेपाल परिवेशमा गाउँपालिकाकी पूर्व उपाध्यक्ष सहित 10 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर लगायतका थप समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।
11: गुणस्तरीय प्लम्बिङको पर्वको नाम मार्बल।
12: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
11: सुरक्षा घरको साथ जीवन।

0: ढुक होइन, ढुक्क हौ, प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले शाहको नाममा जारी भएको पक्राउ पूर्जी तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएको हो। कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कुटपिटको आरोपमा कपिलवस्तु अदालतले शाहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। शाह कपिलवस्तु क्षेत्र नम्बर 3 निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्।
3: कालीकोटको पलाता गाउँपालिकाकी पूर्व उपाध्यक्ष 10 विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियारले पलाता गाउँपालिकामा सड़क निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन उपाध्यक्ष दाना न्यौपाने र वड़ा नम्बर 9 अध्यक्ष टक्क बहादुर बम, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, लेखा अधिकृत खिमलाल पुन, सहायक लेखापाल मुनि प्रसाद प्याकुरेल, सब इन्जिनियर विनोद कुमार बम र नन्दबहादुर सिंह, उपभोक्ता समितिका अध्यक्ष कुम्भबहादुर बम, कोषाध्यक्ष सुलक्षणा बम र सचिव कमल बहादुर बम विरूद्ध मुद्दा दायर गरेको हो। अख्तियारले 8,08,680 रूपियाँ 57 पैसा बिगो असुल पर गर्न र कानून बमोजिम सजायको मागसहित मुद्दा दायर गरेको विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभयो। सूचना अधिकारी हितानका अनुसार आर्थिक वर्ष 2075-76 बेलके ढुंगा लेखनवाडा उडा कार्यालय दुर्सी पागोटी सड़क निर्माणका लागि विनियोजित बजेटमा अनियमितता भएको भन्दै अख्तियारले आरोप पत्र दायर गरेको हो।
4: सरकारले हस्तकला क्षेत्रका समस्या समाधानका लागि हस्तकला विकास बोर्ड स्थापना गर्ने भएको छ। प्रधानमन्त्री बालिन्द्र शाहले आज नेपाल हस्तकला महासंघका पदाधिकारीसँग गरेको छलफलमा सरकार र निजी क्षेत्रको समन्वयमा बोर्ड गठन गर्ने प्रक्रियालाई अगाडि बढ़ाउने सहमति भएको हो। प्रधानमन्त्रीसँगको भेटपछि संचारकर्मीसँग कुरा गर्दै महासंघका अध्यक्ष रविन्द्र साक्यले हस्तकला क्षेत्रका समस्या समाधानका लागि सरकार र निजी क्षेत्रको समन्वयमा हस्तकला विकास बोर्ड स्थापना गर्ने अवधारणामा सहमति जुटेको जानकारी दिनुभयो। यसले हस्तकला क्षेत्रका चुनौतीहरूको समग्र मूल्यांकन गर्दै समाधानका लागि नीतिगत पहल गर्ने उहाँको भनाई छ। उहाँका अनुसार प्रधानमन्त्री शाहले हस्तकला क्षेत्रलाई प्राथमिकतामा राखेर नीतिगत सुधार र संस्थागत संरचना निर्माणतर्फ अग्रसर हुने प्रतिबद्धता जनाउनु भएको छ।
5: अब सुन्नलाई त सबैले सुनेको अवस्था छ, तर त्यसलाई कार्यान्वयन पक्षमा तदारुकता देखाएको हामीले महसुस गरियौं। तर आज उहाँको एउटा पर्सनल रूपमा इन्ट्रेस्ट अथवा देश विकासमा लानुपर्छ, देशलाई परिवर्तन ल्याउनुपर्छ भन्ने एउटा भावना अनुरूप अन द स्पटै उहाँले सम्बन्धित निकायलाई चाहिँ के गर्नु सकिन्छ गरिहाल्नु भन्ने जुन निर्देशन दिन सक्नु भनेको एउटा साँच्चै नै हामीले परिवर्तनमा जान्छौं, परिवर्तन जानुपर्छ भन्ने एउटा सन्देश जस्तो मलाई फिल भएको छ।
3: सरकारले काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई गृह जिल्ला जान भनेको छ। भूमि समस्या समाधान समितिले आज सूचना जारी गरी होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई आफ्नो गृह जिल्लामा सम्पर्क गर्न भनेको हो। पहिलो चरणमा सरकारले 29 सुकुम्बासीको नाम सार्वजनिक गरेको छ। काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका उनीहरूको नाममा कतै पनि जग्गा नदेखिएको उल्लेख छ। अरू जग्गा भएकाहरूलाई भने आफ्नो घरमा जान भनिएको हो।
4: हाल देशका बागमती, कोसी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। यो क्रम राति पनि जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पछिल्लो एक घण्टाको विवरण अनुसार लमजुङ आसपास बढ़ी वर्षा मापन गरिएको छ। जिल्लाको भुजुङमा पछिल्लो एक घण्टामै 42.6 मिलिमिटर वर्षा भएको छ। यस्तै आज दिउँसो दैलेखको गुवाहाटी स्टेशनमा 73 मिलिमिटर वर्षा भारी वर्षा मापन भएको मौसमविद डेभिड ढकालले बताउनुभयो। आज राति देशका कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद ढकालले बताउनुभयो।
6: कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा चाहिँ मध्यमको वर्षा सम्भावना देखिएको छ भने बागमती र गण्डकी प्रदेशको पहाड़ी र तराई भूभागका केही स्थानमा साथै मधेस प्रदेश तथा कर्णाली प्रदेशको पहाड़ी भूभाग लुम्बिनी र सुरजको पहाडी र तराई भुवाका थोरै स्थानमा चाहिँ मध्यमसम्मको वर्षाको समय देखिएको छ। कोशी बागमती गण्डकी र कर्णालीको पहाडी र हिमाली भुवाको एक दुई स्थानमा चाहिँ भारी वर्षाको समेत सम्भावना देखिएको छ।
3: प्रतिपक्षी दलहरूले भने राष्ट्रिय सभामा जरूरी सार्वजनिक महत्वको ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका छन्। मनसून जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउन कंग्रेसको राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तको प्रस्तावमा उक्त प्रस्ताव दर्ता गरिएको हो। प्रस्तावमा मनसून सक्रिय भएसँगै देशभर बाढ़ी पहिरो डुबान चट्याङ र हिमपात विस्फोटको जोखिम बढ़िरहेको उल्लेख गर्दै सरकारको पूर्व तयारी प्राप्त नभएको भन्दै गृहमन्त्रीसँग जवाब मागिएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को डेसो खुशीको कनेक्शन।
1: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। थाहा खबर .com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। थाहा खबर .com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब थाहा खबर .com मा।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। श्रम तथा व्यवसाय चण्ड सुरक्षा विभागले श्रमिक तथा पीड़ितले दिएका उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन जारी गरेको छ। विभागले आफ्ना मार्फतका सबै श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।
3: बर्ड फ्लूको प्रभावका कारण उत्पादन घटेसँगै अण्डाको मूल्य बढ़ेको छ। उत्पादन घट्नुका साथै माग बढ़ेपछि मूल्य बढ़न थालेको नेपाल एयर्स कुखुरा पालक संघले जनाएको छ। संघका अनुसार आजबाट लागू हुने गरी ठूलो अण्डा प्रति क्यारेट 450-500 पुगेको छ। मध्यम अण्डा 420-470 पुगेको छ। सानो अण्डा 415 रूपियाँ पुगेको छ। सबैमा प्रति क्यारेट 50 रूपियाँ बढ़ेको हो।
4: नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ। त्यससँगै नेप्से परिसूचक 13.95 अंकले घटेर 2712 बिन्दुमा पुगेको छ। आज विभिन्न कम्पनीका 1,13,62,465 किता शेयर 5,18,74,67,00,000 रूपियाँमा खरिद बिक्री भएको छ। आज 77 कम्पनीको शेयर मूल्य बढ़दा 193 कम्पनीको शेयर मूल्य घटे भने 7 कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भारतमा चिकित्सा शिक्षा अध्ययनको प्रवेश परीक्षा नीटको प्रश्नपत्र चुहावट तथा परीक्षामा भएको भनिएको अनियमितता विरूद्ध देशभर प्रदर्शन चर्किएको छ। दिल्ली, पटना र चेन्नई लगायत विभिन्न शहरमा विद्यार्थी तथा विद्यार्थी संगठनहरूले विरोध गरेका छन्। दिल्लीको जन्तर मन्तरमा प्रदर्शन गरिरहेका विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेपछि आन्दोलन उग्र भएको छ। प्रदर्शनका कारण सुरक्षा व्यवस्था कड़ा पारिँदा जनपथसहित दिल्ली मेट्रोका 16 स्टेशन अस्थायी रूपमा बन्द गरिएका छन्। यसबाट यात्रुहरू प्रभावित भएका छन् भने जनपथ मेट्रो स्टेशन बाहिर यात्रुहरूले पनि सेवावरूद्ध भएको भन्दै विरोध जनाएका छन्। उता पटनामा अखिल भारतीय विद्यार्थी संघ एआईएसए को नेतृत्वमा विद्यार्थीले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै लोकभवनतर्फ जुलुस निकालेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले लाठीचार्ज समेत गरेको भारतीय संचार माध्यमले जनाएका छन्। यस्तै चेन्नईमा विद्यार्थी संगठन एसएफआई र डीवाईएफआईले प्रश्नपत्र चुहावट विरूद्ध प्रदर्शन गर्ने तयारी गरेको थियो। प्रदर्शन शुरू हुनु अघि नै प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लियो। यसैबीच सामाजिक अभियन्ता सुनम वाङचुकले सरकारसँग आफ्ना मागबारे सकारात्मक पहल भए पनि अनसन अन्त्य गर्न तयार रहेको बताउनु भएको छ। वाङचुकले आफ्ना मागहरू औपचारिक रूपमा सम्बोधन भए अनसन अन्त्य गर्ने संकेत गर्नुभएको भारतीय संचार माध्यमहरूले जनाएका छन्।
4: नेपाल परिवेशमा अब खेल समाचार। जापानमा हुने 20 एसियाली खेलकुदको तयारी स्वरूप नेपाली पुरूष कबड्डी टोली प्रशिक्षणका लागि भोलि भारतको हरियाणा जाने भएको छ। टोलीले हरियाणा स्थित संजीव नरवाल एकाडेमीमा एक महिना प्रशिक्षण गर्नेछ। भारतमा प्रशिक्षण पूरा गरेपछि टोली थप तयारीका लागि थाइल्याण्ड जानेछ। त्यसपछि टोली प्रशिक्षण स्थलबाटै असोज 3 18 गतेसम्म जापानमा आयोजना हुने 20 एसियाली खेलकुदमा सहभागी हुनेछ। नेपाली पुरूष कबड्डी टोलीको एसियाली खेलकुदमा यो 5 सहभागिता हुनेछ। भारत जान लागेको पुरूष टोलीले राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष विशाल श्रेष्ठ र कबड्डी संघकी अध्यक्ष तुलसी थापाले आज एक कार्यक्रमका बीच विदाई गरेका छन्।
3: र काबा मेन्स भलिबल च्याम्पियनशीप 2026 पहिलो खेलमा नेपाल पराजित भएको छ। पाकिस्तानको इस्लामाबादमा आज भएको खेलमा नेपालले कजाकिस्तानसँग 3-2 को सेटमा पराजय भोग्यो। शुरूआती दुई सेट गुमाए पनि नेपाल खेलमा फर्किएको थियो। तेस्रो र चौथो खेलमा जित निकाले पनि नेपाल ढिड्याक पाँचौं सेटमा पछि पर्यो। पहिलो सेट 19-25, दोस्रो सेट 21-25 गुमाएको नेपालले तेस्रो खेल 34-32 र 25-19 जितेर बराबरीमा ल्याएको थियो, तर पाँचौं खेलमा नेपाल 9-15 पछि पर्यो। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लिखत अवैध घोषणा। यो वर्ष लोकसेवाको परीक्षा नलिने सरकारी निर्णयको विरोधमा युवाहरू सड़कमा।
3: बीपीको स्मृति दिवसका दिन कंग्रेसको संस्थापन र इतर पक्षको बेग्ला बेग्लै कार्यक्रम। लोकतन्त्रको मर्म नबुझ्नेहरू, शासन सत्तामा पुगेको पूर्व राष्ट्रपति यादवको टिप्पणी।
4: आज राति चार प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना। जग्गा भएर पनि होल्डिङ सेन्टरमा बसेकालाई गृह जिल्लामा जान सरकारको निर्देशन।
3: नीट प्रश्नपत्र चुहावट प्रकरणले भारतभर आन्दोलन चर्कियो। सरकारसँग सहमति भए अनसन अन्त्य गर्न सुनाम वाङचुक तयार।
4: र एक महिने प्रशिक्षणका लागि नेपाली पुरूष कबड्डी टोली भोलि भारत जाँदै काभामेन्स भलिबलको पहिलो खेलमा नेपाल कजाकस्तानसँग पराजित।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
5: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर, काठमाडौँ।

0: थियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठिक 9 बज्यो।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी गर्न सक्छौ,
0: गर्न सक्छौ।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समसाथमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 5 बज्यो।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसदको आजको अंकमा हामीसँग कुराकानीका लागि नेपाली कांग्रेसका सांसद मनमाया विक हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मान्यजी।
1: धन्यवाद।
0: संसदमा निरन्तर सहभागिता, त्यही अनुसारको छलफलमा पनि यहाँले भाग लिइराख्नु भएको छ, कस्तो छ अनुभव?
1: कोरोना र जेनजी मुभमेन्टदेखि मान्छेहरूमा बढी वितृष्णा, निराशा, युवा वर्गको खास गरेर छ, त्यस्ता खालका समस्याहरू देखिराखेको छ। राज्यले संवेदनशील भएर अगाडि बढ्नुपर्ने अवस्था सृजना भयो।
0: संसदमा यसको क्रिया प्रतिक्रियाहरू पनि निरन्तर आइरहेका छ। तपाईँले आफ्नो तर्फबाट कतिको कुरा उठाए जस्तो लाग्छ, अथवा अझै धेरै कुरा बाँकी छ भन्ने लाग्छ?
1: गर्न त धेरै कुरा बाँकी छ। हामीले प्रतिपक्षको भूमिका चाहिँ रचनात्मक तरिकाबाट निर्वाह गरिरहेका छौँ। खबरदारी गर्ने कुरामा हामीले कुनै कन्जुसै गरेका छैनौँ, जनताको पक्षमा उभिएका छौँ।
0: त्यसमा बोलेर अथवा पार्टीले लिएको विचार सिद्धान्त अनुसार प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गरेर
1: एकदमै अहिले सरकार भर्खरै आफ्नो हनिमुन पिरियड सकेको छ, 100 दिनको कामहरू के कति भयो भनेर समीक्षा पनि सरकारले आफै गरेको छ। त्यसमा हाम्रो सहभागिता चाहिँ रचनात्मक छ, सकारात्मक नै छ, किनभने अब लामो समय पनि भएको छैन, त्यति धेरै उग्र भएर आलोचना गर्नु हुँदैन भन्ने पक्षमै हाम्रो पार्टी चाहिँ थियो। आगामी दिनमा चाहिँ प्रतिपक्षको हिसाबले प्रस्तुत हुनु पर्दाखेरि सकारात्मक दिशामा चाहिँ नेतृत्वलाई लैजानको लागि पनि हामीले अलिक महत्वपूर्ण भूमिका खेल्नुपर्छ भन्ने हाम्रो पार्टीबाट पनि सुझाव छ, र हामी पनि त्यसरी नै प्रस्तुत भइरहेका छौँ।
0: संसदमा प्रस्तुत हुनको लागि अथवा संसदीय काम कार्यवाहीमा अगाडि बढ्नको लागि, अब्बल रूपमा प्रस्तुत हुनको लागि के कुरा महत्वपूर्ण रहेछ जस्तो लाग्यो? हुन त यो अब भनिहाल्ने अथवा अनुभव लामो सङ्गालेको स्थिति होइन, तैपनि प्रारम्भिक चरणको उपस्थिति हेर्दाखेरि तपाईँलाई एउटा सांसदको लागि के कुरा महत्वपूर्ण रहेछ जस्तो लागिरहेछ अहिले?
1: सांसदको लागि महत्वपूर्ण चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा भनेको म जे उद्देश्यको लागि आएको हुँ र मैले जसको आवाज बोल्न, जसको हितको निमित्त उपस्थित भएको हो, त्यही कुरा महत्वपूर्ण हुन्छ र उहाँहरूसँगको सम्बन्ध चाहिँ, सांसद चाहिँ जनप्रतिनिधि हो र जनताका सम्पूर्ण समस्यालाई बुझ्न सक्ने, हेर्न सक्ने र जनताका निमित्त आगामी दिनमा के गर्नुपर्छ भन्ने दूरदर्शी क्षमता पनि सांसदले राख्नुपर्छ र जनता प्रतिको उत्तरदायित्व वफादारिता।
0: अनि सांसदले र संसदले गर्ने भनेको कानून निर्माणको प्रमुख काम हो, त्यसमा कानून निर्माणमा सहभागिताको हिसाबले तपाईँले व्यक्तिगत रूपमा कसरी सघाइराख्नु भएको छ अहिले? खबरदारी गरेको
1: कानून निर्माणमा चाहिँ अब हाम्रो विधायकहरूको काम भनेकै कानून निर्माण हो, विधिले चलेको हुन्छ समाज राज्य, विधि पनि त जनताकै निमित्त हो नि, मान्छेको सहजताको लागि हुनुपर्छ र त्यसका लागि चाहिँ मैले मेरो तर्फबाट सकेसम्म कानून नियमले मान्छेहरूलाई बाँध्दाखेरि अप्ठ्यारो नपरोस् भन्ने हिसाबलाई महत्वपूर्ण दिशामा म केन्द्रित भएर हेर्ने गर्छु र त्यसरी नै सघाउने गरेको छु। मैले मेरो व्यक्तिगत तर्फबाट पनि अभ्यासहरू कस्ता छन् र हाम्रो नेपाली समाजमा चाहिँ कतिपय कानूनहरू चाहिँ सामाजिक कानूनहरू पनि छन्, कानूनका सिद्धान्तहरू त थुप्रै छन् नि त, त्यसमा हाम्रो व्यवहारिक पक्षलाई पनि हेर्नुपर्छ भन्ने लाग्छ मलाई र म त्यसरी नै प्रस्तुत हुने गरेको छु।
0: संसदीय समिति अन्तर्गत तपाईँ कानून न्याय तथा मानव अधिकार समितिमा हुनुहुन्छ र कानूनमै तपाईँले LLB सम्मको अध्ययन पनि पूरा गर्नुभयो र तपाईँले महिला, दलित, सीमान्तकृत वर्ग समुदायको क्षेत्रमा वकालत गर्दा गर्दै धेरै समय बिताउनु भयो, त्यसले पनि केही आठ भरोसा अथवा त्यो खालको आत्मविश्वास बढेको हो जस्तो लाग्छ, कस्तो छ?
1: एकदमै, मैले चाहिँ पहिला जब ममा चेतनाको संसार भयो, त्यस पछाडि हाम्रो समाजमा भएका कुरीति, कुसंस्कार, विकृतिलाई त्यसलाई मेरो हृदयदेखि नै मैले नो भन्न थाले, त्यस पछाडि म यस्ता समुदायको आवाज भनेर मेरो विभिन्न प्लेटफर्म मार्फत म प्रस्तुत हुन थाले, त्यति बेलादेखि नै मलाई यो भरोसा जाग्यो र म त्यो ठाउँमा पुग्नुपर्छ, यदि म पुगेँ भने मैले केही न केही मेरो समुदायको लागि, मेरो समाजको लागि गर्न सक्छु भन्ने त्यहीँबाट आशा पलाएको हो मलाई।
0: जुन आशा पलाएको थियो त्यो गतिमै छ, त्यो लाइनमै छ कि अथवा केही अप्ठ्याराहरू पनि हुँदा रहेछन्?
1: अप्ठ्याराहरू चाहिँ जसरी हामीले बाहिरबाट हेर्दाखेरि देखिन्छ, यहाँ आइसकेपछि अप्ठ्याराहरू, व्यवधानहरू चाहिँ हुँदा रहेछन्, तर ती अप्ठ्यारा भित्रको संघर्षमा प्राप्ति पनि छैन भन्ने चाहिँ होइन।
0: अनि संसदमा तपाईँले काम गर्दै गर्दाखेरि अथवा सहभागिता जनाउँदै गर्दाखेरि पहिले कस्तो सुन्थ्यौं भने समानुपातिक सांसद र प्रत्यक्ष सांसद बीचमा विभेद भयो अथवा त्यो खालको फरक फरक ढङ्गले चाहिँ सम्बोधन गरियो भन्ने सुन्थ्यौँ। अहिले सुरुवाती चरणमा तपाईँको उपस्थिति हेर्दै गर्दाखेरि तपाईँलाई कस्तो लागिरहेको छ?
1: विगतका सांसदहरूबाट सुनेको समानुपातिकहरूलाई चाहिँ त्यो दृष्टिकोणले हेरिँदैन भन्ने कुरा, प्रत्यक्षलाई चाहिँ अलगै दृष्टिकोणले हेर्ने, समानुपातिकलाई भनेपछि एउटै स्ट्यान्डर्ड हो, एउटै हाम्रो कार्यक्षेत्र हो, होइन? अब हामीले लाउने लोगो पनि एकै किसिमको छ, हाम्रो पहिचान एकै किसिमको छ नि त। समानुपातिक भए पनि हामी भोट देशभरिकै भोटले जितेका हौ, तर हेर्ने दृष्टिकोण फरक हुन्छ। अब कति त टिके सांसद भनेर पनि भन्छन् होइन, त्यो कुराले चाहिँ मनमा एकदमै दुखी तुल्याउँछ।
0: अहिले पनि त्यो संसदभित्रै त्यस्तो कुरा सुन्नुपर्छ?
1: संसदभित्र त अहिलेसम्म मलाई चाहिँ भएको छैन, त्यस्तो कुरामा म बढी ध्यान पनि दिन्न, ध्यान केन्द्रित गर्दिनँ म, मलाई नेगेटिभ कुराहरूतिर मलाई जानु मन लाग्दैन, त्यसै भएर पनि होला अहिलेसम्म चाहिँ मलाई चाहिँ त्यस्तो खालको आइलागेको छैन।
0: संसदभित्र सांसदहरूबाट त्यस्तो खालको विभेदको पनि महसुस छैन, बाहिर कसैले कुरा गर्छ भने त्यसको पछि लागिरहेको
1: पछि लाग्नु पर्दैन।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको सांसदको संख्या धेरै भयो, नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दलको रूपमा छ र अरू राजनैतिक दल नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायत अरू पनि छन्। नयाँ र पुराना दल बीचको, सांसद बीचको अलि दूरी हो कि अथवा समझदारी बढी हो कि कस्तो चाहिँ हुन्छ तपाईँहरूको अहिलेसम्मको उडबस अथवा भेटघाटलाई हेर्दा?
1: हाम्रो व्यक्तिगत भेटघाट त राम्रै छ
0: सबै सांसदसँग,
1: सबैसँग होइन, बोलचाल त्यस्तो खालको केही देखिँदैन। पहिले पहिलेको सुन्थे म होइन, एउटा पार्टी अर्को पार्टीसँग नबोल्ने, होइन, बाहिर भेट्दा पनि त्यस्तो खालको हुन्थ्यो अरे भनेको सुनेको मैले चाहिँ, होइन। तर अब अहिले राष्ट्रपाको सांसदहरूसँग त्यस्तो खालको बाहिरी व्यक्तिगतै चाहिँ त्यस्तो केही दुश्मनी देखिँदैन, त्यो त्यस्तो खालको व्यवहार पनि देखिँदैन, बोलचाल राम्रै हुन्छ। तर अब सत्ता पक्ष र प्रतिपक्ष भएपछि आरोप प्रत्यारोप त हुन्छ
0: त्यहाँबाट निस्किँदाखेरि,
1: खुसीका साथ एकदमै हात मिलाएरै हामी
0: सबै सांसदसँग तपाईँको बराबरै सम्बन्ध हो कि अथवा कसैसँग अलि बढी बाक्लो, कसैसँग अलि पातलो?
1: कतिसँग त चिन्जान पनि छैन, अब लामो समय हुँदै जाँदा थाहा होला, तर धेरैजनासँग त चिन्जानै हुँदैन, जाने आउने अब त्यो आफ्नो काममा हुने, केही अब मान्यजीवहरूसँग चिन्जान, अब जस्तै समितिभित्र भएका साथीहरू हुनुहुन्छ उहाँहरूसँग चिन्जान, बल्लकोसारी परामर्श हुन्छ, फोन सम्वादहरू पनि हुन्छ, आफ्नो क्षेत्रको सांसदहरूसँग बढी हुन्छ, त्यस्तो चाहिँ हुन्छ।
0: तपाईँले अहिलेसम्म कति पटक विचार राख्नुभयो संसदमा?
1: सुन्ने समय त आफ्नो सधैँ राखेकै छु, अनि आकस्मिक समयमा एकपटक बोल्न पाएको छु, त्यस पछाडि मैले विधेयकमाथिको छलफलमा दुईचोटि बोलेको छु, त्यस्तै छ अहिले। अरू समय चाहिँ मैले विशेष समय र अर्को ढाकै भन्ने हुन्छ, त्यो दुईटा समय चाहिँ मैले बोलेको छुइनँ, म बोल्ने तयारीमा छु।
0: अनि यो जति बोल्न चाहेको हुन्छ त्यति सजिलैसँग पाइदो रहेछ कि अथवा कस्तो रहेछ, तपाईँले के महसुस गर्नुभयो?
1: अब जति बोल्ने भनेर मलाई चाहिँ म एकदम संवेदनशील भएर बोल्छु,
0: भनेको सधैँ बोलिराख्नु,
1: सधैँ बोलिराख्नु भन्दा नि इस्यु बेसमा बोल्ने हो। आकस्मिक घटना घट्यो भने आफ्नो क्षेत्रको बोल्न पाइहाल्यो आकस्मिक समय मागेर, त्यस पछाडि अरू अरू कुरामा भनेको इस्यु बेसमा बोल्दाखेरि अलिक संवेदनशील भएर सोचेर बोल्ने गर्छु म चाहिँ, बरु कम बोल्दा पनि केही फरक पर्दैन, आफ्नो बोलीबाट कसैलाई प्रत्यक्ष असर नपरोस् भन्ने लाग्छ मलाई। हाम्रो बोलीले त समाजमा भएको अप्ठ्यारालाई फुकोस्, पछि आउने दिनमा पनि हाम्रो बोली भनेको ऐतिहासिक होस् भन्ने लाग्छ, कमजोरी नगरिकन सोचेरै बोलौं भन्ने लाग्छ।
0: अहिलेको संसदको बोलाइलाई हेर्दाखेरि कुनै कुनै सांसदहरूको विचार अथवा शैलीसँग अलि चित्त नबुझ्ने जस्तो, अथवा हामी सांसद भइसकेपछि यो तरिकाले बोलिदिएको भए त्यसले राम्रो हुन्थ्यो भन्ने त्यस्तो महसुस हुन्छ कि हुँदैन?
1: त्यो अब आफूले अर्कालाई जज गर्न चाहिँ सजिलो हुन्छ, अरूले आफूलाई जज गरेका कुरा जब सुन्छौ हामी स्वीकार्दैनौ, त्यो खालको परिपाटी छ, त्यसैले लाग्छ। अब कति त संसदीय अभ्यासमा पहिलो पनि हुनुहुन्छ सांसदहरू, हाम्रो मर्यादा मूल्य मान्यता संसदको गरिमा छुट्टै छ, होइन? त्यो गरिमा मर्यादा मूल्य मान्यतालाई चाहिँ अलिकति बुझ्नुपर्छ होला, हामीले हाम्रो अग्रजहरूको के थियो भनेर सिक्नु पनि पर्छ होला, त्यो कुरा चाहिँ खट्केको देख्छु म।
0: भनेको संसदमा फेरि अहिले मिठो र सुस्त भन्दा पनि चर्को र तितो जसले बोल्यो त्यसैलाई बढी हाइलाइट गर्ने अथवा प्राथमिकता दिने परिपाटीले पनि सायद त्यस्तो
1: अलिकति त्यहाँनेरि चाहिँ त्यस्तै लाग्छ मलाई, कता कता लाग्छ, मिडियाले कभरेज गर्दा हाइलाइट गर्दा पनि अलिक ठुलो स्वरले त्यो भइसकेपछि चाहिँ अलिक हाइलाइट गर्ने, बाहिर ल्याइदिने, त्यो खालको चाहिँ धेरै देखेँ मैले। हुन त अब राजनीतिमा चर्को भाषण गर्ने होइन, अलिकति आलोचनात्मक नै हुनुपर्छ भन्ने पनि होला, तर मेरो दृष्टिकोणमा चाहिँ आलोचना गर्दाखेरि सस्तो हिसाबले पनि गर्न सकिन्छ र ती कुराहरूलाई पनि कभरेज गर्नुपर्छ भन्ने लाग्छ मलाई। कसै सबैको एउटै खालको बोली पनि हुँदैन, सबैले त्यस्तो आवाज निकाल्न पनि सक्दैनन्, तर पनि वास्तविकता के छ भनेर पृष्ठभूमिमा हेर्दाखेरि चाहिँ थाहा हुन्छ नि त।
0: त्यो शैली मिठो र तितो हुने विषय चाहिँ तपाईँ त अब साहित्यिक गति पनि पढ्नुभयो, तपाईँको दुईवटा कृतिहरू प्रकाशित भए र अरू विभिन्न गीत संगीत साहित्यमा तपाईँको रुचि छ, अनि त्यो कारणले पनि कहीँ न कहीँ प्रभाव पारेको होला, अथवा यो तितो र मिठोलाई अरू केही प्रभाव पार्ने तत्त्वहरू हुन्छ।
1: मानवीय स्वभाव चाहिँ संसारमै अलग अलग हुन्छ अरे, मान्छे जति पनि संसारभरि जन्मिएका मान्छेहरू छन् उनीहरूको अलग अलग गुण छ भनेर चाहिँ भन्छन् वैज्ञानिकहरूले पनि। त्यसैले मानवको अलग स्वभाव अलग गुणलाई त कसैले नि फेर्न सक्दैन, त्यो अलग अलग स्वभावलाई चाहिँ स्वीकार्नुपर्छ भन्छु म। यो राजनीतिक क्षेत्रमा पनि स्वीकार्य हुन्थ्यो भन्ने लाग्छ। कति चाहिँ अब आफ्नो नेता नेतृत्व कस्तो किसिमको प्रस्तुति छ उहाँहरूतिर पनि केन्द्रित हुने रहेछन् कार्यकर्ताहरू, आफूलाई कसरी ट्रेन गरिएको छ। अब मेरो पार्टीको कुरा गर्ने हो भने चाहिँ अब सन्त नेताहरू यहाँ शालीन नेताहरू हुनुहुन्थ्यो, अब बिपीको विचारधारालाई हेर्ने हो भने उहाँको माटो सुहाउँदो सिद्धान्त र उहाँको विचारले चाहिँ कहिले पनि त्यस्तो खालको उच्छृङ्खलता कहीँ देखिँदैन
0: भनेको तपाईँ साहित्यिक र साङ्गीतिकमा पनि पार्टी नेतृत्व अथवा त्यो खालको विचार सिद्धान्तबाट प्रभावित छ भनेर।
1: हजुर एकदमै एकदमै हुन्छ। त्यो चाहिँ
0: तपाईँको यो सुमधुर साँझ र आजको जिन्दगी पहिलो एउटा रचना,
1: यो चाहिँ म विद्यार्थी हुँदाखेरि उमेर चाहिँ त्यति बेला कति एसी त मैले 14 वर्ष
0: कति सालतिर
1: दिएको, यो चाहिँ मेरो 57 सालतिर छापिएको
0: पहिलो रचना।
1: पहिलो रचना
0: अनि ऐजेरो बीच बुकी पहिलो प्रकाशित कृति,
1: हजुर,
0: त्यसपछि तपाईँले संयुक्त कृति पनि प्रकाशित, यो दुईटै संग्रहको बारेमा अलिकति सुन्न सकिन्छ।
1: मलाई चाहिँ यो खास गरेर चाहिँ म स्कुलमा हुँदा चाहिँ म एकदमै गाउने होइन नृत्य गर्ने त्यो अवस्था थियो।
0: यो चाहिँ हजुरले यसलाई साइलेन्समा राखिदिनु पर्ने भने
1: काट्न मिल्छ?
0: हैन मिल्छ।
1: ए भइगयो मैले त अघि मैले विचार गरेँ।
0: ओके अब हामी थोरै बस छ रेडी भयो गयो। ओके साहित्यिक यहाँको यात्राको बारेमा अलिकति तपाईँले नि सुनाउनु।
1: त्यस पछाडि मेरो म चाहिँ एकदम मेरो गायन कला राम्रो थियो पहिले, अनि मेरो भोकल कर्डमा पछिल्लो समय चाहिँ समस्या आयो। लेख्न पनि म लेख्थेँ तर म कवि हुन्छु साहित्यकार हुन्छु भनेर चाहिँ मैले परिकल्पना गरेको थिइनँ। म चाहिँ एकदमै तारा देवी अनि अरुणा लामाको स्वर मन पराउँथे अनि उहाँहरूको कपी गर्थे गाउँथे स्टेजहरूमा।
0: पहिलो त्यस्तो गीत गाएको केही कुनै गीतको अंश अनि अब अहिले ठ्याक्कै यसरी नै तपाईँलाई स्वरले साथ नदिएको होला बेग्लै कुरा, तर मानिसजीमा यस्तो पनि कला रहेछ भन्ने त्यो सम्झना गराउनुको लागि
1: मैले चाहिँ सबैभन्दा पहिला चाहिँ अरुणा लामाको गीत गाएको थिएँ मैले पहिलोचोटि स्टेजमा।
0: कसरी गाउनु भएको थियो सुनौ?

0: जस अरुला लामा लगायत अरू अग्रज गायकहरूको पछ्याउँदै पछ्याउँदै तपाईँले कोसिस नै गर्नु पछि केमा समस्या भएर तपाईँ
1: मेरो भोकल कर्डमा रियाज चाहिँ बढी गरेर मैले त सिकिनँ घरमा चाहिँ एकदमै गाउने जति बेला नि मेरो मुखै खाली हुँदैन
0: भनेको मञ्चहरूमा पनि त्यतिखेर
1: थुप्रै गाउँथे कलेजमा त कहिल्यै छोडिदिन थिए स्कुल कलेज अनि त्यस पछाडि अरू प्रोग्रामहरूमा पनि त्यति बेला त लाइभ गाउनु पर्थ्यो हामीले अहिले जस्तो ट्र्याक म्युजिक थिएन लाइभ गाउनु पर्थ्यो त्यति बेला धेरै गाउँथ्यौँ
0: भनेको सङ्गीतमा अलिकति केही समस्या आएपछि यता साहित्यतर्फ लाग्नु
1: भयो अनि त्यस पछाडि चाहिँ म अलिकति मैले अलि चाँडै मेरो बिहे भयो पछि अब त्यो खालको मसँग त्यो क्षमता रहेछ आफैले थाहा नपाएको कि अनि मैले लेखेँ अनि निकै लामो समयसम्म लेखेँ लेखेँ तर म कवि हुन्छु भनेर लेखिनँ त्यो मनमा भाव आउने बित्तिकै लेख्थेँ अनि पछि लेख्दै गर्दा मेरो बिहे चाहिँ धनकुटामा भएको जन्म जिल्लाको सुरु हो अनि धनकुटामा आइसकेपछि अलिकति विवाह भइसकेपछिको फरक जीवन त्यस्तो कुराले मलाई अलिकति मनमा पीडा पनि भयो
0: लेख्नलाई सजिलो बनायो कि अप्ठ्यारो बनायो
1: परिवारबाट पनि टाढा भयो